द मौली डायरीमा म मन्तिराशी राईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। भीमात बजारका अधिकांश पसलमा मूल्य सूची छैन, म्याद गुज्रिएका खाद्य पदार्थ खुलेआम बिक्रीमा। विश्व सडक सुरक्षा सप्ताह 2026 अन्तर्गत तनहुँमा ट्राफिक सचेतना कार्यक्रम। कुशल चन्द्रको कृषि क्रान्ति, 5 जनालाई रोजगारी। र उत्तर प्रदेश हावाहुरी, 104 जनाको मृत्यु भएको पुष्टि।

अब समाचार विस्तारमा। भीमात बजारको होटल तथा किराना पसलमा बुधबार गरिएको बजार अनुगमनका क्रममा अधिकांश व्यवसायमा मूल्य सूची नराखिएको, केही पसल दर्ता तथा नवीकरण बिना सञ्चालन भएको तथा ठूलो परिमाणमा म्याद नागेका खाद्य तथा पेय पदार्थ बिक्रीका लागि राखिएको भेटिएको छ। जिल्ला बजार अनुगमन समिति संयोजक एवं एकीकृत सेवा कार्यालय तनहुँका प्रमुख ईश्वरी प्रसाद रेग्मीको नेतृत्वमा भीमात बजार क्षेत्रमा गरिएको अनुगमनमा त्यस्तो भेटिएको हो। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय तनहुँका गोपाल पोखरेल, खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालयका सन्तोष थापा मगर, भीमात नगरपालिकाका सूर्यप्रसाद पौडेल, तनहुँ उद्योग वाणिज्य संघ भीमातका सभापति चतुर्भुज सुवेदी, प्रहरी नायब निरीक्षक प्रकाश पौडेल, एकीकृत सेवा कार्यालयका चिज कुमार श्रेष्ठ र सूर्यबहादुर थापा सहित सञ्चारकर्मी एवं नगर प्रहरीको सहभागिता रहेको थियो। अनुगमन टोलीले होटल तथा खाद्यान्न पसलमा मूल्य सूची राखिएको नराखिएको, व्यवसाय दर्ता तथा नवीकरण खाद्य वस्तुको गुणस्तर र शुद्धता नापतौल तथा वस्तु वा सेवाको सहज आपूर्ति भए नभएको विषयमा निरीक्षण गरेको थियो। अनुगमनको क्रममा पाहुना खाजाघरमा मूल्य सूची नराखिएको तथा कोक, फेन्टा र स्लाइस जस्ता पेय पदार्थ म्याद नागेको अवस्थामा भेटिएपछि जफत गरिएको छ। एरिका किराना पसलबाट लेज र मिट मसला म्याद नागेको अवस्थामा भेटिएपछि जफत गरिएको टोलीले जनाएको छ। सरला किराना एन्ड फलफुल पसल भने सन्तोषजनक अवस्थामा रहेको पाइएको थियो। त्यस्तै पुष्पा एन्ड होम किराना पसलले फर्म नवीकरण नगरेको पाइएको छ भने युनिक भीमाद रेस्टुरेन्टमा चारवटा ट्युबोर बियर म्याद नागेको अवस्थामा भेटिएको थियो। थानीमाई डेरी फलफुल तथा किराना पसलमा मूल्य सूची नराखिएको र म्याद नागेको पाउरोटी फेला परेको थियो। यस्तै जनसेवा किराना पसलमा मूल्य सूची नराखिएको तथा मिट मसला र पाउरोटी म्याद नागेको अवस्थामा भेटिएपछि जफत गरिएको छ। विशाल किराना पसलमा पनि मूल्य सूची नराखिएको पाइएको छ भने पेप्सी, क्याम्पा लेमन, मिन्ट लेमन लगायतका पेय पदार्थमा म्याद नागेको अवस्थामा फेला परेका थिए। पङ्गिनी किराना पसलमा मूल्य सूची नराखिएको र ड्यू फेन्टा, ओरियो बिस्कुट तथा क्रेकर लेमन फेन्टा म्याद नागेको अवस्थामा भेटिएपछि जफत गरिएको छ। लम्साल स्टोरबाट म्याद नागेको मिट मसला जफत गरिएको छ। सुलभ सिर्जना स्टोरमा मूल्य सूची नराखिएको तथा हर्लिक्स, डाबर हनी र गुलाब जामुन म्याद नागेको अवस्थामा भेटिएको थियो। मिलन एन अनुपा खाजा घर भने सन्तोषजनक रहेको टोलीले जनाएको छ। गाजुली किराना पसलमा मूल्य सूची नराखिएको र सम्राट मिट मसला, नेभीको बिस्कुट, चियापत्ती, करेन्ट खुर्सानी, करेन्ट मसला तथा पाउरोटी म्याद नागेको अवस्थामा भेटिएको थियो। त्यस्तै निम्बु र फ्रुटी लगायतका सामान पनि म्याद नागेको अवस्थामा फेला परेपछि जफत गरिएको छ। गाउँले खाजा घरमा मूल्य सूची नराखिएको तथा स्प्राइट, कोक र फेन्टा जस्ता पेय पदार्थ म्याद नागेको अवस्थामा फेला परेको थियो। लक्ष्मी किराना पसलमा मूल्य सूची नराखिएको र निम्बु पानी तथा सूजी म्याद नागेको अवस्थामा बरामद गरिएको छ। निरज किराना एन्ड फलफुल पसलमा पनि मूल्य सूची नराखिएको

पाइएको टोली संयोजक रेग्मीले जानकारी दिनुभयो। अनुगमनका क्रममा अधिकांश व्यवसायमा मूल्य सूची नराखिएको, कतिपय पसल दर्ता तथा नवीकरण बिना सञ्चालन गरिएको तथा म्याद नागेका खाद्य सामग्री बिक्रीका लागि राखिएको पाइएकाले व्यवसायीलाई सचेत गराइएको अनुगमन टोलीमा रहेको भीमात नगर उद्योग वाणिज्य संघका अध्यक्ष चतुर्देव सुवेदीले बताए। टोलीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा लापरवाही नगर्न व्यवसायीलाई निर्देशन दिएको भीमात नगरपालिकाका उपप्रमुख शारदा खनालले बताउनुभयो। विश्व सडक सुरक्षा सप्ताह 2026 अवसर पारेर तनहुँ जिल्लामा ट्राफिक प्रहरीले व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। बिहिबार आयोजित उक्त कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक पर्चा, पम्पलेट तथा स्टिकर वितरण गर्नुका साथै दुई पाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गर्दै 2 मिनट ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा ट्राफिक प्रहरीले चालक, सहचालक, विद्यार्थी, यात्रु तथा सर्वसाधारणलाई सडक सुरक्षाका आधारभूत नियमबारे जानकारी गराएको थियो। विशेष गरी मोटरसाइकल तथा स्कुटर चालकहरूलाई हेलमेट अनिवार्य प्रयोग, तीव्र गति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, मोबाइल फोन प्रयोग नगर्न तथा सवारी चलाउँदा लेन अनुसार पालना गर्न आग्रह गरिएको थियो। कार्यक्रमका क्रममा ट्राफिक प्रहरीका अधिकारीहरूले सडक दुर्घटनाका मुख्य कारणबारे जानकारी दिँदै सामान्य लापरवाहीकै कारण ठूलो मानवीय क्षति हुने गरेको बताएका थिए। सुरक्षित यात्रा हाम्रो साझा जिम्मेवारी हो भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानमा चालकहरूलाई सचेत र जिम्मेवार बन्न आग्रह गरिएको थियो। जिल्लाका मुख्य बजार क्षेत्र, चोक तथा व्यस्त सडक आसपास कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ। कार्यक्रममा ट्राफिक नियम सम्बन्धी जानकारी समेटिएका पर्चा तथा स्टिकर वितरण गरी सडक प्रयोगकर्ताहरूलाई नियम पालना गर्न प्रेरित गरिएको थियो। त्यसै गरी दुई पाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको 2 मिनट कार्यक्रममा छोटो समयमै ट्राफिक नियम, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी प्रदान गरिएको थियो। चालकहरूले पनि यस्ता कार्यक्रमले आफूहरूलाई थप जिम्मेवार बन्न प्रेरणा मिलेको बताएका थिए। विश्व सडक सुरक्षा सप्ताहको अवसरमा आयोजित यस किसिमको कार्यक्रमले सडक दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। ट्राफिक प्रहरीले आगामी दिनमा पनि जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। पढे लेखेका युवाहरू जागिरको खोजीमा सहर र विदेश पलायन भइरहेको बेला तनहुँका कुशल चन्द्र अधिकारीले गाउँमै कृषि व्यवसायबाट उदाहरणीय सफलता प्राप्त गर्नुभएको छ। भानु नगरपालिका 12 घलेछाप निवासी अधिकारीले समाजशास्त्रमा स्नातकोत्तर गरेर आफ्नै माटोमा मिर्लुङ बहुद्देश्य कृषि फार्म मार्फत आफू मात्र स्वरोजगार बन्नुभएको छैन, अन्य 5 जनालाई रोजगारी दिनुभएको छ। उहाँले कृषि पेसा सुचारू गरेपछि आफ्नो मात्र होइन गाउँमा बाँझो रहेका 200 रोपनी जमिनको सदुपयोग भएको छ। 22 वर्षदेखि बाँझो रहेको जमिनलाई हराभरा बनाउँदै अधिकारीले सुरु गरेको यो व्यवसाय अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। 30 वर्षसम्म बहराइनमा पसिना बगाउनुभएका बुबा राजेन्द्र अधिकारीको प्रेरणा र प्रोत्साहनले उहाँलाई व्यवसायिक कृषितर्फ आकर्षित गरेको हो। विदेशमा गरिने दुःख स्वदेशमै गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ भन्ने बुबाको सल्लाहले मलाई यो ठाउँमा ल्यायो, अधिकारीले बताउनुभयो। अहिले उहाँको फार्ममा 40 वटा उन्नत बोयर बाख्रा, 12 वटा मुर्रा भैँसी, जर्सी गाई, माछा, कडकनाथ कुखुरा र 40 घार मौरी रहेका छन्। मासिक करिब 2 लाख रुपियाँ उत्पादन बिक्री हुने फार्मबाट सबै खर्च कटाएर उहाँले मासिक 50,000 रुपियाँ भन्दा बढी खुद आमदानी गरिरहनु भएको छ। उहाँले उत्पादन गरेको दुध र पनिर सशस्त्र प्रहरीगण मनकामना भानुले खरिद गर्ने गरेको छ। घिउ, मह र स्थानीय जातका कुखुराको बजारमा उच्च माग छ। पशु आहारका लागि 150 रोपनीमा उन्नत जातका घाँस खेती गर्नुभएका अधिकारीले पछिल्लो समय केरा खेती र हिउँदका लागि मकैको साइलेज घाँसको गुन्द्रुक बनाउने प्रविधि पनि अपनाउनु भएको छ।
उहाँको यो पौरखलाई कदर गर्दै राष्ट्रिय युवा प्रतिभा सम्मान 2078 प्रदान गरेको थियो। उहाँ गण्डकी प्रदेश र भानु नगरपालिकाबाट समेत उत्कृष्ट कृषकका रूपमा सम्मानित भइसक्नु भएको छ। अधिकारीको फार्ममा कार्यरत 5 जना कामदारले गाउँमै रोजगारी पाउँदा वैदेशिक रोजगारीको विकल्प भेटेका छन्। पढे लेखेका जनशक्ति आधुनिक कृषिमा लाग्ने हो भने उत्पादन बढ्नुका साथै बेरोजगारी समस्या समाधानमा टेवा पुग्ने कुशल चन्द्रको विश्वास छ। सरकारले उत्पादनमा आधारित अनुदान र गोठमै प्राविधिक सेवा उपलब्ध गराउनुपर्ने सुझाव उहाँको छ। 65 रोपनी आफ्नो र बाँकी भाडामा गरी 200 रोपनी जमिनमा कृषि फार्म सञ्चालन गरेको अधिकारीले जानकारी दिनुभयो। अब विदेशको खबर। भारतको उत्तर प्रदेशमा बुधबार आएको तीव्र हावाहुरीका कारण मृत्यु हुनेको संख्या 104 पुगेको छ। बीबीसी हिन्दीका अनुसार पछिल्लो अपडेटमा मृतकको संख्या 100 नागेको हो। उत्तर प्रदेश सरकारको विपद विभागका स्पेशल ड्युटी अफिसर मनोज कुमारले अहिलेसम्म 104 जनाको मृत्यु भएको सूचना प्राप्त भएको बीबीसीसँग भनेका छन्। यस्तै 52 जना घाइते भएको उनले जनाएका छन्। यस्तै करिब 130 वटा पशु मरेका छन् र 98 वटा घर भत्किएका कुमारले बताएका छन्। बुधबार राति नेपालको सुदूरपश्चिम क्षेत्र र सो क्षेत्रसँगै जोडिएको भारतको उत्तर प्रदेशमा तीव्र आँधी र वर्षा भएको थियो, जसले भारतीय क्षेत्रमा पर्खाल भत्किने, रुख ढल्ने र कच्ची घरहरू भत्किने घटना भएका समाचार बाहिरिएका छन्। भारतीय प्रशासनका अनुसार सबैभन्दा धेरै मानिसको मृत्यु वाराणसी, प्रयागराज र कानपुर मण्डलमा भएका छन्। स्थानीय प्रशासनका अनुसार प्रयागराजमा 21, मिर्जापुरमा 19, फतेहपुरमा 11 र कानपुर देहातमा 2 जनाको मृत्यु भएको छ। प्रयागराज र कानपुर मण्डलका केही जिल्लामा बिजुलीका तार चुडिनु र खम्बा ढल्नुका कारण धेरै घण्टासम्म विद्युतीय आपूर्ति बन्द भएको थियो। ग्रामीण क्षेत्रमा बालीमा पनि क्षति पुगेको खबर छन्। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। भीमात बजारका अधिकांश पसलमा मूल्य सूची छैन, म्याद गुज्रिएका खाद्य पदार्थ खुलेआम बिक्रीमा। विश्व सडक सुरक्षा सप्ताह 2026 अन्तर्गत तनहुँमा ट्राफिक सचेतना कार्यक्रम। कुशल चन्द्रको कृषि क्रान्ति, 5 जनालाई रोजगारी। र उत्तर प्रदेश हावाहुरी 104 जनाको मृत्यु भएको पुष्टि।

0: 94.2 समुदाय को आवाज
1: है न हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
2: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
1: हो र कति खोजे पदमचोकमा पो रहेछ त
2: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
1: विवाह व्रतबन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
2: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9066 73 344
4: डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
6: खै जन्म दर्ता दिनुस् त
7: जन्म दर्ता गरेको छैन नि म्याडम
6: लौ जन्म दर्ता नभई त विद्यालय भर्ना हुँदैन नि
7: हो र मलाई त थाहा नै थिएन म्याडम
6: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
7: ए पहिला कसैले भनेनन्
8: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण अनुभवी तथा दक्ष प्राध्यापकहरू भौतिक शास्त्र रसायन शास्त्र र जीवशास्त्रका छुट्टा छुट्टै प्रयोगशाला प्रविधि मैत्री कक्षा छात्रवृत्तिको व्यवस्था यातायातको व्यवस्था नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय कक्षा 11 र 12 कम्प्युटर विज्ञान होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला व्यवस्थित चमेना गृह भलिबल र बास्केटबल कोर्टको व्यवस्था हरेक शनिबार समेत परीक्षा

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: गतालाई राष्ट्रिय स्वतन्त्र पार्टीले किन बोकिरहेको छ भन्ने मेरो प्रश्न थियो डुम्रीजी।
4: यस्तो थियो क्रम, भङ्गतालाई राष्ट्रिय स्वतन्त्र पार्टीले अझ अथवा हामीले चाहिँ त्यस्तो भङ्ग गऱ्यौँ जस्तो मलाई लाग्दैन। जस्तै संविधानले दिएको कुराहरू अथवा संसद सञ्चालन गर्नको लागि आफ्नै नीति तथा नियमहरू छन्, त्यो नियमले पनि त्यसलाई चाहिँ भङ्ग नै गर्यो जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन। होइन, सांसदको रूपमा मेरो व्यक्तिगत रूपमा पनि मेरो विचारले पनि, र जुन सम्माननीय प्रधानमन्त्रीज्यूको जुन संसदमा उपस्थितिको कुराहरू धेरै उठिराखेको छ अहिले पछिल्लो समय, त्यसमा पनि जस्तै यसभन्दा पहिलेको प्र्याक्टिसहरू हामीले सदनहरू पनि यसभन्दा पहिलेका पनि हेरि नै राखेका छौँ। त्यसमा पनि जसरी प्रधानमन्त्रीज्यूहरू त्यतिखेरका सम्मान्य प्रधानमन्त्रीज्यूहरू जसरी सदनमा आउनुहुन्थ्यो अथवा जसरी भाग लिनुहुन्थ्यो, त्योभन्दा त्यतिखेरको भन्दा अहिलेको भाग लिए चाहिँ त्यति धेरै कमजोर छ अथवा कम भाग लिनु भएको छ जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन। होइन, हामीले त्यति बेलाको पनि हेऱ्यौँ र उहाँ पनि फेरि अहिले जस्तै मानौँ उहाँ नीति तथा कार्यक्रमको छलफलमा चाहिँ कुनै प्रधानमन्त्रीज्यूले स्वयं कोही मन्त्रीमण्डलको सदस्यलाई तोकेर पठाइसकेपछि त्यो कुरामा चाहिँ त्यति धेरै विवाद गरिराख्नुपर्छ भन्ने जस्तो मलाई चाहिँ लाग्दैन।
3: होइन, तपाईँलाई थाहा छ नि त श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क होइन साम्पाङ राईले पनि त भन्नुभएको छ नि त यो देशमा प्रधानमन्त्री नै छैन, होइन यो देशमा प्रधानमन्त्री छैन, प्रधानमन्त्रीलाई चाहिँ अब अर्को प्रधानमन्त्री तोक्नुपर्छ, संसदमा आउने प्रधानमन्त्री र उता बालुवाटार बस्ने प्रधानमन्त्री चाहिँ दुईवटा बनाउनुपर्छ भन्नुभएको छ कि उहाँले चाहिँ। यतिसम्म विरोध भइसक्यो नि त।
4: यस्तो छ, कसले कहाँ सामाजिक सञ्जालदेखि लिएर कहाँ कहाँ के कुराहरू गर्नुभएको छ भन्ने कुराको सबै कुराको पछि त लाग्ने कुरा हुँदैन। त्यहाँभित्रको अब संसदीय अभ्यासमा आफ्ना खालका नीति नियमहरू छन्, संसदीय अभ्यास कसरी चलाउने, संसद चाहिँ कसरी अगाडि बढाउने भन्ने कुरा आफ्ना आफ्ना नियमहरू हामीले नै बनाएका नीति नियमहरू छन्, ती नीति नियमकै अगाडि चाहिँ भनौँ न त्यसैको आधारमा चाहिँ सदन चाहिँ अगाडि।
3: तपाईँले लाग्दैन यहाँले भने अनुसारको त प्रतिनिधि सभा नियमावलीको नियम 38 उपनियम 1 र 3 चाहिँ अब प्रधानमन्त्रीले तोकेको व्यक्तिलाई सभामुखले नीति र कार्यक्रम प्रस्तुत गर्न जवाब दिन चाहिँ तोक्न सक्नेछ भन्ने खालको नियम त छ हामीसँग, होइन नियमका हिसाबले त समस्या भएन, तर लोकतान्त्रिक विधि र पद्धतिलाई चाहिँ मिच्ने काम, होइन लोकतान्त्रिक प्रक्रियालाई चाहिँ मिच्ने काम, क्रमभङ्गता गर्ने काम, निरन्तरतालाई चाहिँ तिलाञ्जली चढाउने काम चाहिँ त नेपालको संसदमा पहिलोपटक भयो नि त, यो राम्रो भएन नि त, होइन?
4: यस्तो थियो, त्यही निरन्तरता सबै कुराहरूलाई त्यही निरन्तरता नै गर्नको लागि त अब हामीहरू जस्तो युवाहरू एज अ भनौँ न युवा प्रधानमन्त्री देशमा आउनु भएको छैन, कहीँ न कहीँ केही न केही चाहिँ अलिकति फरक तरिकाले हाइज्याक गर्नुपर्ने नै अवस्था भएको भएर हामीहरू भनौँ न राजनीतिमा एज अ सांसदको रूपमा एज अ सरकार सञ्चालनको रूपमा हामीहरू आछौँ, र जनताले पनि हामीबाट एक्सपेक्ट गरेको भनेको त्यही पुरानै जसरी चलिरहेको थियो, जसरी सरकारहरू अगाडि बढिरहेको थियो त्यही कुराले भन्दा पनि अलिकति फरक तरिकाले हजुरहरूले सञ्चालन गर्नु है, जनताका मुद्दाहरूमा अलिकति केन्द्रित गर, फरक तरिका जानु भन्ने कुरा पनि एउटा जनताले दिएको हामीलाई म्यान्डेट पनि हो, र त्योसित सँगसँगै जुन कुरा जस्तै 38(1) र 3 कुराहरू गर्नुभयो त्यसरी त्यही अधिकारलाई समातेर अथवा त्यही कार्यविधिलाई समातेर नै सरकार अगाडि बढेको हो।
3: अब प्रधानमन्त्रीलाई रुलिङ नगरेको भन्दै पनि आलोचना भयो नि त, प्रधानमन्त्रीलाई सभामुखले रुलिङ गर्न सक्नुपर्छ, होइन संसदमा सांसदलाई चाहिँ रुलिङ गर्न सक्नुपर्छ, तर अहिले सभा हाम्रो सभामुखज्यू पनि रबर स्ट्याम्प जस्तै बन्नु भएको हो, उहाँको भूमिका अलिकति विवादास्पद हुन खोजिरहेको हो अहिलेको अवस्थामा।
4: होइन, प्रधानमन्त्रीज्यूलाई रुलिङ भन्दा पनि अब एज अ सभामुखको रूपमा उहाँले भनेको प्रधानमन्त्रीको कार्यालयमा ल यसरी आउनु पर्यो नीति तथा कार्यक्रममा छलफल गर्नलाई भनेर भनौँ न पत्रचार गर्ने अथवा उहाँहरूलाई आधिकारिक रूपमा जानकारी गराउने कुरा नै रह्यो, र त्यो कुराको जानकारी प्रधानमन्त्रीज्यूको कार्यालयबाट यसरी मन्त्रीले जवाफ दिनुहुन्छ भनेर आइसकेपछि त्यति धेरै त्यस्तो खालको अवस्था हो जस्तो मलाई लाग्दैन।
3: तर अहिले सरकार चाहिँ जुन ढङ्गले अगाडि बढिरहेको छ, दुईटै नजिकको सरकार छ, होइन

0: सरकारले चाहिँ काम गर्न सक्ने धेरै बाटाहरू छन्, प्रशस्त मार्गहरू छन्, तर सरकार काम कुरो एकातिर कुम्लोबोकी थिमीतिर त भएन जबिलाल सर।
1: अहिले नै सरकारले यसरी गर्यो अथवा भनौँ न हामीले यही बहस पनि केही समय पछि सरकारले जुन खालको रणनीति जुन किसिमले काम अगाडि बढाइरहेको छ यही खालको उस पनि अहिले नै भनौँ न हामीले रिजल्ट नै खोजिहाल्ने अथवा रिजल्ट त देखिँदै पनि गएको छ र अहिले नै सबै कुराको विश्लेषण गर्ने बेला भएको जस्तो मलाई लाग्दैन।
0: होइन तपाईँलाई थाहा छ नि त कर्मचारीहरूमा त्रास छ, होइन ट्रेड युनियनहरूमा त्रास छ, विद्यार्थी सङ्गठनहरूमा त्रास छ, सुकुम्बासीमा त्रास छ, अझ भनौँ व्यापारी उद्योगीहरूमा पनि त्रास छ, त्रासै त्रासको संसार भयो क्या अहिले चाहिँ नेपालमा।
1: होइन केही केही केही तह र तब्काले अलिकति भनौँ न फरक तरिकाले बुझ्नुभयो होला अथवा उहाँहरूले बुझ्न सक्नु भएन होला त्यो फरक कुरा हो, तर धेरै तह तब्का जुन कर्मचारीको कुराहरू गर्नुहुन्छ, जुन सुकुम्बासीको कुराहरू गर्नुहुन्छ, अन्य शिक्षकहरूको कुराहरू गर्नुहुन्छ अथवा विद्यार्थी सङ्गठनहरूको कुराहरू गर्नुहुन्छ त्यसमा चाहिँ सच्चा नेपाली एउटा भनौँ न भएर सोच्दाखेरिमा चाहिँ त्यति धेरै त्रसित हुनुहुन्छ जस्तो लाग्दैन, किनभनेदेखि सरकारले जुन किसिमको रणनीतिले अगाडि बढिरहेछ र हामीले अहिले गरेका कुराहरू हामीले चुनावभन्दा पहिल्यै र पार्टी स्थापना भइसकेपछि ती वाचापत्रहरूमा पार्टीको रणनीतिक योजनाहरूमा सबै कुराहरूमा उल्लेख नै गरेका कुराहरू र त्यही बाटो अनुसार नै सरकार चाहिँ अगाडि हामी गइसकेपछि यो गर्छौँ भनेर जुन कुराहरू हामीले जनतामा वाचा गऱ्यौँ त्यही अनुसार नै सरकार चाहिँ अगाडि बढेको जस्तो लाग्छ।
0: होइन अब तपाईँलाई थाहा छ नि त निजता कार्यक्रम पनि त महत्त्वकांक्षी भयो, कर्मकाण्डी भयो, विगतकै निरन्तरता हो भनेर हिजोकै लेखेका निजता कार्यक्रमका पुरै लाइनका लाइन त्यहाँ पनि प्रस्तुत भयो नि त, होइन यसकै निरन्तरता हो यो चाहिँ निजता कार्यक्रमको।
1: नीति तथा कार्यक्रमको विषयमा के हो भनेदेखि जस्तै नीति तथा कार्यक्रम निरन्तरता त यदि भनौँ न पुरानो सरकारहरूले ती आफूले लेखेका नीति तथा कार्यक्रमहरू पुरा भइदिएको भए उहाँहरूले गरिदिएको भएदेखि चाहिँ बल्ल निरन्तरता हुन्थेनन् होला, उहाँहरूले गर्न सक्नु भएन र हामीले चाहिँ के हो भने हामीले जुन कुराहरू लेखेका छौँ त्यही लाइनबाट त्यही बाटोबाट हामीहरू सरकार चाहिँ अगाडि बढ्छ त्यही हिसाबले कार्य सम्पादन गर्छ भन्ने कुरा नै रहेछ होइन सरकारको तर्फबाट र हामी व्यवस्थापिकाको तर्फबाट पनि त्यो कुरा हाम्रो बुझाइ पनि त्यो हो। त्यसले गर्दाखेरि अब हामीले त्यो नीति तथा कार्यक्रमको विषयमा विश्लेषण भनेको अबको एक वर्षपछि साँच्चीकै नीति तथा कार्यक्रमहरू सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसारको बाटोमा सरकार गयो कि गएन भन्ने कुराले त्यसरी विश्लेषण गर्न सक्छ।
0: तर नीति तथा कार्यक्रममा चाहिँ महत्त्वकांक्षी लक्ष्यहरू पनि त धेरै छन् त, जस्तो 7% आर्थिक वृद्धि दरदेखि लिएर होइन हाम्रो बजेटको आकार हेर्दाखेरि, सीमा हेर्दाखेरि, आयातमुखी अर्थतन्त्रलाई हेर्दाखेरि त जुन किसिमको महत्त्वकांक्षा लिएको छ यो महत्त्वकांक्षाले भोलि जनताका माझमा पुरा हुन सकेन भने त फेरि समस्या हुन्छ नि त, ब्याकफायर हुन्छ नि त तपाईँहरूलाई नै।
1: यस्तो छ नीति तथा कार्यक्रमहरू आर्थिक वर्ष 2083-84 को लागि जुन किसिमको नीति तथा कार्यक्रमहरू आइरहेछन् त्यसलाई भनेको जस्तै कतिपय त्यहाँ लेखिएका कुराहरू जस्तै हामीले त्यहाँ प्रष्टसँग यो यो लाइनबाट यो बाटोबाट गइयो भनेदेखि चाहिँ हामीले यो लक्ष्यमा पुरा गर्न सकिन्छ र हामी यो बाटोबाट जान्छौँ भनेर प्रष्टाएको पनि अवस्था छ र केही कुराहरू जस्तै मानौँ यो आर्थिक वर्षबाट हामीले सुरु गर्दै जाँदाखेरिमा अबको 10 वर्षमा हामी चाहिँ कुन ठाउँमा पुग्न सक्छौँ यही खालको नीति तथा कार्यक्रमहरू हामी लिएर जाँदै गर्दा भन्ने कुराको स्पष्ट रोड म्याप पनि हो जस्तो लाग्छ मलाई त्यो नीति तथा।
0: सुकुम्बासी बस्तीमा पनि त त्रास फैलाउनु भयो नि त तपाईँहरूले होइन सरकारले।
1: सुकुम्बासी बस्तीहरूमा उहाँ जुन किसिमको अव्यवस्थित थियो, जुन किसिमको अव्यवस्थित बसाइ थियो त्यसलाई चाहिँ व्यवस्थित गर्ने चाहिँ सरकारको लक्ष्य हो र अहिलेको समयमा के हो भनेदेखि अलिकति बाहिर आइरहेका कुराहरू कतिपय कुराहरू गलत तरिकाले पनि आइरहेको मैले पनि महसुस गरिरहेको छु होइन। नदी किनारमा जुन चाहिँ अब मनसुन सुरु हुँदै गर्दाखेरिमा यति धेरै जोखिम उहाँहरूलाई बचाउन यति धेरै अप्ठ्यारो खालको परिस्थिति थियो, उहाँहरू पनि एकदम कष्टकर जीवन बिताइराख्नु भएको थियो नदीको किनारमा, त्यसलाई स्थापन गर्नतिर सरकार अगाडि बढ्नु भनेको त त्यो त गलत हो जस्तो त लाग्दैन नि त, त्यो त सही बाटोमै हिँडे हो त सरकार। जस्तै अहिले नै जस्तै जसरी बाहिर चाहिँ अब सबै सकाउने भयो ल भूमिहीनलाई त बर्बाद नै पार्ने भयो यसरी नै अगाडि बढ्ने भयो सरकार भन्ने खालको जुन खालको बुझाइ छ त्यसबाट चाहिँ त्यो बुझाइबाट बाहिर निस्किनको लागि र सरकार चाहिँ कसैलाई पनि भनौँ न उठीवास नै लगाउने लाइनमा होइन कि सरकार चाहिँ व्यवस्थापन गर्ने लाइनमा छ र सम्पूर्ण भूमिहीनको पक्षमा सुकुम्बासीको पक्षमा चाहिँ सरकार चाहिँ अगाडि बढ्छ भन्ने कुरामा चाहिँ विश्वस्त हुनको लागि म यही मिडिया मार्फत चाहिँ त्यो पनि अनुरोध गर्छु।
0: यो गरिबको देश होइन भने यो सुकुम्बासीको देश होइन, यो विपन्नको देश होइन, विपन्नहरूले बाँच्न पाउँदैन यो देशमा झविलालजी, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार आइसके पछाडि विपन्नहरूको भागाभाग हुनुपर्ने हो यो देशबाट।
1: हो त्यो खालको त्यस्तो खालको बुझाइ कहीँ न कहीँ केही न केही कहीँ ल्याकिङ चाहिँ भनौँ न हुन्छ नि त जनतामा चाहिँ त्यो गलत खालको केही मेसेजहरू गएको हुन सक्छ, तर हामीले चाहिँ कसैलाई पनि अव्यवस्थित बसाइको अवस्थामा पनि उहाँहरूलाई चाहिँ लालपुर्जा दिन्छौँ भनेका छौँ हामीले,
0: सुकुम्बासीहरूले मत हालेर तपाईँहरूलाई सत्तामा पुर्याएका छन्, मन्त्री भएका छन्, प्रधानमन्त्री भएका छन्, सुकुम्बासीहरूको बिल्लीबाट हुनुपर्ने स्थिति किन आयो देशमा।
1: यो सरकार सबैजनाको एउटा सुकमवासी भनौँ न सबैजनाको सरकार हो, त्यसले गर्दा उहाँहरूको घाउमा मलम लाउने र पहिल्यै जुन किसिमले उहाँहरूलाई देखाएर आफ्नो राजनीतिको सटर जुन चलाइन्थ्यो त्यो सटर सदाको लागि बन्द गरेर त्यो व्यवस्थापन गर्ने पक्षमा चाहिँ सरकार अगाडि बढाएको
0: छ। होइन, तपाईँको जिल्लामा पनि त होला नि सुकुम्बासीहरू, भूमिहीनहरू स्याङ्जामा छैनन् झविलालजी?
1: हजुर हुनुहुन्छ, भूमिहीन सुकुम्बासीहरू हुनुहुन्छ।
0: त्यहाँ चाहिँ कहिले डोजर चलाउनुहुन्छ त्यसो भए?
1: भेटेर उहाँहरूलाई पनि भेटेको छु र उहाँहरूलाई बुझाइएको छ यस्तो यस्तो छ हजुरहरूलाई त्यो डोजर चलाउने कुरा होइन, जहिले पनि त्यो बाहिर बुझाइ चाहिँ त्यस्तो खालको गराउन खोजियो, तर हामी चाहिँ व्यवस्थापनको पक्षमा छौँ र उहाँहरूलाई उचित व्यवस्थापन गर्नलाई चाहिँ हामीहरू अगाडि बढ्छ।
0: स्याङ्जान त्यो डोजर चल्छ त्यसो भए?
1: डोजर चल्दैन स्याङ्जामा, डोजर चल्दैन स्याङ्जाको लागि। अथवा त्यति धेरै अव्यवस्थित बसाइ चाहिँ कमै छ, तर जति पनि जोखिमयुक्त बसाइमा हुनुहुन्छ उहाँहरूलाई चाहिँ सही व्यवस्थापन गर्नु एउटा सरकार अभिभावकको र अभिभावकको त्यो जिम्मेवारीभित्र रहन्छ र त्यो जिम्मेवारी पुरा गर्नलाई हामीहरू तयार छौँ, हामीले उहाँहरूलाई त्यसरी नै बुझाएका छौँ।
0: होइन, भ्रष्टाचार विरुद्ध सरकार निर्मम छ, भ्रष्टाचारीहरूको खैरिज छैन, अब ट्रेड युनियनहरू खारेज हुन्छन्, दलीय सङ्गठनहरू आवश्यक छैन, विद्यार्थी युनियनहरू खारेज हुन्छन् तिनीहरू पनि आवश्यक छैन भनेर जुन ढङ्गले अगाडि बढिएको छ, नेता कार्यक्रममा उनीहरूको बर्खास्तीका लागि चाहिँ जुन सिफारिस भएको छ त्यो ढङ्गले आएको छ। तर ट्रेड युनियनहरू त अब एक ढिक्का भएर आन्दोलन गर्ने भन्दैछन् नि त, आइएलओमा होइन समावेश रहेको राष्ट्रमा चाहिँ ट्रेड युनियन खारेज गर्छौँ भन्नु हास्यास्पद हो भनिरहेछन् क्या सङ्गठनहरू।
1: यस्तो थियो कतिपय जस्तै जुन उद्देश्यले अथवा जुन किसिमले उहाँहरू अगाडि बढ्नु पर्थ्यो अथवा त्यहाँभित्र पनि के भयो भनेदेखि राजनीति गर्ने एउटा साधनको रूपमा मात्रै धेरै प्रयोग गरियो र विद्यार्थी सङ्गठनले जुन विद्यार्थी हकितको लागि बढी काम गर्नुपर्ने साटो चाहिँ दलको एउटा भनौँ न क्याडरको रूपमा दलको कसरी चाहिँ दललाई चाहिँ उस गर्ने भन्ने विषयमा मात्रै बढी केन्द्रित भएको हामीले देख्यौँ। जुन उद्देश्यले उहाँहरूको स्थापना भएको थियो अथवा स्थापना गरिया थियो त्यो अनुसारको प्रक्रिया त अगाडि नबढेको भन्ने कुरा त कन्भिन्सै हुनुहुन्छ र जुन चाहिँ आन्दोलनको यताउति कुराकानी गर्नुभएको छ त्यसमा चाहिँ जबसम्म जुनसुकै आन्दोलनहरू जुनसुकै मुभमेन्टहरू पनि जबसम्म जनता स्तरबाट जनस्तरबाट समर्थन हुँदैन त्यस्तो खालको आन्दोलनहरू त्यति धेरै सफल हुन्छ जस्तो मलाई लाग्दैन। होइन, त्यसो कारणले गर्दाखेरि त्यो जनस्तरमा चाहिँ यो खालको निर्णयले यो खालको प्रक्रियाले चाहिँ उहाँहरू चाहिँ एज अ जनताको रूपमा चाहिँ धेरै जनमानस चाहिँ खुसी हुनुहुन्छ जस्तो लाग्छ।
0: असार 7-8-9 जस्तो लाग्छ मलाई फेरि एकपटक चाहिँ नारायणी किनारमा भेला हुनुहुन्थ्यो तपाईँहरू होइन पहिलो महाधिवेशनमा?
1: हजुर, 7-8-9 पार्टीको महाधिवेशन हुँदैछ पहिलो महाधिवेशन।
0: पार्टीको निर्विकल्प सभापतिमा रवि लामिछाने नै हो होइन अहिलेको अवस्थामा?
1: हजुर, पार्टी सभापति अहिलेको अवस्थामा रवि लामिछाने नै हुनुहुन्छ।
0: निर्विकल्प पनि हो उहाँको होइन, उहाँको चाहिँ उहाँको विरुद्धमा चाहिँ अहिले कसैले पनि एड गर्दैन होइन त्यसो भए पार्टीमा?
1: यस्तो महाधिवेशनको आफ्नै एउटा नियम छ, पार्टीको आफ्नै प्रक्रिया छ, त्यसमा चाहिँ अरू पनि कोही पनि भनौँ न सभापतिको रूपमा अगाडि जान्छु भनेदेखि उहाँहरूको अधिकार नै रहन्छ महाधिवेशन प्रतिनिधिको रूपमा आउँदै गर्दा भनेको उहाँहरू पनि भनौँ न सभापतिसम्म हुन सक्ने एउटा सभापतिसम्म हुन पाउने गरेर आउने नै प्रक्रिया त रहन्छ होइन पार्टीको विधान सम्मत। त्यस कारणले गर्दाखेरि महाधिवेशनमा रवि लामिछ होला सर्वस्वीकार्य धेरैजनाले स्वीकार गर्ने हाम्रो सदस्य पार्टी सभापति चाहिँ हुनुहुन्छ, तर त्यो हुँदै गर्दा पनि अरू कोही पनि आउँदै आउँदैन अथवा उठ्नै सक्दैन अथवा उठ्दैन होला भन्ने कुरा चाहिँ होइन, तर अहिलेको अवस्थामा हाम्रो पार्टी सभापति चाहिँ रवि लामिछाने नै हो।
0: तर उहाँको विरुद्धमा उठ्ने लागत साहस चाहिँ यति बेला कसैले पनि गर्दैनन् भन्ने छ क्या बाहिर?
1: होइन, विरुद्धमा भन्दा पनि त्यो त उहाँहरूले प्रयोग गर्ने अधिकारको कुरा हो, उहाँहरूले अधिकार जुनसुकै महाधिवेशन प्रतिनिधि पनि आफ्नो अधिकार चाहिँ प्रयोग गर्न पाउने त स्वतन्त्रता भइहाल्छ।
0: तपाईँको आफ्नो विचारमा चाहिँ सभापति लामिछानेको विकल्प चाहिँ छैन होइन अहिले?
1: सभापतिज्यूको अहिले तत्कालैलाई अहिले हामीले यसरी मेरो व्यक्तिगत रूपमा सोच्ने हो भने त लाग्दैन मलाई उहाँको विकल्प छ जस्तो लाग्दैन, तर जुनसुकै महाधिवेशन प्रतिनिधिले पनि आफ्नो अधिकारको प्रयोग चाहिँ गर्न सक्नुहुन्छ।
0: हस् मान्यजू, यहाँलाई महत्त्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जविलाल डुम्रे, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त? नयाँ

Just right. यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

सरको खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिशवाशरमा वासिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो हो नेपाली रेडियो नेटवर्क।
4: हरो विषयमा दरो बहस, नेपाली बहस।
5: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
6: ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
7: डिसोम फाइबर नेट।
8: यतिकै हाम्रो बेसमा नेपाली कङ्ग्रेसका नेता अजय बाबु सेवाकोटे हुनुहुन्छ। अजय सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
9: धन्यवाद बाबु।
8: होइन, अहिलेको अवस्थामा नेपाली कङ्ग्रेसको विवाद झन् मिल्न पर्ने ठाउँमा समानान्तर गतिविधिहरू भइरहेका छन्, होइन, एकले अर्कालाई चाहिँ सिद्ध्याउने खेलहरू सुरु भएका छन्। ओपनली रूपमा चाहिँ नेपाली कङ्ग्रेसलाई बलियो बनाउने भन्दा पनि कमजोर बनाउने खालका गतिविधिहरू किन भए, कहाँनिर के कुरा बिग्रियो, किन मिल्न सकेन?
9: होइन, यो विशेष महाधिवेशनको जुन अवस्था भयो त्यो बेलादेखि नै पार्टीको मूल नेतृत्वले जसरी पार्टीलाई समाहे सबैलाई समेटेर लानुपर्ने अवस्था थियो, अथवा पार्टीको विधान अनुसार जुन प्रक्रियाहरूबाट एउटा पार्टी सञ्चालन गर्नुपर्थ्यो, त्यसमा नभइसकेपछि विशेष महाधिवेशन एउटा परिस्थिति बन्यो। विशेष महाधिवेशनलाई नरेन्द्रको बल लगाएर रोक्ने प्रयास नभएको थिएन। सबै अहिले जो जो चाहिँ अहिलेको नेतृत्वका बारेमा टिका टिप्पणी गरेर हिँडिरहनु भएका सबै नेताहरू त्यतिखेर लागेरै रोक्न खोज्नु भएकै थियो। यद्यपि त्यो विशेष महाधिवेशन सफल भयो, विशेष महाधिवेशनको यो प्रक्रियालाई निर्वाचन आयोगदेखि अदालतसम्म त्यसलाई वैधानिकता दियो र एउटा प्रक्रियाबाट अब त्यही नेतृत्वले टिकट दियो, उम्मेदवारहरू बन्नुभयो। उम्मेदवार बनेर आइसकेपछि अहिले संसदमा एउटा खालको अवस्था छ, पार्टीको एउटा ढङ्गले सञ्चालन भएको अवस्था छ। अब यसलाई स्वीकारेर जानुपर्ने ठाउँमा अब त्यो फेरि मैले अरू ठाउँमा पनि भनेको थिएँ, पार्टीभित्र पहिला पनि कतिपय सन्दर्भमा गुटगत र वैचारिक हिसाबले पनि यो विचार समूह बनेर काम गर्ने कुरालाई मैले अन्यथा मानेको थिइनँ, तर यो पार्टी कता कता नयाँ बनाउनु पर्छ, फुटाएर भने जानुपर्छ भन्ने जुन अभिव्यक्तिहरू केही दिनदेखि आइरहेका छन्, केही नेताहरूको मुखबाट यो आइरहेको छ, यसलाई पनि मैले अलिकति गम्भीरतापूर्वक लिएको छु। यद्यपि
8: यहाँलाई थाहा छ नि त, जस्तो पार्टीलाई अब एक ढिक्का बनाउने, पार्टीको विवाद मिल्यो, समानान्तर गतिविधिहरू नगर्ने, पूर्णबहादुर खड्का लगायतको समूह देउबा समूहलाई चाहिँ सम्मानजनक होइन त्यो हैसियतमा चाहिँ राख्ने भन्ने ढङ्गको सहमतिको बिन्दुमा आइसकेको कुरालाई चाहिँ फेरि कहाँनिर के कुराले अड्कियो र उहाँहरू चाहिँ अलग अलग गतिविधिहरू गर्न थाल्नुभयो, उहाँहरूले समानान्तर कमिटी नै विस्तार गर्ने लाइनमा पुग्नुभयो?
9: अब यस्तो छ, केन्द्रीय समितिमा तपाईँले केही दिन अगाडि मात्रै मनन भएका केन्द्रीय सदस्यहरू हेर्नुभयो भने वैचारिक हिसाबले फरक फरक समूहमा रहेका, विचार समूहको हिसाबले फरक फरक समूहमा रहेका नेताहरू त्यसमा समेटिनु भएको छ, होइन? त्यसै समेट्ने प्रयासहरू पार्टी नेतृत्वले नगरेको होइन, गरिरहेको छ। धेरै नेताहरूसँग वान टु वान कुराकानी भइरहेको छ, सामूहिक रूपमा कुराकानी भइरहेको छ, सबैलाई समेट्ने प्रयासहरू भइरहेको छ। तर त्यति हुँदाहुँदै पनि केही नेताहरू अहिले भेला गर्ने उस गर्ने जसरी गरिरहनु भएको छ, यद्यपि उहाँहरूको त्यो कुण्ठाहरू प्रकट भइरहेको छ जस्तो मात्र लाग्छ मलाई। र अलिकता हिजो आफूले पार्टीको सत्ता चलाउँदै गर्दा त्यसबाट इन्जोय गरिरहेको जुन समूह छ त्यो अहिले अलिकता विरक्तिको अलिकता बढी छटपटाएको जस्तो मात्र पनि देखिन्छ। यद्यपि हामीहरू सबैलाई समेटेर लानुपर्छ भन्ने नाममा सबैलाई समेट्ने प्रयास पनि गरेका छौँ। केन्द्रीय नेतृत्वमा आवश्यक भएका नेताहरूलाई पार्टी नेतृत्वले केन्द्रीय समितिमै समेटेर लाने प्रयास पनि गरेको छ। अझै पनि केही सदस्यहरू थप्ने क्रममै पार्टी नेतृत्व छ र सबैलाई समेटेर लाने प्रयास केन्द्रीय नेतृत्वले गरेको छ। यसरी एउटा सदस्यता राख्दा राख्दै पनि त्यो यस्तो खालको गतिविधिहरू हरकतहरू हुने कुरा चाहिँ त्यति स्वाभाविक लागिरहेको छैन। मलाई मात्र होइन कि म जिल्लामा छु अहिले दोलखामा र गाउँ हामी हिँडिरहेका छौँ, त्यहाँका तमाम नेता कार्यकर्ताहरू पनि यस्ता खालको गतिविधि गर्ने नेताहरूको बारेमा बडो कटु टिप्पणीहरू गरिरहनु भएको छ। त्यसैले आम कार्यकर्ताहरू जरा तहमा रहेका नेता कार्यकर्ताहरूले के भनिरहेका छन् भन्ने कुराको बारेमा नसोच्ने र हिजो गुट चलाइरहेका नेताहरूले पार्टीभन्दा गुट चलाइरहेका नेताहरूले त्यो गुटभन्दा बाहिर निस्किन नसक्नु चाहिँ यो पार्टीको लागि पनि त्यति प्रियकर होइन।
8: होइन, अहिलेको अवस्थामा अहिलेका गतिविधिहरू हेर्ने हो भने अब कङ्ग्रेस चाहिँ दुई चिरामा फ्याक्सन हुन्छ होइन, त्यो क्लियर नै भयो होइन अब अहिलेको अवस्थामा।
9: त्यो सरी केही मान्छेहरू गतिविधि गर्नुभएको छ, केही नेताहरू गतिविधि गर्नुभएको छ, पूर्व पदाधिकारीहरू गतिविधि गर्नुभएको छ, यसको मतलब पुरै पार्टी दुश्चिरा हुने अथवा चाहिँ त्यस्तो फ्याक्सन हुने भन्ने कुरा हुँदैन।
8: तर अब गगन थापाले अर्थात् नेपाली कङ्ग्रेसको वैधानिक पक्षले उहाँहरूलाई एक ढङ्गले आफूतिर एक एकजना नेता गर्दै आफूतिर तान्ने प्रयत्न गरिराख्नु भएको छ, खड्का पक्षलाई कमजोर बनाउने खेल चाहिँ सुरु भयो होइन, अब तितरबितर पार्ने खेल सुरु भयो।
9: योभन्दा अगाडि जे जस्तो अभ्यासहरू भएको थियो पार्टीमा गुटहरूलाई जहिले पनि संस्थागत गर्ने जुन प्रयासहरू भएको थियो त्यो ढङ्गको अभ्यास भएको थियो, त्यो गुटगत अभ्यासलाई चाहिँ यो पटक खण्डित गर्ने भन्ने नै हो। त्यस कारणले यदि कसैले मेरो समूहबाट अथवा मेरो गुटबाट केन्द्रीय समितिमा यतिजना मनोनित गरिदेऊ अथवा अर्को गरिदेऊ भन्ने कुरा चाहिँ अहिलेको नेतृत्वले स्वीकार्दैन र स्वीकार्नुहुन्न भन्ने हो। त्यस कारणले जो कोही आफ्नो विवेकले निर्णय गर्छ र निर्णय गर्ने क्षमता आफैमा छ भन्ने मान्छ र उसले पार्टीको नेतृत्वसँग मिलेर काम गर्छ र यही यो पार्टीलाई यसरी अगाडि बढाउन सकिन्छ भन्ने लाग्छ र उसले आफ्नो स्वतन्त्र विचार व्यक्त गर्न सक्छ पार्टीभित्र भने उनीहरूलाई पार्टीको केन्द्रीय समितिमा पनि ल्याउने र पार्टीलाई बलियो बनाएर लिएर जाने सन्दर्भमा काम गर्ने भन्ने ढङ्गले अहिले केन्द्रीय नेताहरूको मनोनयन भएको हो। अब यदि कसैलाई त्यहाँ सोध्दै गर्दा होइन मैले उसलाई सोध्नुपर्छ, मैले मेरो समूहको नेतालाई सोध्नुपर्छ भन्ने ढङ्गले उसले पनि कसै गरी गुटलाई बढावा दिने र समूहलाई नै बल पुर्याउने खालको कुरा गर्छ भने त्यो चाहिँ अहिले स्वीकारिँदैन भन्ने नै हो मेसेज। त्यस कारणले पनि अहिले विभिन्न नेताहरू जसको मनोनयन भएको छ केन्द्रीय समितिमा त्यो केन्द्रीय समितिको मनोनयन पनि त्यसरी नै बुझ्नुपर्छ।
8: अब केन्द्रीय समितिको मनोनयनको कुरा एउटा रहला, तर नेपाली कङ्ग्रेसलाई एक डिक्का बनाउनका निम्ति पार्टी सभापतिको जुन किसिमको एक्टिभिटिज हुनुपर्ने हो, जुन किसिमको क्रियाकलाप हुनुपर्ने हो, सबैलाई मिलाएर लैजानुपर्ने जुन उत्तरदायित्व उहाँमाथि हो, उहाँले पनि एक्सन गर्न नसक्नु भएकै हो त्यस अहिलेको अवस्थामा।
9: त्यो चाहिँ सबै कुरा सत्तामा नदेखिएको होला, तर पार्टी सभापति र पार्टी सभापति सँगसँगै केन्द्रीय पदाधिकारीहरूको पङ्क्ति र उहाँले जिम्मेवारी दिएअनुसार केन्द्रीय समितिका कैयौँ नेताहरू सबैजना यो पार्टीलाई बलियो बनाउन एकताबद्ध बनाउन उहाँहरूले आफ्नो ठाउँबाट भूमिका खेलिरहनु भएको छ। खास गरी यसमा पार्टी सभापतिले नै र विशेष गरी उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुषाल, त्यसै गरी महामन्त्रीहरू र पार्टीका पदाधिकारीहरू यसमा गम्भीरतापूर्वक लागिरहेको छ। पार्टी सभापतिले खटाएअनुसार धेरै नेताहरू यसमा काम गरिरहनु भएको छ र पार्टी लाई बलियो बनाउने सन्दर्भमा, पार्टीलाई एकताबद्ध बनाउने सन्दर्भमा सबैले आफ्नो ठाउँमा भूमिका खेल्नु भएको छ। वान टु वान मिटिङहरू गर्नुभएको छ, नेताहरूको पूर्व पदाधिकारीको घर घर गएर सम्झाइरहनु भएको छ, सहकार्य गर्ने प्रस्ताव राखिरहनु भएको छ। यदि उनीहरूले पनि अब फेरि एकपछि अर्को प्रस्तावहरू अर्को चाहिँ विषयहरू थप्दै जानु भयो भने चाहिँ त्यो उहाँहरूलाई पनि त्यसको प्रश्न सोध्नुपर्ने हुन्छ। तपाईँलाई चाहिँ तपाईँहरूलाई चाहिँ पार्टी एकताबद्ध बनाउने कुरामा तपाईँहरूको इन्ट्रेस्ट नभएको हो कि होइन, हो भने तपाईँहरू किन यो विषयहरूलाई बढाउने कुरामा मात्र लागिरहनु भएको छ, यसको निकास दिने कुरामा किन लागिरहनु भएको छैन भन्ने प्रश्न आम कार्यकर्ताले अब सोध्नुहुन्छ मतदाता चुबेचु गरेर सोध्ने अवस्था आउँछ।
8: अहिलेको अवस्थामा चाहिँ अब सरकारले जुन किसिमले नृत्य कार्यक्रम हिजो बहुमतले पारित गरेको छ होइन, प्रधानमन्त्रीको चाहिँ संसदमा उपस्थिति खोजिरहनु भएको थियो विपक्षी दलहरूले, सांसदहरूले उहाँ चाहिँ संसदमा उपस्थित हुनु भएन, उहाँले अर्थमन्त्रीले नै नृत्य कार्यक्रमको जवाफ पनि फर्काउनु भयो, संसदीय पद्धति र लोकतान्त्रिक प्रक्रियामा चाहिँ क्रमभङ्गतै गर्न खोजे हो राष्ट्रपतिले।
9: यस्तो छ, राष्ट्रपतिले प्रतिनिधि सभामा उसको बहुमतको आधारमा पारित गरे पनि राज्यसभामा राष्ट्रसभाको सिङ्गल सिट पनि नभएको ठाउँमा अहिलेको प्रतिनिधि सभाको विपक्षी दलहरू मात्रै रहेको राज्यसभाबाट उनीहरूको अनुपस्थितिमै पनि संसद नीतिस्थ कार्यक्रम पास गरेको छ त, भनेको मतलब त्यो नीतिस्थ कार्यक्रम देशको नीतिस्थ कार्यक्रम सरकारको ल्याए पनि देशको नीतिस्थ कार्यक्रममाथि केही आफ्ना रिजर्भेसनहरू पार्टीहरूको होला दलहरूको होला, त्यसमा सरकारले सुनोस् भन्ने कुरा नै हो, सरकारले सरकारको नेतृत्वले सुनोस् भन्ने कुरा हो।
8: सरकार प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर चाहिँ निकै ठुलो बखरा भइरहेको छ नि त संसदमा,
9: होइन त्यो अभ्यास परम्परालाई नबुझ्ने अथवा त्यो अभ्यास परम्पराहरूलाई खण्डितै गर्छु भनेर हिँड्ने सोच राख्नेहरूलाई त अब मूर्खसँग राम पनि डराउँछन् भनेको जस्तै हो कि। अब होइन भने त एउटा अभ्यास परम्परालाई खण्डित गरेर हिँड्दै गर्दा के चाहिँ उपलब्धि हात लाग्यो त आजको दिनमा, ल मलाई भन्नुहोस् त, अथवा आम नागरिकलाई यसको बारेमा बताउनुहोस् त। अहिले प्रधानमन्त्रीले त्यहाँ गएर त्यो हिजोको हाम्रो संसदीय अभ्यास परम्पराको विपरीत गरेर म बोल्दै बोल्दिनँ, म जाँदै जान्न, म उपस्थितै हुन्न भनेर मेरो गरुका बारी टक्का गर्दै गर्दा खास चाहिँ उपलब्धि चाहिँ के भयो त देशका लागि, मलाई यति भनिदिनुहोस् न। देशको लागि उपलब्धि हुने कुरामा काम गर्दै गर्दा कसैले विरोध गर्ने कुरा त्यो बिल्कुल उचित थिएन पनि भन्न सकिन्छ। तर यो आखिर प्रधानमन्त्रीले गर्ने कुरा के हो, प्रधानमन्त्रीले गर्ने संसदमा सांसदहरूसँगको छलफल संवाद कुटनीतिक निकायका मान्छेहरूसँग होइन त्यसपछि विपक्षीहरूको त्यो नेतृत्वहरू आउँदा उनीहरूसँग छलफल गर्ने, प्रधानमन्त्री कार्यालयमा बसेर सचिवहरू अरू अरू मन्त्रालयका निकायहरू संवैधानिक अङ्गहरूसँग बसेर छलफल गर्ने, देश चलाउने विषय त त्यही पो होला त। तर संसदलाई खास गरी व्यवस्थापिका कार्यपालिका न्यायपालिकाका नेतृत्वहरूसँग छलफल गर्ने, तर एउटा कार्यपालिकाको प्रमुख व्यवस्थापिकामा जाँदै जाँदैन, त्यो व्यवस्थापिका संसदकै प्रतिनिधि भएर कार्यपालिकाको प्रमुख भएर गएको व्यक्तिले त्यो व्यवस्थापिका संसदलाई नै बाइपास गर्छ भने त्योभन्दा त्यो बुझेको भन्ने कि नबुझेको भन्ने, हेपेको भन्ने कि त्यसले अर्को नयाँ अभ्यास सुरुवात गरेको भन्ने, नयाँ अभ्यास सुरुवात गरेको भने के हो त नयाँ अभ्यास, संसदमा बोल्दै नबोल्ने चाहिँ नयाँ अभ्यास हुन्छ, जहाँ बोल्नकै लागि बाहिर सोसियल मिडियामा बोल्नुभन्दा संसदको प्लेटफर्ममा बोल्ने कुरा महत्त्वपूर्ण हो।
8: यसको मतलब संसदलाई फेस गर्न नसकेर हो प्रधानमन्त्री संसदमा नगएको,
9: बोल्न सकेको भए त आएर बोल्नुहुन्थ्यो होला नि त, फेस गर्न सकेको त आएर बोल्नुहुन्थ्यो होला नि त,
8: दुईटै सरकारको प्रधानमन्त्रीलाई यति पनि ज्ञान छैन होला र भने
9: देखिएन त, देखिएको भए यदि उहाँको ज्ञान भइदिएको भए अथवा उहाँलाई त्यो कुराको त्यो महसुस भएको भए त्यो सोसियल मिडियामा फेसबुकमा लेखिदिएको भरमा त्यो डलर कमाउने मात्र कुरा दिमागमा आएको जस्तो देखियो कि, अस्ति आयो नि तपाईँको देख्नुभयो नि सोसियल मिडियामा उहाँले स्ट्याटस लेख्दै भयो उहाँले यदि डलर कमाउनु भयो भने सार्वजनिक बहसको विषय हुन्छ, मैले लगाएको जुत्ताको बारेमा सार्वजनिक बहसको विषय हुन्छ, उहाँले आएर नबोल्दैको विषय सार्वजनिक बहसको विषय भइरहेको बेलामा उहाँ आएर बोल्नु पर्दैन कि यो चाहिँ सोसियल मिडियाको खपतको विषय मात्र हो संसद, सोसियल मिडियामा जे बोल्दैछ मेरो संविधानै त्यही हो, मेरो गतिविधि नै यही हो, सोसियल मिडियाबाट तिमी हेर, तिमीहरू मन लाग्यो हेर मन लाग्यो नहेर, म संसदमा आएर उहाँको बाँकी किन फुट्दैन, बालेन भन्ने हो कि बोलेन भन्ने हो, अब उहाँको नामै बालेन भन्ने छ तर कहीँ बोल्दैन हुन्न, बालेन हो कि बोलेन हो कि।
8: हस् अजय बाबु सेवाकोटीजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ नेपाली कङ्ग्रेसका नेता केन्द्रीय सदस्य अजय बाबु सेवाकोटी, आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
10: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ, न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: हाम्रो विषयमा तारो बहस नेपाली बहस
1: यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ
2: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
3: डिशोम फाइबर नेट
4: यतिखेर हाम्रो बेसमा वरिष्ठ अधिवक्ता एवं राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
5: नमस्ते खेमजी।
4: होइन डाक्टर साहब, हाम्रो प्रधानमन्त्रीको अनुहार हेर्न नमिल्ने भयो नि त संसदमा। उहाँ कहाँ जानु भएको छ आजकल? सदनमा आउनु पर्दैन, जवाब दिनु पर्दैन, नीतिका कार्यक्रममा प्रस्तुत हुनु पर्दैन, लोकतान्त्रिक अभ्यासलाई चाहिँ अब मूल्यन गर्न खोज्या हो।
5: अब जहाँ तक दुईवटा तिनवटा क्वेसन एकैचोटि आउनुभयो, प्रधानमन्त्री उपस्थित हुनु भएन, उहाँको अनुहार देखिन सकेन भन्ने हदमा उहाँ आइदिएको भए ठिक हुन्थ्यो। एउटा किनभने प्रतिनिधि सभा भनेको एउटा माथिल्लो समिति हो, उहाँ पनि त्यही त्यसको सदस्य पनि हो। उहाँ प्रधानमन्त्री भए पत्र होइन कि प्रतिनिधि सभाको सदस्यबाट संसद दलको नेता भएर प्रधानमन्त्री भइसकेको हुनाले त्यहाँ आउनु कुरामा आउनुपर्छ भन्ने धारणामा नआउँदाखेरि अमूल लिनु भन्ने कुरा आफ्नो कुरा हो। जहाँ पनि नीति कार्यक्रम र चाहिँ यो पद्धतिको चाहिँ उल्लङ्घन भयो भन्ने कुरामा म सहमत छैन।
4: किनभने संविधानले पनि
5: भएन, संविधानले के भन्छ भने राष्ट्रपतिको सम्बोधन र त्यसबाट हुने कुरालाई संविधानको धारा 95 के प्रत्येक सदस्यलाई उपस्थित
4: हुन धारा टेकेर प्रक्रियालाई टेकेर नआएको कि फेस गर्न नसकेर नआएको भन्ने प्रश्न हो क्या अहिले
5: सर? होइन होइन यस्तो छ, यस्तो हल्लो चाहिँ व्यक्तिगत धारणाबाट संविधानवाद र नियमको वादलाई चाहिँ हामीले चाहिँ बिर्सिनु मिल्छ र एउटाले भन्नलाई एउटा दृष्टिकोणलाई मेरो एउटा ठिक छ, तर जहाँ तक छ यो भनेको नितान्त के भने कार्यक्रम जो चाहिँ नीति सभा कार्यक्रम भनेको नितान्त कसको क्षेत्र हो? कार्यपालिकाको क्षेत्र होइन, व्यवस्थापिकाको क्षेत्र हो। यो व्यवस्थापिकाको भनेको चाहिँ त्यहीँ भनेको दुई चाहिँ त्यहाँ बहुमत भएको 275 सदस्यहरू भएको प्रतिनिधि सभाले गर्ने निर्णय हो र उहाँहरूले बनाएको नियमको धारा 38 त के भन्छ भने प्रधानमन्त्री यो राष्ट्रपतिले पेस गरेको र नीति सभा कार्यक्रमको छलफल गर्नको लागि कुन दिन कुन समयमा गर्नुपर्छ भन्ने कुरा सभामुखले चाहिँ कि प्रधानमन्त्री वा उनको प्रतिनिधिलाई मात्रै कुरा गर्ने रहेछ, तर त्यो बारेमा छलफल गर्नको लागि त त्यो तोकिएको मितिमा त दलीय प्रतिनिधिको आधारमा नै सम्बोधन हुन्छ। दोब्रो त्यो कुरामा प्रधानमन्त्री भन्दा पनि ठुलो यो नियमावली नियम 38 त दलको प्रतिनिधि भनेको दलीय प्रतिनिधि भनेको अब राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा रवि लामिछाने चाहिँ नेपाली कङ्ग्रेसको हकमा भीष्म आङ्गामी जस्ता व्यक्तिहरूले छलफल गर्ने के महत्त्वपूर्ण। अब बोलाउने कुरा त्यहाँ राष्ट्रपति प्रधानमन्त्री आओस् भनेर संघीय संसदीयका सदस्यले भन्न पाउँछ र नआउँछ, त्यसमा रुलिङ गर्ने या नगर्ने अधिकार चाहिँ सभामुख हो। सभामुख पनि एउटा चाहिँ यो विधि र पद्धति बाद दिएको छ नि त, उसले पनि सबै मूलमा केही चाहिँ 30-40 मान्छेले प्रतिनिधि सभा के प्रधानमन्त्री आऊ भने भन्यो 182 आउनुपर्ने जरुरी छैन भन्नेमा त सभामुखले गरी के छ?
4: ठिक छ, अब यो न्यायालयको कुरा अलिकति गरौँ। वरिष्ठ अधिवक्ताज्यू, न्यायालयको कुरा अलिकति गरौँ। अब वरियता क्रममा होइन चौथो नम्बरमा रहनुभएका डाक्टर मनोज कुमार शर्मा सिफारिस हुनुभएको छ, न्यायालय र कार्यपालिकाको कोल्ड वार सुरु भयो होइन? अब
5: यो तर आज मात्र होइन, हिजो अस्ति नै गर्ने गरेको चाहिँ गठबन्धनको सरकार हुँदा चाहिँ कार्य व्यवस्था न्यायपालिकालाई जुन किसिमको तरिकाबाट चाहिँ आदेशहरू आउने नआउने कुरा देख्दा अहिले ध्रुव प्रसारण गऱ्यो, जानुपर्ने अवस्था थिएन। किन थिएन भने मैले धेरै मान्छेले देखा गरेको स्वयं चाहिँ कार्य कामु प्रधान न्यायाधीश सपना मल्ल प्रधानजी र न्याय परिषदको अध्यक्ष छ, न्याय परिषदले नै को को व्यक्तिहरू प्रधानमन्त्रीमा नियुक्ति हुन
4: प्रधान न्यायाधीशमा
5: योग्य छन् भनेर पठाएको हुनाले स्वयं सपना मल्ल प्रधानले सहितको अध्यक्ष भएर पठाएको पत्रमा पनि 6 सर्वोच्चका न्यायाधीशहरू प्रधान न्यायाधीशमा नियुक्तिमा योग्य छन् भनेर लेखेको पर्यो। उहाँ स्वयंले के अरे वरिष्ठ न्यायाधीश यो भनेर तोक्न सक्नुभयो भने आफूले लेखेको पत्र मात्रै तोक्न नसक्ने अनि तर यो 6 मात्रै नियुक्त गर्नु भनेर संवैधानिक परिषदमा साधारण मान्छेले निर्णय गर्दाखेरि चाहिँ संविधानवाद अन्त भयो, सबै संविधान उल्लङ्घन भयो, वरिष्ठले ल्याएन भन्ने कुरा यदि त वरिष्ठ दिनपर्ने थियो भने एक संविधानमा लेखेको छैन, यदि त उल्लङ्घन गरेको उल्लङ्घन हुनेबाट भयो नि त, उहाँले किन लेख्न नसकेको? यी 6 त योग्य व्यक्ति हुन्, यो मध्येमा चाहिँ 1 चाहिँ वरिष्ठ न्यायाधीश यो भनेर लेख्दै हुन्थेन, आफै लेख उहाँले आफूले ले चिठी पठाउँदा चाहिँ संविधानवाद र स्वतन्त्र न्यायपालिकाको उल्लङ्घन नहुने उहाँले दिएको पत्रमा 6 मध्येमा 1 चयन गर्दा 4 बहुमतले चयन गर्दा चाहिँ संविधानवाद उल्लङ्घन भयो भनेर होइन, र फेरि के निरन्तर हेर्ने हो भने यो मात्र आज पहिलोचोटि होइन, 2074 दीपक राज जोशीजीलाई वरिष्ठ न्यायाधीश हुँदाहुँदै पनि उहाँ त निरन्तरता पाउनु भएन नि,
4: होइन? उहाँ त संसदीय सुनवाई समितिमा गइसके पछाडि ब्याक हुनुभयो होइन?
5: तर
4: कम्फर्टेबल बनाउन खोजिन्छ क्या, कार्यपालिकाले जानिदो नजानिदो किसिमले आफ्नै काबुमा राख्न खोज्छ होइन, हिजोदेखि नै
5: होइन यो आज स्वतन्त्रतामा हलन हो कि कुनै व्यक्तिले नपाएको रिसको जोगो यसरी खिच्याउनु पऱ्यो कि. मैले भन्न के भने 2072 हाम्रो संविधान आएको हो नि त, यदि त्यो प्रथा परम्परालाई हामीले पालन गर्नु पर्थ्यो. कुरा के छ भने अमेरिका बेलायतमा हामी जहिले पनि संवैधानिक प्रथा परम्परा गर्दाखेरि बेलायतलाई चाहिँ दृष्टान्त दिन्छौँ. बेलायतमा त लिखित संविधानै छैन, त्यसैले बेलायत भएको लिखित संविधान भएको देशको परिपाटी नमानौँ र हामी पनि परिपाटी मानौँ. तर 47-63 चाहिँ वरिष्ठ हाम्रो परिपाटी थियो, हामी त्यसलाई अनुभूति गर्दै अनुसरण गरेर आएका थियौँ भने 2072 संविधानमा र संविधान निर्माण गर्दा चाहिँ धारा 129 धारा 3 वरिष्ठ न्यायाधीशलाई किन लेख्यो? यदि वरिष्ठ न्यायाधीश दिनुपर्ने भए संवैधानिक परिस्थितिमा किन लानु पर्यो? अरू नै गाई गऱ्यो भने नि अटोमेटिक वरिष्ठ आइहाल्छ, जो पनि एक न एक वरिष्ठ हुन्छ. भन्नुभन्दा संविधान बनाउँदा पनि निर्माताकर्ताले के भयो भने यसरी वरिष्ठको नाम दिनु हुँदैन, किनभने हामीलाई निष्पक्ष र योग्य प्रधान चाहिएको. त्यो चिज जो योग्य छन् तीमध्ये जसले राम्रो दिनु त्यसलाई ल्याऊ भनेर हामीलाई त्यो झन् चयन गर्न खोजेको नि. न्यायाधीश बिचमा सर्वोच्च अदालतका न्यायाधीशमा राम्रो काम गरेर म प्रधान न्यायाधीश हुन्छु भन्ने प्रतिस्पर्धाको पनि वातावरण बनोस् भनेर ल्यायो होला नि. हामी चाहिँ ऐन बनाउँदाखेरि संविधान बनाउँदाखेरि उनको मकसद चाहिँ यो छ, अहिले आएर चिठी लेख्दाखेरि पनि उहाँले आफूलाई वरिष्ठ भनेर नलेख्ने अनि अर्को निकायले गर्नु भनेर पठाउँदाखेरि चाहिँ त्यो गरी भयो नि. यो चिज एकदम हास्यास्पद हो कि जस्तो लाग्छ. यसले कुनै न्यायपालिकाको स्वतन्त्र हनन भएको छैन, सबै योग्य हुन्, सबै योग्य हुन्, ती 6 योग्य हुन् संविधान. त त्यो मध्येमा 4 के देख्यो भने ल अहिले विभिन्न कारण, एउटा कारण पनि छ नि त, अहिले गरेको जुन हाम्रो मनोज शर्मा डक्टर मनोज शर्माजी त एकचोटि नियुक्त गर्दै 6 त नेतृत्व लिनुहुन्छ नि. जसरी सरकार चलाउनलाई 5 नेतृत्व स्थायी सरकारले जसरी देश विकासको लागि अगाडि बढ्न सक्छ, प्रधान न्यायाधीशमा 2-3 4 6 महिनामा चेन्ज हुनु सक्दा 6 एउटा प्रधान न्यायाधीश लियो भने उसले एउटा चाहिँ नेतृत्व त दिन सक्छ नि. भोलि न्यायपालिकालाई स्वच्छ सक्षम एकदम शक्तिशाली बनाएर अगाडि बढाउन स्वतन्त्र बनाउन सक्छ भन्ने पनि छ नि दृष्टिकोण. आफ्नो दृष्टिकोण हो, कानुन र संविधान लेखिएको छैन, कसैले नपाएको हो. सपना मल्लपरलाई दियो भने म पनि मान्छु उहाँ एकदम वरिष्ठ थियो, न्यायाधीश थियो, उहाँले पाउनु पर्थ्यो, मेरो पनि त्यो मान्यता. हिजो पनि मैले उहाँको बारेमा नेगेटिभ बोलेको होइन, तर निर्णय त भइसक्यो. निर्णय हुँदैमा अब कसै व्यक्तिले पाए पनि त्यो निर्णय स्वतन्त्र हुने, कसैले पाए पनि न्यायपालिकाको ध्वस्त होला भन्ने कुरा त के भन्न सकियो होला.
4: होइन, क्रमभङ्गतालाई लिएर चाहिँ धेरै आलोचना टिप्पणी भइरहेछ क्या न्यायालयभित्र चाहिँ हामी हुन खोज्यौँ कार्यपालिका भनेर.
5: सुन, यो क्रमभङ्गता प्रथा भन्ने चिज चाहिँ के हो भने बिरालो कालो बिरालो आउनुपर्छ कि रातो बिरालो आउनुपर्छ कि अर्थै होइन. चाहे संसदको प्रधानमन्त्री आयोस् भन्ने होइन, हामीलाई परिणाम चाहिन्छ. रातो र कालो बिरालो जो भइरहेको छ, तर बिरालो यस्तो हुनु पर्यो जसले मुसालाई चाहिँ च्याप्प समात्न सकोस्, त्यो इम्पोर्टेन्ट के. मुसालाई समात्न सक्नु भने
4: मुसालाई च्याप्प समात्न सक्नुहुन्छ डाक्टर मनोज कुमार शर्माले, सपना प्रधान मल्लले सक्नुहुन्थेन मुसा समात्न?
5: सुन्न, कुरा के भने न्यायपालिका भनेको मनोज कुमार शर्मा मात्रै हो, उहाँ त एउटा प्रशासनिक नेतृत्व गर्ने हो. न्यायपालिका भन्छ टिमवर्कको, सबै न्यायाधीशले उहाँले नेतृत्व दिएर सबैलाई समात्ने हो. न्यायपालिकाको चाहिँ स्वतन्त्र भनेको एकजना प्रधान ल्याउने हुने होइन, त्यहाँ हुने नीति भविष्य हुने नीति उनीहरूले गर्ने कामकालीनमा सरकारले गर्ने हस्तक्षेपलाई रोक्ने र सरकारको राजनीतिक कदमलाई प्रति अदालतले हस्तक्षेप नगर्ने, यी अब धेरै शक्ति स्वतन्त्रको सिद्धान्त अनुसार धेरै कुरा छन्. त्यसैले प्रधान न्यायाधीश भन्नु फैसला गर्दाखेरि कुनै बेचमा पछाडि प्रधान न्यायाधीश भन्नु र एउटा सामान्य मान्य न्यायाधीश भन्ने एउटै हैसियत हो. प्रधान न्यायाधीशले बोलेको राय अर्को मैले मान्नुपर्छ जरुरी छैन. खालि प्रधान न्यायाधीश चाहिँ एउटा प्रशासनिक नेतृत्व पनि गर्ने भएको हुनाले हेड अफ चाहिँ डिपार्टमेन्ट, हेड अफ द इन्स्टिट्युसन मात्रै हो. त्यो बाहेक न्याय दिने कुरामा त सबै न्यायाधीश बराबर हुनु, त्यो अर्थ पनि बुझ्नु पऱ्यो. त्यसैले धेरै हामी गर्नुपर्ने अवस्था छैन. उसले गरौँ किनभने उसले चाहिँ प्रशासनिक प्रतिनिधित्व गर्नुपर्छ नि प्रधान, त्यति मात्रै उनीहरू कुनै कसैलाई शपथ खुवाउनु पऱ्यो, कुनै सार्वजनिक भागमा जानु पऱ्यो, प्रतिनिधित्व लिनु पर्ने मात्रै हो. नत्र प्रधान न्यायाधीशले मनोज कुमार श्रीमा नआएर सपना मल्ल आउँदैन नि, आकाश जमिनी चेन्ज हुने, मनोज आएर घट्ने भन्ने नै होइन. त्यो त टिम वर्कको न्यायाधीश बिचमा
4: बुझ्नु. हस् डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. उहाँ हुनुहुन्थ्यो राजनैतिक विश्लेषक एवं वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गान्धी पण्डित. आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
9: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौँ।
10: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल, सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
13: दमौलिया FM 94.2, समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेगौतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: किन आँखा मिचेको मिचे गरेको?
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाइसी क्या हो?
4: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए, गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर,

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दि आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563363, 98563917 र 98563867।
3: भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू: अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्। पपुलर मोडेल होस्टल, सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
4: दमौलिया FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
6: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42
7: मरेँ के हो?
8: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नै सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
12: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
13: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
16: जाम न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
17: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
16: प्रोपाइटर चन्दन बानिया, ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि, सम्पर्क नम्बर 9826-60-09-91, 97-074-042-34।
0: दमौली FM 94.2 समुदायको आवाज।
18: We are Subisu Internet. Subisu, gig fiber, exceeding expectation.
19: Yeah. स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल ब्याङ्किङ
20: प्रभु बैंक द रिजन फर योर सक्सेस
19: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो प्रभु मनी ट्रान्सफर
21: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
22: रोयल सुज नामै काफी छ

0: भनिन्छ वनको कस्तुरी जसले आफ्नै नाभिमा रहेको बिनाको सुगन्ध जान्दैन, तर मानिस त्यस्तो कस्तुरी हो जसले आफ्नो सुगन्ध जान्ने क्षमता राख्दछ। तर पनि हाम्रो समाजमा त्यस्ता धेरै व्यक्तिहरू छन् जसले आफ्नो क्षमता जान्दैन, देशैभरि लुकेर रहेका त्यस्ता क्षमता र प्रतिभाले खोज्ने कार्यक्रम यो हो करोडौं कस्तुरी। कला, साहित्य, सङ्गीत र सञ्चार क्षेत्रका दिग्गज व्यक्तिहरू यस कार्यक्रमको निर्णायक मण्डलमा हुनुहुन्छ र अबको पालोमा आफ्नो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ नागरिक समूह।
1: के हो यो अनागरिक समूह भनेको?
2: खै कति धेरै कपडा पनि एउटै छ, खतरा हुन्छ क्या?
1: गीत पनि गाउँछ होला,
2: कोही त नाच्ने जस्ता पनि छन्।
3: धन्यवाद।
4: स्वागत छ तपाईँहरूलाई।
5: धन्यवाद।
4: समूहको नाम अनागरिक राख्नु भएको रहेछ, कुन अर्थमा?
3: जसले नेपाली नागरिक भएर पनि नागरिक भएको महसुस गर्न पाएका छैनन् त्यसको अर्थमा अनागरिक समूह।
6: ओहो, नाम चाहिँ बडो प्रतीकात्मक र रचनात्मक लाग्यो मलाई।
7: कसरी बन्नुभयो अनागरिक समूह?
3: हामी देशैभरिबाट छौँ, हिमाल, पहाड, तराई सबैतिरबाट। हामी सबैजनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ। त्योभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पुरा भएको छैन र पनि देशको बिचट्टै माया लाग्छ। नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरू खोजेर मैले बनाएको सर यो समूह।
8: हामीले गर्न खोजेको काम तपाईँ एक्लैले आँट्नु भएछ, अब हेरौँ न त अनागरिक समूहको प्रस्तुति।

0: तपाईँहरूले त्यो देशको सुन्दरतारा कथा व्यथा छर्लङ्ग देखाइदिनु भन्नु
1: खै के दिन सक्छौँ र हामी तपाईँहरूलाई
2: छ एउटा कुरा
3: तपाईँहरू सिधै फाइनलमा जाँदै हुनुहुन्छ।

0: बाहुली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
1: 98058000700,
3: 98460403014।

0: छैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा संसदमा प्रतिपक्षी दलको भूमिका र प्रतिपक्षी दलका सांसदको बुझाइ र अनुभवको बारेमा छलफल गर्दैछौ। नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग सहकर्मी सन्तोष गन्धर्व कुराकानी गर्दै हुनुहुन्छ।
1: स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: हामी हेलो सांसदमा छौं। आज चाहिँ हामी तपाईसँग विशेष गरी यो पछिल्लो समय सदनमा देखिरहेको अवस्था, सरकारको नीति तथा कार्यक्रम र त्यस पछाडि उत्पन्न भएका परिस्थिति र यो अध्यादेशका कुराहरू पनि हामी जोड्नेछौ। अहिले संसदमा जुन खालको दृष्टि देखिरहेछ, हुन त यो त्यति नौलो होइन नेपाली संसदमा, तर त्यो भन्दै गर्दाखेरि प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दाखेरि उठेका प्रश्नहरूमा प्रधानमन्त्रीको जवाफ तपाईँहरू खोजिरहनु भएको छ, तर यता संसद नियमावलीले त्यसलाई बाध्यकारी बनाइरहेको छैन भन्ने खालको विषयहरू पनि उठिरहेछन्, तर परम्परागत चाहिँ यथावत नै छ। यो हुँदै गर्दाखेरि चाहिँ आजको मितिमा संसदमा विपक्षीहरूले उठाइरहेको विषय र चाहेको विषय चाहिँ के हो खासमा?
2: अहिलेको संसदमा यो जे गतिविधिहरू देखिराखेको छ, प्रतिपक्षीहरूले जुन स्थिति त्यहाँ देखाउन विवश भयो, त्यो चाहिँ वर्तमान सरकारको नेतृत्वको कारणले सिर्जित परिस्थिति हो र प्रतिपक्षीहरूलाई त्यहाँ जनताले पुर्याएका हुन्। जनताले यो सरकारको कार्यकारी प्रमुखको आवाज सुन्न चाहेका छन्। कार्यकारी प्रमुखको सदनमा देखिएको, सम्मानित सदनमा देखिएको व्यवहारहरूमाथि प्रश्नहरू उठेका छन्। आफ्नै नेतृत्वमा आफ्नै क्याबिनेटले पारित गरेको नीति कार्यक्रम राष्ट्र प्रमुखले वाचन गरिरहँदा सरकार प्रमुखले जुन अशोभनीय क्रियाकलाप त्यहाँ देखाउनु भयो, त्यसबाट संसारभरि रहेका नेपालीहरूले के हो यो भन्ने एउटा जिज्ञासा राखि नै रहनु भएको छ। र प्रतिपक्षी हुनुको नाताले तपाईँहरूको भूमिका के हो, तपाईँहरूले किन त्यसमाथि बोल्नु भएन भन्ने प्रश्न पनि हामीमाथि छ। नागरिकले हामीमाथि राखेका प्रश्नलाई हामीले संसद मार्फत सरकारमाथि राखेको मात्रै हो। के यो सरकार, यो संसदमा, अहिलेको पार्लियामेन्टमा 5 वर्षसम्म हामीले प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भनेर हामीले प्रश्न गरेको, अरू केही पनि होइन। जहाँसम्म नियमावलीको धारा 38 को सवाल छ, त्यो धारा 38 मा के लेखिएको छ र नियमावलीका धेरै ठाउँहरूमा के लेखिएको हुन्छ भने, प्रधानमन्त्रीले वा निजले तोकेको व्यक्ति भन्ने प्रोभिजन चाहिँ किन राखिएको हुन्छ भने, कुनै असाधारण परिस्थिति हुनसक्छ, कहिलेकाहीँ प्रधानमन्त्री देश बाहिर हुने स्थिति हुनसक्छ, कहिलेकाहीँ बिरामी अस्वस्थ अवस्था हुनसक्छ, या अन्य त्यस्तो विशिष्ट कारण हुनसक्छ जसको कारणले प्रधानमन्त्रीले आफूले नभ्याएर आफ्नो काम गर्न कुनै प्रतिनिधि तोकिन्छ। किन भन्दा मलाई तोकेको काम गर्ने पहिलो दायित्व त मेरै हो नि त, मैले तपाईँलाई त्यो काम त्यति बेला तोक्छु जति बेला म कुनै कारणले असमर्थ हुन्छु। त्यसकारणले हामीले केही भनेको छैन, प्रधानमन्त्रीको असमर्थको कारण दिनु न त भनेको त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो। र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौँ। तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ, सबै प्रधानमन्त्रीले। त्यसकारणले अहिले पनि जनताले सुन्न पनि चाहनुभएको छ उहाँको आवाज, र हामीले त्यही आवाजलाई प्रतिनिधित्व गर्दै तपाईँले संसदमा सरकार प्रमुखका हैसियतले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने माग राख्नु सर्वथा संवैधानिक छ, न्यायिक छ, र संविधानको, यही संविधानको धारा 76(10) स्पष्ट लेखिएको छ, सरकार, प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन्, जवाफदेही हुनेछन्, र पार्लियामेन्टभन्दा माथि सरकार हुँदैन, र संविधानमा भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं।
1: जस्तो कि अहिले तपाईँले सदनमा प्रधानमन्त्रीले प्रश्नको जवाब दिनुपर्छ अर्थात नीति तथा कार्यक्रम माथिको उठेका विषयहरूमा जवाब दिनुपर्छ भन्दै गर्दाखेरि, हिजोको परम्परा त थियो नै, तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसका जवाबको जवाबहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ यो राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
2: त्यो कुरा होइन, हामीलाई त हामीले नागरिकलाई हेर्ने हो, नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ म नागरिकको प्रतिक्रिया के थियो भने जब राष्ट्रपति नीति कार्यक्रम वाचन गर्दै हुनुहुन्थ्यो बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुरुक्को उठेर हिँड्नुभयो, मानव एकछिन केही जरुरी पर्यो होला, दुई मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं र त्यही मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संचार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए, प्रधानमन्त्री राष्ट्रपति बोल्दै गर्दा तपाईँले नियमावती किन गर्नु भएन भन्ने जिज्ञासा नै आएको थियो र हामीलाई के लाग्यो भने राष्ट्रपति बोलिराख्नु भएको छ, सभापति सभामुख बोलिराख्नु भएको होइन, त्यो बीचमा हामीले बोल्नु पनि फेरि शोभनीय हुँदैन, प्रधानमन्त्रीले एउटा अशोभनीय व्यवहार गर्नुभयो र फेरि हामीले त्यसलाई बढाउँदै लान हुँदैन भनेर पनि हामीले धैर्यता साँचेकै हो। त्यसपछि उत्पन्न परिस्थिति के भयो भने उहाँले नीति कार्यक्रम टेबल गर्नुभयो, अब टेबल गर्दा बोल्ने नबोल्ने त्यसमा ठूलो कुरा भएन, त्यसमाथि पनि नागरिक स्तरबाट प्रधानमन्त्रीले किन नबोलिकन टेबल गरेको भन्ने कुरा पनि आयो, हामी त्यसमा पनि लागेनौ। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए, यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको यो सरकारको र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने त्यो मात्रै होइन, उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले 8 अध्यादेश ल्याउनु भयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं, त्यसो भए कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ, सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भइहाल्यो, छलफल गराउनु नै परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, त्यसकारणले त्यो लजिकल छैन। र परम्पराको कुरा के छ भने असल परम्परा त मान्नुपर्छ, हेर्नुहोस् असल परम्परा इग्नोर गरेर जान मिल्दैन, त्यो असल परम्परा हो, नीति कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ सरकार प्रमुखले दिने, 275 सदस्यीय अथवा 334 सदस्यीय संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन्, नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन्, उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू, त्यसको जवाफ चाहिँ प्रधानमन्त्रीले नै दिनुपर्छ र नदिने हो भने के कारण हो, अस्वस्थता पढ्न नसक्ने हो कि, हो भने भन्नु पर्यो नि त, बोल्न नसक्ने हो कि, अथवा उहाँ देश बाहिर हुनुहुन्छ त, के हो त कारण, त्यो त चाहियो नि त। कति सजिलोको कुरा, प्रधानमन्त्री सिंहदरबारमा बस्ने, प्रधानमन्त्री आफ्नो निवासमा बसिराखिदिने, कहीँ पब्लिक फेस केही पनि गर्न नपर्ने, यो होइन नि त।
1: त्यसपछि विपक्षले अरू माग गरेको छैन, प्रधानमन्त्रीले जवाब दिन नसक्नुको कारण मात्रै
2: त्यो हो, कारण दिँदा पनि हुन्छ, कारण दिएर अहिले चाहिँ यसकारणले प्रधानमन्त्रीले जवाब दिन सक्नुहुन्न तर आगामी दिनमा यो संसदलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ भन्नु पर्दैन। तपाईँलाई म एउटा प्रश्न सोध्छु, अथवा जति पनि अहिले यो सुनिराख्नु भएको छ या प्रधानमन्त्रीको पक्षमा रहेको जनमत पनि छ नि त, उहाँलाई पनि म सोध्न चाहन्छु, यो पार्लियामेन्टबाट प्रधानमन्त्रीले नेपाली नागरिकलाई सम्बोधन गर्नु पर्दैन, यसको जवाफको मात्रै सवाल छैन, देशवासीका नाममा कुनै सम्बोधन हामीले सुन्न नपाउने, त्यसकारणले केही पनि नपाउने, प्रधानमन्त्रीको अभिव्यक्ति नै नआउने हो भने त देश प्रधानमन्त्रीले चलाइराखेका छ या प्रधानमन्त्रीलाई डमी बनाएर अरू कसैले चलाइराखेका छ, प्रश्न जिज्ञासा स्वाभाविक रूपमा उठ्छ।
1: जस्तो कि आजको दिनमा प्रधानमन्त्रीले संसदमा बोल्नुपर्छ पर्दैन भन्ने बीचमा धेरै त्यस्ता टिका टिप्पणीहरू पनि भएका छन्, प्रश्नहरू पनि उठेका छन्। अघि यहाँले भने जस्तो चाहिँ नीति तथा कार्यक्रम वाचन हुँदै गर्दाखेरि प्रधानमन्त्री बाहिर निस्किँदै गरेको विषय, त्यस पछाडि संसदमा विपक्षले उठाएका प्रश्नहरूमा नीति तथा कार्यक्रममाथि नै प्रधानमन्त्रीले दिनुपर्ने जवाबका विषयहरू उठ्दै गर्दाखेरि चाहिँ प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको हुँदाखेरि प्रधानमन्त्री बाहिर निस्किँदै गरेको विषय, त्यस पछाडि संसदमा विपक्षले उठाएका प्रश्नहरूमा नीति तथा कार्यक्रममाथि नै प्रधानमन्त्रीले दिनुपर्ने जवाबका विषयहरू उठ्दै गर्दाखेरि चाहिँ प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको जवाबको टुङ्गो नलाग्दासम्म सदन नबस्ने खालको अभिव्यक्तिहरू पनि दिइरहेछ। त्यसै गरी एमाले चाहिँ नीति तथा कार्यक्रम नै खारेज गर्नुपर्छ भनिरहेछ भने नेकपाको लाइन चाहिँ के हो खासमा?
2: नेकपाको लाइन यो नीति कार्यक्रममा सक्दाखेरि प्रधानमन्त्री टेबल गर्नुपर्थ्यो, सक्दाखेरि प्रधानमन्त्री बसेर सांसदहरूले उठाएका जिज्ञासाहरू उहाँले सुन्नु पर्थ्यो, दुइटै कुरा नसक्दाखेरि प्रधानमन्त्रीले आएर जवाफ दिने जिम्मेवारी चाहिँ बोक्नुपर्छ। हामी त्यो दुइटै सबै हुनुपर्छ भन्दैनौँ, त्यसको कार्यकारी अन्य काममा पनि व्यस्तता हुन्छ, त्यसकारणले उहाँका प्रतिनिधिहरूले पनि त्यो रिपोर्ट गर्न सक्नुहुन्छ संसदमा उठेका सवालहरू, तर त्यसलाई सम्बोधन गर्ने त्यो नीति कार्यक्रममा उठेका सवालहरूको स्पष्टीकरण दिने, राम्रा पक्षहरूलाई समेट्ने, कमिटमेन्ट गर्ने र के गर्न खोजेको हो भन्ने कुरा सरकारको त्यसलाई थप क्लेरिफाई गर्ने काम चाहिँ प्रधानमन्त्रीकै मुखबाट हुनैपर्छ भन्ने नेकपाको हाम्रो अडान छ।
1: त्यसको लागि आजको संसद
2: हामी संसदमा छलफल निर्वाध हुन दिन्छौँ। हिजो पनि हामीले भनेको हो, हामी विपक्षीकै साथीहरू उठिरहँदा पनि हामी बसिरहेकै थियौँ, किनभने प्रधानमन्त्री भोलि नै जवाफ दिने भएको हुनाले भोलिको लागि आजको रोक्नु पर्दैन, आज छलफल हुँदा पनि हुन्छ र भोलि पनि भनेको आज पनि सुरुमा निर्वाध छलफल हुँदा हुन्छ र अन्तिममा जवाफ दिन प्रधानमन्त्री आउनु भएन भने र प्रधानमन्त्रीको प्रतिनिधि कुनै मन्त्रीले जवाफ दिने हो भने चाहिँ अहिलेसम्मको हाम्रो निर्णय हामी त्यो सुन्दैनौ, हामी प्रधानमन्त्रीकै मुखबाट सुन्न चाहन्छौँ।
1: बैठक बहिष्कार गर्नुहुन्छ या त
2: हामी प्रधानमन्त्रीलाई बोलाउनको लागि पहिला त हाउसमा उठेरै माग गर्छौं र हामी प्रधानमन्त्री नआएसम्म हाम्रो पोजिसन कायमै राख्छौं,

0: र सरकारसँग त विभिन्न टुल्सहरू त हुन्छ नै, सरकारले जबरजस्ती पनि गर्न सक्छ होइन, पास भयो त्यतिकै भनिदिनु पनि सक्छ, किन सरकारसँग त एब्सोल्युट मेजोरिटी छ। त्यस्तो बलजफ्ती गर्ने अवस्था आयो भने हामीले संसदलाई बहिष्कार पनि गर्न सक्छौ। यो सवालमा
1: कारणसहित आयो भने त्यसलाई समर्थन गर्न सकियो,
0: कारणसहित कारण भनेको जेन्युन कारण आउनु पर्यो, जेन्युन कारणसहित आयो भने त त्यसलाई अन्यथा लिने कुरा हुँदैन।
1: अब सरकारको नीति तथा कार्यक्रमतिर लागौं। खासमा अहिले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ र यो सदनमा छलफल पनि चलिरहेछ। यहाँले नीति तथा कार्यक्रममाथि आफ्नो विचार पनि राखिसक्नु भएको छ सदनमा। समग्र हेर्दाखेरि चाहिँ नेकपाले नीति तथा कार्यक्रमलाई कसरी लिएको छ? यसले अहिलेको चाहिँ तत्कालको जनमतलाई कदर गर्छ गर्दैन होइन? अहिले हामीले भोगिरहेका विभिन्न विषयहरू छन्, ती विषयलाई सम्बोधन गर्छ गर्दैन? फेरि नीति तथा कार्यक्रम आउँदै गर्दाखेरि सबै कुरा यो बजेटमा समावेश हुन्छ भन्न पनि नसकेला, बजेटमा आउँदाखेरि केही परिमार्जन होला, केही थपघट होला, तर त्यो हुँदै गर्दाखेरि चाहिँ अहिलेको नीति तथा कार्यक्रमलाई तपाईँको पार्टीले कसरी लिन्छ र यसले चाहिँ जनताको समस्या सम्बोधन गर्छ गर्दैन?
0: यो नीति तथा कार्यक्रममा जसरी नीति तथा कार्यक्रम भनिन्छ त्यसको दुईटा पाटा हुन्छ, नीति र कार्यक्रम। नीति एउटा नारा जस्तो हो अथवा लक्ष्य जस्तो हो, त्यसले सबैले बुझ्ने एउटा कर्णप्रिय शब्द त्यसले निर्माण गरे हुन्छ। तर कार्यक्रम चाहिँ त्यो हो, त्यो नीतिलाई पूरा गर्नलाई त्यसले सपोर्ट गरे हुन्छ। र यो परिस्थिति यस्तो हो, यो नीति कार्यक्रममा नै लेखिएको छ। नेपालको इतिहासमा जुन अवसर अहिले प्राप्त भएको छ जसलाई ऐतिहासिक दुर्लभ अवसर नीति कार्यक्रममा लेखिएको छ र यो हो, र यो ऐतिहासिक दुर्लभ अवसर नेपालको विकास र समृद्धिको उत्कट चाहनालाई परिपूर्ति गर्नको लागि प्राप्त भएको हो। यो सामान्य अवस्था होइन, यो असामान्य जनमत जुन प्राप्त भएको छ, असाधारण विश्वास जुन प्राप्त भएको छ, त्यसलाई परिणाममा निकाल्नको लागि सरकारसँग एउटा दृष्टिकोण चाहिन्छ। त्यो दृष्टिकोणलाई हामीले पोलिटिकल आइडियोलोजी अथवा सरकारको आर्थिक राजनीतिक दृष्टिकोण के हो भन्ने बाट हामीले मापन गर्छौं। यो नीति कार्यक्रम सरकार संसदमा दुईटा बेन्च हुन्छ, सरकारी बेन्च र प्रतिपक्षको बेन्च। एउटा बेन्चबाट हेर्दाखेरि एकदमै राम्रो देखिन्छ, अर्को बेन्चबाट हेर्दाखेरि अभावहरू देखिन्छन्। तर हामीले निष्पक्ष एउटा बेन्चबाट हेर्ने हो भने यो नीति तथा कार्यक्रम पढ्दा सुन्दा र हेर्दा जति उहाँले लोकप्रिय बनाउन कोसिस गर्नुभएको छ, तर डेस्टिनेसनको हिसाबले, गन्तव्यको हिसाबले हेर्दाखेरि संविधानसँग संगति राख्दैन यो नीति तथा कार्यक्रमले, र दृष्टिकोण के हो भन्ने कुरा नै क्लियर गर्दैन। सबैभन्दा ठूलो नीति कार्यक्रम भएको अभाव चाहिँ यो हो। त्यो भनेको के हो भने हाम्रो संविधानले स्रोत र साधनको समन्यायिक परिचालन गरेर समतामूलक समाज निर्माण गर्दै समाजवादी राष्ट्र निर्माण गर्ने भन्ने कुरा संविधानको प्रस्तावनामा स्पष्ट लेखेको छ, जुन शब्द नीति कार्यक्रमको कुनै एउटा बुँदामा पनि छैन। यो नीति कार्यक्रमले आकर्षक कुराहरू ल्याएको छ। 10 वर्षमा 30,000 मेगावाट जल विद्युत उत्पादन गर्ने, जलविद्युत मात्र होइन सबै किसिमका विद्युत उत्पादन गर्ने, जुन कुरा नारा लोकप्रिय छ, तर 10 वर्षमा 30,000 मेगावाट विद्युत चाहिँ हाम्रो सम्पूर्ण सामर्थ्यको परिचालन गर्दा पनि र उहाँहरूले प्रस्तावित गर्नुभएका सबै कानूनहरू सुधार गर्दा पनि, संरचना सुधार गर्दा पनि 10 वर्षमा 30,000 मेगावाट नेपालको अवस्थितिले सम्भव छैन। म पनि यसको धेरथोर जानकार हो, सम्भव छैन, यो कुरा भोलि देखिने कुरा हो होइन। यस्तो एकदमै अति महत्वाकांक्षी नारा पनि उहाँले राखिदिनु भएको छ, किन त्यसको एउटा एट्र्याक्सन तान्नको लागि। वैकल्पिक वित्त विकास, डायस्पोरा पुँजी, निजी लगानी र राज्यका विभिन्न कोषहरूमा रहेको फ्रिज भएको रकमहरूलाई परिचालन गर्ने कुरा ल्याउनु भएको छ, यो गर्नै पर्छ। यो एक हिसाबले हेर्दाखेरि विकासलाई तीव्र ढंगले गर्नको लागि हामीलाई वैकल्पिक स्रोतको आवश्यकता छ, त्यो हिसाबले ठिकै छ, यसलाई मैले अन्यथा रूपमा लिइनँ। तर यसमा एउटा आलोचनात्मक प्रश्न के छ भने आन्तरिक अर्थतन्त्रको सुदृढ नगरिकन, विकास नगरिकन, आन्तरिक सम्भावनाहरूको खोज नगरिकन र त्यसलाई उजागर नगरिकन गरिने विकासले चाहिँ परनिर्भरता बढाउँछ, हामीलाई डिपेन्डेन्सी बढाउँछ। आन्तरिक उत्पादन र स्रोत साधनको, प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोगबाट गरिने हो भने चाहिँ हामीलाई आत्मनिर्भरता बढाउँछ, स्वाभिमान बढाउँछ, राष्ट्रियताको सुदृढ गर्छ। त्यसकारणले बाह्य स्रोतलाई, वैकल्पिक स्रोतलाई परिचालन गर्ने कुरामा नीति कार्यक्रमले राम्रो कार्यक्रम ल्याएको छ, तर आन्तरिक स्रोत चाहिँ जुन मुख्य हो, प्रमुख हो, त्यसलाई त्यसलाई परिचालन गर्ने कुरामा चाहिँ यो चुकेको छ।
1: नीति तथा कार्यक्रमले देशको सामर्थ्य आफ्नो सामर्थ्य
0: पहिचान गर्न सकेन, होइन आफ्नो सामर्थ्यको पहिचान गर्न सकेन। जलविद्युतको क्षेत्रमा ठिक छ, उसले पहिचान गरेको मैले भने त्यति अहिले नसके पनि जलविद्युत एउटा मेजर होइन तपाईँको सम्भावना हो भन्ने कुरा उसले राख्यो, त्यो ठिक छ। हामीसँग के छ, खनिज छ, हामीसँग खनिज तत्त्वहरू पर्याप्त छ, पेट्रोलियम ग्यासको कुरा होस्, खनिजको कुरा होस्, युरे

0: सिर्जन गर्न सक्थ्यो होइन, अन्तर्राष्ट्रिय कूटनीतिक सन्तुलन कायम गरेर यो सरकारले गर्न सक्ने अवसर थियो, तर त्यो गरेन। किन भन्दा त्यो दृष्टिकोणै सरकारको भएन, सरकार बढी पुँजीवादी दृष्टिकोणबाट गाइडेड भयो। सिधा कुरा भन्दाखेरि त्यो दृष्टिकोण सरकारमा भएन। दोस्रो कुरा, हाम्रो जीडीपीको एउटा मेजर सेक्टर भनेको एग्रिकल्चर सेक्टर हो, कृषि क्षेत्रको कन्ट्रिब्युसन जीडीपीमा धेरै ठूलो छ नेपालमा, र अर्को कन्ट्रिब्युसन भनेको रेमिट्यान्सको हो, र अर्को कन्ट्रिब्युसन भनेको सेवा क्षेत्र र उद्योगको हो, होइन। यो चारवटा क्षेत्रमध्ये सरकारले कृषि क्षेत्रलाई इग्नोर गर्यो, अर्को उद्योग क्षेत्रलाई गर्यो, त्यसपछि कृषि क्षेत्रलाई पनि इग्नोर गर्यो। किनभने कृषिको कृषि उत्पादनमा आत्मनिर्भरता र निर्यात गर्ने पोटेन्सियालिटी नेपालमा छ। अहिलेको विश्वमा नै कृषि अर्थतन्त्रको भ्यालु बढ्दै गइरहेको छ, क्या इम्पोर्टेन्स बढ्दै गइरहेको छ, र त्यो कुरालाई समेत ख्याल गरेर नेपालको फेरि नेपालको धेरै नागरिक कृषि पेसामा आश्रित भएको कारणले नागरिकको जीवन स्तर माथि ल्याउनको लागि पनि कृषि पेसालाई प्रायोरिटी दिनुपर्थ्यो। तर यो नीति कार्यक्रममा कृषि पेसा त सम्पूर्ण रूपमा उपेक्षामा परेको छ भन्दा अतियुक्ति हुँदैन। किन भन्दा निरन्तरताका केही कार्यक्रमका भाषा बाहेक नीति कार्यक्रममा केही पनि छैन, किसानलाई कसरी हँसाउने भन्ने कुरा यसमा छैन। त्यसकारणले मैले भने आइडियोलोजिकल हिसाबले नीति कार्यक्रम चुकेको छ, आकर्षणको हिसाबले केही नयाँ कार्यक्रम ल्याएको छ, रोजगारी सृजना गर्ने कुरा, रोजगारी दशक, रोजगार नीति जस्ता कुराहरू नीति कार्यक्रममा आएका छन्, त्यो ठिक छ। त्यसलाई सम्बोधन गर्ने, सपोर्ट गर्ने कार्यक्रम विषयगत मन्त्रालयबाट आउनुपर्छ, त्यो आउन सकेको छैन। त्यसकारणले उद्योग धन्दाको विकास नभइकन, कृषिलाई प्रोत्साहन नगरिकन रोजगारी त सिर्जना हुँदैन। अहिलेको आइटीको जमानामा तपाईँले टेक्नोलोजीमा गर्ने विकासले रोजगारी सिर्जना कम हुन्छ, पुँजीको निर्माण हुन्छ तर रोजगारीको सिर्जना कम हुन्छ। अहिले रिमोटमा गइसकेका छ, के अरे रोबोटमा गइसकेका छ, रोबोटिकमा गइसकेको अवस्थामा हामीले त्यो पक्षलाई पनि हेर्नुपर्छ भन्दाखेरि रोजगारी सिर्जना गर्ने कुरा बोल्या छ तर कार्यक्रममा त्यो देखिँदैन। त्यसकारणले गर्दाखेरि नीति कार्यक्रमलाई द्वन्द्वात्मक तरिकाले विवेचना गर्दाखेरि राम्रा कुराहरू पनि छन् र अभावहरू पनि छन्।
1: अब सांसद भइसकेपछि अलिकति कानून निर्माणका कुराहरूमा पनि अगाडि बढौँ है। संसदमा सांसद भएर आइसकेपछि विभिन्न सपनाहरू होलान् या जनताको अपेक्षा पूरा गर्ने विभिन्न बाचाहरू होलान्, त्यो सँगसँगै चाहिँ केही योजनासहित संसद भवन प्रवेश गर्ने हो। तर पछिल्लो समय सरकारले 8 अध्यादेश ल्याएको छ र त्यो अध्यादेशमा चाहिँ यहाँहरूको दल या त विपक्षी दलहरूले पनि असहमति जनाइरहनु भएको छ। खासमा संसद छलेर अध्यादेश ल्याउन नमिल्ने हो भनिरहेछ, तर कानूनमा व्यवस्था छ त्यसकारण सरकारले गरिरहेछ। यता कता सुन्नमा आएको जस्तो छ विपक्षी दलहरू अध्यादेशलाई अस्वीकृत गर्ने काममा एकजुट हुँदैछन् भन्ने सन्देश जाँदै गर्दाखेरि खासमा यो के हो?
0: यो अध्यादेशको सवालमा प्रक्रियागत त्रुटि नै हो। संविधानले दिएको प्रोभिजन चाहिँ बाध्यकारी जटिल अवस्थाको लागि हो। अधिवेशन नचलेको अवस्थामा चलिरहेको अवस्था बाहेक तत्काल केही गर्नुपर्ने भन्ने संविधानमा व्यवस्था छ। यहाँ चाहिँ के गरियो भने अधिवेशनको आह्वान गरियो, सहज ढंगले अधिवेशन चल्ने अवस्था थियो र आह्वान गरिएको अधिवेशनलाई 24 घण्टाभित्रै त्यसलाई फेरि स्थगित गरियो, त्यसपछि 8 अध्यादेश ल्यायो। यो इन्टेन्सनल्ली हो, त्यसकारण यो प्रक्रियागत त्रुटि छ। प्रक्रियागत त्रुटि भएको कारणले यो सबै अध्यादेशलाई अस्वीकृत गर्नुपर्ने हो, तर हामी अहिले यो सबै अध्यादेशलाई अस्वीकृत गर्दै छैनौँ। केही अध्यादेशलाई हामी अस्वीकृतिको सूचना हाम्रो नेपाली कम्युनिस्ट पार्टीले दिइ नै सकेको छ र हामी त्यसमध्ये केहीलाई हामी अस्वीकृत गर्छौँ र केहीलाई हामी गर्दैनौँ। किन गर्दैनौँ भने मैले भने प्रक्रियागत हिसाबले सबै गर्नु पर्थ्यो, तर सबै हामी गर्दैनौँ। किन गर्दैनौँ यो पनि नागरिकहरूलाई, नेपाली जनतालाई पनि स्पष्ट गर्नुपर्ने हुन्छ। किनभने प्रक्रियागत र संवैधानिक हिसाबले संसद चल्ने सम्भावना हुँदा ल्याएको अध्यादेश अस्वीकृत गर्नुपर्थ्यो, तर हामी सिम्बोलिक मात्र त्यसको विरोध गर्छौँ यो गलत हो भनेर, र बाँकी चाहिँ हामी गर्दैनौँ भन्दा सरकारले काम पनि गरोस्, काम गर्ने वातावरण नै दिनुपर्छ भन्ने हिसाबले हामी गर्दैनौँ। किन उसले विधेयक ल्याएर गर्नुपर्थ्यो, अध्यादेश ल्याएर गर्यो भन्ने मात्रै हाम्रो त्यसमा विरोध हो, त्यसकारणले गर्दैनौँ। केही चाहिँ किन गर्छौँ भने प्रक्रियागत त्रुटिको सिम्बोलिक विरोध जनाउन र कन्टेन्टमा पनि केही समस्या भएको कारणले, जस्तो तपाईँले सोधिहाल्नुभयो, हामी संवैधानिक परिषद सम्बन्धी अध्यादेश हामी अस्वीकृत गर्ने हाम्रो उद्देश्य हो, किन त्यहाँ गलत प्रावधान राखिएको छ। 6 संवैधानिक परिषदको सदस्यहरूमा सहमतिमा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्ने संविधानको मर्म हो। 6 जनामा 3 जनालाई बहुमत हुने गरी संवैधानिक परिषद सम्बन्धी अध्यादेश आएछ, त्यो त्रुटि छ, मैले एउटा मात्रै विषय राखेँ। विश्वविद्यालय सम्बन्धी अध्यादेश पनि त्रुटिपूर्ण छ, किन

0: भने यस अघि नै सरकारले विश्वविद्यालय प्रधानमन्त्रीलाई हटाउने कुलपतिबाट भन्ने एउटा दृष्टिकोण अगाडि सारिसकेको छ। बोर्ड अफ ट्रस्टी बनाउने, विज्ञहरूबाट चाहिँ विश्वविद्यालय चल्ने, प्राज्ञिक स्वतन्त्रता कायम राख्ने भनेर एक स्टेप त हामी अगाडि गइसकेका छौँ नि। अहिले त्यसलाई हटाएर प्रधानमन्त्रीलाई सर्वाधिकार दिने, विद्यार्थी संगठनहरू जस्तो महत्वपूर्ण संगठनहरू खारेज गर्ने लगायतका प्रोभिजनहरू भएको कारणले विश्वविद्यालय सम्बन्धी अध्यादेश पनि हामी खारेज गर्छौँ। हामीले सक्दाखेरि अस्वीकृत गर्ने हाम्रो उद्देश्य छ। र अर्को, हामी केही नेपाल ऐन संशोधन सम्बन्धी कानून जुन अध्यादेश आएको छ त्यसलाई पनि हामीले विरोधको सूचना हालेका छौँ र त्यसलाई पनि हामीले सक्दाखेरि अस्वीकृत गर्छौँ। किन भन्दा त्यसमा पनि अहिलेको विश्वमा लोकतन्त्रको खिलाफमा कोही जान सक्दैन के। संसारभरि छ ट्रेड युनियनहरू, मजदुरहरूको आफ्नो हक हितको रक्षाको लागि लोकतन्त्रमा राज्यले दमन गर्यो भने त्यसका विरुद्ध सङ्घर्ष गर्नकै लागि बनेको हो ट्रेड युनियन, सौदाबाजी गर्नकै लागि बने हो, विश्वव्यापी बने हो, सबै लोकतान्त्रिक मुलुकमा छ। त्यसकारणले त्यसलाई मर्यादित, पारदर्शी र जवाफदेही पो बनाउने त, तपाईँलाई त्यसलाई खारेजै गरिदिने, त्यसमा पार्टीहरूले नि विकृति गरेन, पार्टीहरू नि खारेज गर्नु पर्यो नि त। कस्तो कुरा गरेको, पार्टी खारेज गर्नु परेन त, पोलिटिकल पार्टीहरू नि खारेज गर्ने निर्दलीय व्यवस्थामा जान खोजेको देखिन्छ नि त्यसले कालान्तरमा त। त्यसकारणले कुनै संगठनले गलत गर्छ भने त्यसलाई त करेक्सन पो गर्ने हो त, कानुनी दायरामा ल्याउने हो, त्यसलाई खारेज गर्ने होइन के। त्यसकारणले सरकार चाहिँ गैर लोकतान्त्रिक तरिकाबाट अगाडि बढिराखेको हुनाले हामीले त्यो केही नेपाल ऐन, केही नेपाल कानुन संशोधन गर्ने अध्यादेशलाई पनि अस्वीकृतिको सूचना हामीले हालेका छौँ। हामीलाई लाग्छ त्यो कुरामा पनि हामी अस्वीकृतिमा सफल हुन्छौँ, अरू हामी गर्दैनौँ, सरकारले काम पनि गर्नुपर्छ भन्ने हिसाबले सरकारलाई सुविधा हामी दिन्छौँ।
1: अब हामी संसदप्रति सांसदहरूको उत्तरदायित्व र जनताप्रति सांसदहरूको उत्तरदायित्वको विषयलाई अलिकति अगाडि बढाउँ। खासमा संसदमा सांसद भएर आइसकेपछि यहाँले चुनावमा गरेका वाचाहरू र पूरा गर्नुपर्ने दायित्वको विषयहरू र जनताका सवालमा भर्खरै संसद सुरु भएको छ, यसलाई धेरै त्यति धेरै महत्वका साथ हामीले विषयहरू उठ्दैनन् भन्न त पाइएन, तैपनि अझै धेरै लामो समय चाहिँ छ यहाँको कार्यकाल, त्यो हिसाबले चाहिँ अहिले पछिल्लो समय देखिएको संसदीय गतिविधि र एउटा सांसदले जनताप्रति निभाइरहेको उत्तरदायित्वको हिसाबले चाहिँ यहाँले के गरिरहनु भएको छ अहिले?
0: मैले पहिलो कुरा सांसदको भूमिकामै जाउँ। सांसदको भूमिका मुख्य गरी पहिलो त कानून निर्माण हो। कानून निर्माण भनेको संविधान संशोधनदेखि कानून निर्माण र कानूनहरू संशोधनसम्मका कुराहरू पर्छन्। सरकारका नीति कार्यक्रम र बजेटमाथि आफ्ना धारणाहरू राख्ने र त्यसलाई पारित अथवा स्वीकृत अस्वीकृत गर्ने सम्मका कुराहरू पर्छन्। ती कुराहरूमा अब विधेयकहरू ल्याउने, प्रस्तावहरू ल्याउने काम सरकारको हो। म अहिले प्रतिपक्षको रोलमा छु, त्यसकारणले त्यसमाथि आफ्ना धारणा राख्ने काम प्रभावकारी ढंगले गरि नै राखिएको छ। संसदका हरेक बैठकहरूमा उपस्थित भएर त्यसमा चाहिँ जनताको भावनाहरूलाई प्रतिनिधित्व हुने गरी मैले बोली नै राखेको छु, पहिलो कुरा। दोस्रो कुरा, सांसदले आफ्नो निर्वाचन क्षेत्रको र देशको समस्याको पहिचान गरेर सरकारलाई ध्यानाकर्षण गराउने र त्यस सम्बन्धी कानून निर्माण गर्ने अथवा समस्याहरू समाधान गर्न कार्यक्रमहरूको विकास गर्ने कुराहरू सांसदले प्रतिनिधित्व गर्ने हो। त्यो काम पनि मैले गरिराखेको छु। मैले सिन्धुपाल्चोक जिल्लाको विकास निर्माणको सवाल होस् अथवा बाढी पहिरोबाट भएका क्षतिहरूको पुननिर्माण र संरक्षणको सवाल होस् अथवा देशमै आएको किसानहरूका समस्याहरू हुन् ती समस्याहरूलाई मैले संसदमा बोली नै राखेको छु, उठाइ नै राख्नेछु र एउटा सांसदले गर्नुपर्ने भूमिकाहरू निर्माणमा गरि नै राख्नेछु। अर्को कुरा, विकास निर्माणको प्रतिनिधित्व पनि हो सांसद। हुन त सांसदले विकास निर्माण गर्ने हो र भन्ने प्रश्न छ, तर निर्वाचनमा जनताहरूले सांसदसँग पनि हाम्रो बाटो बनाइदिनु पर्यो, धारो बनाइदिनु पर्यो, कुलो बनाइदिनु पर्यो, भवन बनाइदिनु पर्यो, मन्दिर बनाइदिनु पर्यो, गुम्बा बनाइदिनु पर्यो, सरकारबाट बजेट ल्याउनको लागि सहयोग गरिदिनु पर्यो भन्ने कुराहरू माग राखेकै हुन्छ। त्यो जनताको मागको प्रतिनिधित्व गरेर कसले गर्ने त? त्यहाँ अर्को को प्रतिनिधि छ त? जनताको प्रतिनिधित्व गर्ने सार्वजनिक व्यक्तित्व को हो त भन्दा त्यही सांसद हो नि त। त्यसकारणले हामीले सरकारका निकायहरू, मन्त्रालयहरूमा ती जनताका विकास निर्माणका आयोजनाहरू पेश गर्ने काम पनि गर्नुपर्छ, त्यो काम पनि मैले गरेको छु।
1: अब हामी पार्टीको विषयमा अलिकति कुरा गरौँ। अब यो जेएनजी आन्दोलनपछि सम्भवतः तपाईँहरूको पार्टीका अध्यक्षज्यूले आफू अध्यक्ष नभएको र पार्टीको संयोजकका रूपमा अगाडि बढ्ने भनेर घोषणा पनि गर्नुभयो र अहिले सोही अनुरूप पनि विभिन्न दलहरूसँग यहाँहरूको एकता छ, कार्यगत एकताको रूपमा अगाडि बढिरहनु भएको छ। त्यो हुँदै गर्दाखेरि चाहिँ अहिले पार्टीभित्र नेतृत्वको विषयलाई कसरी लिइरहेछ, अनि त्यसै गरी चाहिँ युवा नेतृत्वको सवालहरू कसरी अगाडि बढिरहेछन्, र अहिले दुईजना शीर्ष नेताहरूले पार्टीलाई चलाइरहनु भएको जस्तो देखिन्छ होइन, यो हिसाबले चाहिँ समग्रमा अहिले दलभित्रको अवस्था के छ?
0: नेपाली कम्युनिस्ट पार्टीले जेएनयू आन्दोलनपछि विभिन्न घटकमा रहेका कम्युनिस्ट अथवा प्रगतिशील वामपन्थी शक्तिहरूलाई एकता गर्नुपर्छ भन्ने एउटा अभियान शुरू गर्यो। संख्यात्मक गुणात्मक दुवै हिसाबले त्यो धेरै नै ठूलो नभए पनि सन्देशको हिसाबले त्यो ठूलो हो। त्यसको त्यसले दिन खोजेको सन्देश के हो भने कम्युनिस्टहरू वामपन्थीहरू र प्रगतिशील शक्तिहरू एक ठाउँमा आउनुपर्छ अब देश निर्माणको लागि भन्ने एउटा अभियान र एउटा सन्देश हामीले दिन खोजेको र हामी निरपेक्ष हिसाबले नेपालमा कम्युनिस्ट पार्टीको एकता हुनुपर्छ भन्ने पक्षमा छौँ। त्यसपछि गठित भएको हाम्रो पार्टीमा विभिन्न घटकहरू र व्यक्तिहरू जोड्दाखेरि नेतृत्वको ठूलो टिम ओल्ड जेनेरेसनको भयो र त्यो जेनेरेसनले मात्रै अहिलेको राजनीतिको बागडोर सम्हाल्न गाह्रो हुन्छ, त्यहाँ अनुभव त छ तर ऊर्जा र गति दिनको लागि युवाहरूको पनि आवश्यकता पर्छ भन्ने कुरा हामीले पार्टीभित्र छलफल चलाएका छौँ र पार्टीले महाधिवेशन गरेर त्यसलाई सम्बोधन गर्ने भनेर महाधिवेशनको कार्यतालिका पनि सार्वजनिक भइसकेको छ। अहिले एकताको सन्दर्भमा धेरै चुस्त कार्य समिति बनाउन नसकिने भएको कारणले र युवाहरूको प्रतिनिधित्व पनि मनोनित गरेर लानु पर्यो, अहिले त इलेक्सन त छैन, महाधिवेशनभित्र इलेक्सन हुँदैन अगाडि, यो अवस्थामा चाहिँ कसरी सेलेक्सन गर्ने त युवाहरूलाई भन्ने एउटा जटिल अवस्था भएको कारणले केन्द्रीय कार्यकारी संयोजन समितिमा युवा प्रतिनिधित्व अहिले छैन। त्यसको मेकअप हामीले नेतृत्वहरूलाई अनौपचारिक बैठकहरूमा भेटघाट गरेर युवाहरूको टिमले सुझावहरू दिइराखेका छौँ र पार्टीका निर्णयमा हाम्रो पनि अपनत्व छ, हाम्रो पनि त्यहाँ भूमिका अहिले पनि छ र अब हामी तपाईँले भने जस्तै हामी के भन्छौँ भने 3-in-1 प्रिन्सिपल छ हाम्रो, वृद्ध अथवा ज्येष्ठ प्राउड र युवा, युवामा अहिले नवयुवा पनि हुन्छ जेएनयूपछि नवयुवा सहितको हरेक कमिटीमा त्यो तिनै पुस्ताको प्रतिनिधित्व हुने गरी नेतृत्व विकासको श्रृङ्खला अगाडि बढाउनुपर्छ भन्ने हिसाबले छलफल गरिराखेका छौँ र महाधिवेशनसम्म जाँदाखेरि संगठनमा पनि नयाँ विकास गर्ने, नीतिमा पनि नयाँ विकास गर्ने र अनुभवी जेनेरेसनका र योगदान दिएका नेताहरूलाई सम्मानित हुने र उहाँहरूको भूमिका कुनै न कुनै रूपमा सक्रिय रूपमा नै लिइराख्ने एउटा मेकानिजमको पनि विकास गर्ने र कार्यकारी समिति चाहिँ अलि युवा बाहुले र नयाँ जेनेरेसनलाई नेतृत्वमा विकास गर्ने गरी लाने भन्ने हिसाबले नेतृत्वले नै छलफल गरिराख्नु भएको छ, हामी पनि त्यसमै छलफल गरिराखेका छौँ र जे हुन्छ अब नेपाली कम्युनिस्ट पार्टीको आउँदो मङ्सिरमा हुने महाधिवेशनमा निर्वाचनका माध्यमबाट चुस्त कमिटीहरू निर्माण हुन्छन्, निर्वाचनका माध्यमबाटै केन्द्रीय कार्यकारी समिति पनि निर्माण हुन्छ।
1: सम्भावना देखिन्छ? त्यो
0: सम्भावना पनि छ, हामी गर्ने पनि त्यही हो, हामी योजनामै छौँ, सम्भावना मात्रै होइन, हामी त्यो कार्य त्यो गर्ने योजनामा छौँ। यथा अवस्थाबाट अहिलेको राजनीति नेतृत्व हुँदैन, म जतिसुकै सक्षम अथवा क्षमतावान अथवा योग्य मलाई लागे पनि मेरा पछाडिको जसलाई मैले प्रतिनिधित्व गर्ने उसलाई नलागेपछि के हुन्छ, त्यसको त अर्थ रहेन, मलाई मात्रै लागेर त भएन नि त। त्यस कारण अहिलेको जेनेरेसनले के भन्थ्यो भने नयाँ चाहियो भन्थ्यो कि, त्यस कारण म व्यक्तिमा अहिले गइनँ, पुरानो जेनेरेसनका लिडरहरू पनि आउनुहुन्छ, नयाँ जेनेरेसनमा पनि जानुहुन्छ कि, मिश्रित खालको संगठन बन्छ जसलाई यो ठिकै हो भन्ने आम नागरिकलाई लागोस् त्यस्तो खालको लाग्ने पार्टी कमिटी हामी बनाउँछौँ।
1: हुन्छ, समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
2: संसदमा प्रतिपक्षी दल र प्रतिपक्षी दलका सांसदको भूमिका अनि बुझाइका बारेमा नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग गरिएको यो संवादसँगै आजलाई कार्यक्रम हेलो सांसदको समय सकिने लागेको छ। कार्यक्रम हेलो सांसदको अर्को अङ्कमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: दमौलिया FM 94.2 समुदायको आवाज।
4: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन, यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
5: कहाँबाट ल्याउनु नि दाई, हाम्रै ब्यास 4 किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
4: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
5: ब्यास चार, मेन रोड, दमौली, तनहुँ।
4: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006505, 9819116327, 0665650025।
6: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
8: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
9: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
8: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
13: हाम्रा विशेषताहरू,
14: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
15: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
12: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
15: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
12: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
15: उचित छात्रवृत्तिको व्यवस्था।
14: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
15: स्वस्थ चमेना गृहको व्यवस्था।
14: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
15: सम्पर्क नम्बर 0965-64-495, मोबाइल नम्बर 9840-62-803। दमौली कलेज, व्यास नगरपालिका, वार्ड नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
16: दमौली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
17: जाम न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
4: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
17: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826-60-09-91, 97-074-042-37।
3: दमौलिया FM 94.2, समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
5: तिन दिन भयो।
4: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल, के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन, हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: मेरो त बहिनी को बिहे आँटियो, लोकल खसी बोका को मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओरालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
5: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
9: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
10: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
11: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
12: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
11: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
12: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
11: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
13: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू, साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
12: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक दमौली तनहु। सम्पर्क नम्बर 9410001, 9066373444।

0: फल फूलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
1: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
0: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

पागल भाछु अरे, अनायासै आँखाबाट आँसु धेल झार्छु अरे, हरेस नखाऊ हाँसी बाँच भन्छ नि यहाँ दुनियाँले, मुस्कानको दियो मर्यो हाँसु कसरी, मुटुभित्र सियो गर्यो बाँचु कसरी।

0: भएका बाटोहरू भोको पेट खाली खुट्टा भिरको नारा कन्दरामा छ र छाँगा केही भनिन मध्यरातको अन्धेरामा
1: दमौलिया FM 94.2 समुदायको आवाज
2: होइन सन्देश के भयो तिमीलाई बडो चिन्तामा देखिन्छौ त के सोचिरहेछौ
3: लौरी हुने सपना थियो भर्तुन जाउँ भनेको दाँत भनी केलहार सत्यनाश पारो
2: ए यति कुरामा नि के को टेन्सन लिएर होला ढोरबराई डेन्टल केयरमा जाऊ न तिम्रो समस्याको समाधान त्यही हुन्छ
3: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस् विश्वास तपाईँको सेवा हाम्रो हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने
2: नमिलेको दाँतहरू मिलाउने
3: दाँत सफा गर्ने र टल्काउने मुख गनाउने रोगको उपचार मुखमा पुरै दाँत राख्ने
2: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने दाँतको एक्सरे सेवा आदि सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर भोलेटार चोक दमौली फोन नम्बर 9846065102 9864704480 पुनश शनिबार सेवा बन्द रहनेछ
4: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त
5: हुन्छ
6: हुन्छ
4: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्की

0: र पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 9805000700,
4: 9846040344।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लागिसक्यो। के खाजा खाने होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98 26 60 09 91 97 0 74 042 34

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य।
1: दमोलिया FM 94.2 समुदायको आवाज।

0: FM 94.2 समुदाय को आवाज।
1: तनहु जिला के प्रतिष्ठित दमौली कलेज में कक्षा 11 में भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरू द्वारा नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98460268603। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
1: ए बाबु अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फुलको आँखामा फुलै संसार।
5: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
6: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
5: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
6: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
5: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
6: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 98 41 12 07 40।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554495 र 9846011818।
6: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
7: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
6: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
7: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
6: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
8: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
9: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843838290, 9171551760।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 98-41-12-07-40।
6: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: के भयो? केको हल्ला खल्ला भयो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
6: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
10: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिए आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 98563 63 363, 98560 69 17 र 98560 68 67।
11: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
12: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
12: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाइ।
11: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
12: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
11: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
12: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
0: दमौलिया FM 94.2 समुदायको आवाज।
13: बडा सुबह डिजिटल, एन्जॉय विथ अस।

0: FM 94.2 समुदाय को आवाज
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: FM 94.2 समुदायको आवाज।
1: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: MRI, CT स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भने केलहार, सत्यनाश पारो।
4: यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98058-00700,
7: 98460-40344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईँको सहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईँले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98560-60424, 98660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई। दाजुभाइको के को गफ गफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गर्गनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
11: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504599। मोबाइल नम्बर 9803880384, 9846739131।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805141437।
1: व्यास दिन प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।
3: Super Digital, enjoy with us.

0: 깔리고
1: 멜라마
0: 아직 했는데 아니면 칼리메라 칼리메라
2: 레 수가 되라서 사이는 물에서 갈마 미에 클레 문에 보여.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहु।
1: सम्पर्क 9842641633, 9817150898, 9464603385।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्रा सुनिश्चित गरौँ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौँ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
7: व्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
7: व्यास 11, मुसे खोला 10 भाई, नयाँ पुल। मोबाइल नम्बर 9816646683।
6: 9856043234।
7: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, व्यास 3, सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065153332।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653319, 98567739।
6: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू:
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
7: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
7: उचित छात्रवृत्तिको व्यवस्था।
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
7: स्वस्थ चमेना गृहको व्यवस्था।
8: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
7: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
9: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
9: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
9: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
10: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97 59 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन।
11: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98 4 13 38 290, 98 1 71 51 760।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो, गाँठी कुरा आयो है।

बासीलाई 15 दिनभित्र बसोबासको उचित प्रबन्ध गर्ने आश्वासन दिए पनि अहिलेसम्म भविष्य निश्चित नहुँदा सुकुम्बासी अन्यलमा परेका छन्। सरकारले सुकुम्बासीको स्क्रिनिङ गरी लाल पूर्जा वितरण नगरेसम्म मासिक 15,000 रूपियाँ घर भाडा दिने तयारी गरेको छ। नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाउनु अघि काठमाडौँ प्रशासनले 15 दिनभित्र बसोबासको उचित प्रबन्ध मिलाउने आश्वासन दिएको थियो। तर आज 20 दिन बितिसक्दा पनि भविष्य अन्यल र अनिश्चित बनेकोमा सुकुम्बासी चिन्तित बनेका छन्। सुकुम्बासीहरू रोजीरोटी पनि गुमेको र 15 दिनभित्र व्यवस्थापन गर्ने भनेको सरकारले 20 दिन बित्दा पनि कुनै चासो नदेखाएपछि अन्यलग्रस्त भविष्यलाई लिएर चिन्तित बनेका हुन्। पश्चिम एसियामा युद्ध लम्बिएसँगै नेपाल सरकारले बहुआयामिक प्रभाव न्यूनीकरण तथा व्यवस्थापन गर्ने योजना बनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको संयोजकत्वमा गठित उच्च स्तरीय अन्तर मन्त्रालय अध्ययन कार्यदलले योजनासहितको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाइसकेको छ। पश्चिम एसियामा 2082 फागुन 16 गतेबाट शुरू भएको अमेरिका, इसरायल र इरान बीचको युद्धले नेपालमा बहुआयामिक प्रभाव पारेको निष्कर्ष निकाल्दै कार्यदलले प्रतिवेदनमा युद्धका प्रभाव न्यूनीकरण तथा स्थापन गर्न 3 उपाय अघि सारेको छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण नवीकरण र आदवादी कार्य आगामी जेठ 21 गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको ललितपुर स्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। बैठकले सदस्यता अभिलेखीकरणलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्दै नेपाली कांग्रेसलाई सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्यसहित विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याइएको जनाएको छ। त्यस्तै नेपाली कांग्रेसका नेता अजी बाबु शिवाकोटीले पार्टीभित्र लामो समयदेखि जरा गाडेको गुटगत अभ्यास र भागभण्डाको राजनीतिलाई खण्डित गर्ने प्रयास भइरहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली भवसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै नेता शिवाकोटीले पार्टीको केन्द्रीय समितिमा भइरहेको पछिल्लो मनोनयन कुनै गुटको कोटा वा सिफारिशमा नभई व्यक्तिगत क्षमता र विवेकका आधारमा गरिएको दावी गर्नुभएको हो। सल्यानको कालीमाटी गाउँपालिका साथका वडा अध्यक्ष मित्रलाल रिजालले सड़क र टेलिफोनको टावर निर्माण गर्न बजेट नदिएको भन्दै धरना शुरू गरेका छन्। उनी कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरनामा बसेका छन्। गुयाबारी स्वामीवास बबई सड़कको स्तर उन्नति तथा नेपाल टेलिकमको टावर निर्माणका विषयमा पटक पटक अनुरोध गर्दा पनि प्रदेश सरकारले व्यवस्था गरेपछि आफू धरनामा बस्न बाध्य भएको उनले बताएका छन्। सड़क स्तरोन्नति नहुँदा स्थानीय नागरिकले वर्षौंदेखि शास्ति भोग्दै आएको उनले बताएका छन्। सड़कको दयनीय अवस्थाका कारण यातायात सञ्चालनमा समस्या हुनुका साथै दैनिक जनजीवन प्रभावित भइरहेको उनको भनाई छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै इएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर साउन्ड गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL, इन्सपायर ग्रेटनेस।

सरको खरीदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिशवाशरमा वाशिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा 9 सुरक्षाकर्मीको मृत्यु हुनका साथै 21 घाइते भएका छन्। बिहिबार राति पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा आत्मघाती बमले भरिएको गाड़ीमा ठोकिएर विस्फोट भएपछि सुरक्षाकर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ। बजोर जिल्लाको स्काउट्सको मुख्यालयमा स्थानीय समयअनुसार बेलुका 7:55 विस्फोट भएको जनाइएको छ। प्रारम्भिक जानकारी अनुसार विस्फोटक पदार्थले भरिएको गाड़ी स्काउट परिसरको मुख्य गेटमा पुग्दा सुरक्षाकर्मीहरूले त्यसलाई रोक्ने प्रयास गरेपछि गेट र वरपरका पर्खालहरूलाई क्षति पुग्ने गरी विस्फोट भएको जनाइएको छ। त्यस्तै अमेरिकाको सीमा सुरक्षा निकायका प्रमुख माइक बैंक्सले राजीनामा दिएका छन्। यो घटनालाई राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नीतिसँग सम्बन्धित पछिल्लो ठूलो फेरबदलका रूपमा हेरिएको छ। उनको बहिर्गमन ट्रम्प प्रशासनभित्र पछिल्ला महिनाहरूमा भएका उच्च तहका राजीनामाहरूको निरन्तरता हो। विशेष गरी गृह सुरक्षा मन्त्रालय अन्तर्गतका निकायहरूमा लगातार नेतृत्व परिवर्तन भइरहेको छ। मार्च महिनामा गृह सुरक्षा मन्त्रालयकी प्रमुख क्रिस्टिन ओएमलाई पदबाट हटाइएको थियो। उनको खर्च शैली विशेष गरी $20 मिलियन विज्ञापन अभियान तथा आप्रवासन नियन्त्रण अभियानको व्यवस्थापनलाई लिएर आलोचना भएको थियो। अब खेल खबर। जारी इण्डियन प्रिमियर लीगमा आज चेन्नई सुपर किङ्स र लखनऊ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा हुँदैछ। शुक्रबार खेल लखनऊमा रहेको भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बेलुका 7:45 शुरू हुनेछ। लखनऊमा जारी आइपीएलको प्लेअफबाट बाहिरिसकेको छ भने लखनऊ अङ्क तालिकाको 10 तथा अन्तिम स्थानमा रहेको छ। त्यस्तै ई स्पोर्ट्स एसोसिएसन नेपाल इसानको आयोजनामा हुने तेस्रो राष्ट्रिय ई स्पोर्ट्स प्रतियोगिता असारको पहिलो साता सञ्चालन हुने भएको छ। संघले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता असार 5 आयोजना गरिने जानकारी दिएको हो। प्रतियोगितामा फ्री फायर, पब्जी मोबाइल र ई फुटबल गरी 3 प्रमुख खेल तथा विधा समावेश गरिएका छन्। आयोजकका अनुसार तेस्रो संस्करणको प्रतियोगितामा खेलाड़ी तथा टीम गरी 5,000 भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रिय अनुसन्धान विभाग अब प्रधानमन्त्री कार्यालयबाट सञ्चालन गरिने। सरकारले आह्वान गरेको छलफल बहिष्कार गर्ने चेन्जी अगुवाको घोषणा। मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै। यस वर्ष मनसुनमा 2,00,000 जनसंख्या प्रभावित हुने आकलन। लुम्बिनी बढी जोखिममा। होल्डिङ सेन्टरका 20 दिनसम्म पनि सरकार स्क्रिनिङमै व्यस्त। अन्यलमा सुकुम्बासी। क्रियाशील सदस्यता अधिवाधिक जेठ 21 भित्रै सक्न काँग्रेसको निर्देशन। गुटगत भागभण्डाको अन्त्य गरिने नेता शिवाकोटीको भनाई। बजेट नदिएको भन्दै वडा अध्यक्षले दिए मुख्यमन्त्री कार्यालयमै धरना। पाकिस्तानको खैबर पख्तुनख्वामा

0: DFM 94.2 समुदाय को आवाज
1: आहा कस्तो राम्रो रंगरोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
1: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
3: भोपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहुँ प्रोपाइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्युमिनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565653119 9856273119
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11मा भर्ना खुल्यो
5: हाम्रा विशेषताहरू
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था
5: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन
5: उचित छात्रवृत्तिको व्यवस्था
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था
5: स्वस्थ चमेना गृहको व्यवस्था
6: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स मेजर इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी म्याथ ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू
5: सम्पर्क नम्बर 0965564595 मोबाइल नम्बर 9846062803 दमौली कलेज व्यास नगरपालिका वडा नम्बर 4 जलदेवी टोल

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554495 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
7: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
2: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865717350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865717350। दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
5: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
5: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2, न्यू रोड, अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625367115 र 9841120740।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: तमोली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 780।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058 00 700,
4: 98460 40 344।

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
5: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
4: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
5: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजुभाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459, मोबाइल नम्बर 98083 80384, 98 46 37 39

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।

0: वर्ल्डिङ को फेस्टिभिटी अफर अब पाउनुहोस् एक वर्षको 200 MBPS इन्टरनेसनल नेट टिभी साथमा डुअल ब्यान्ड राउटर नोकिया बिकन 1.1 मेस राउटर र नेट टिभी सेट टप बक्स मात्र रु 1200 प्रति महिनामा शर्तहरू लागू हुनेछन् छिटो भनेकै वर्ल्डिङ
1: दमोलिया FM 94.2 समुदायको आवाज

घाग्रो ठीक छ, घाग्रो केटीहरूको 50।

0: छुटिहाल्छ।
1: हल्लेर आउने भने हल्लेर आउने भन्नु हल्का।

0: ফোন নম্বর অন্ঠানব্বে পাঁচ ষাঠি ত্রিষট্টি তিনশো ত্রিষট্টি অন্ঠানব্বে পাঁচ ষাঠি ষাঠি নশো সতেরো র অন্ঠানব্বে পাঁচ ষাঠি ষাঠি আটশো সড়সঠি।
1: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहु सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क अन्ठानब्बे चार तेह्र अडतिस दुई सय नब्बे अन्ठानब्बे एक एकहत्तर एकाउन्न सात सय साठी।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
5: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460404.

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला दिउँसोको 3 बजेको छ।
0: इट्स 3 पीएम।

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा खबर सहयात्री समीसा महतेको नमस्कार। राष्ट्रपति पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। देशभर बेरोजगारको चाङ बढ़ेकोमा राष्ट्रपतिको गम्भीर चिन्ता। आर्थिक वर्ष 2080-81 मात्र 91 अर्ब भन्दा बढ़ी बेरोजगार। वित्तीय अनुशासन कायम गर्न सार्वजनिक निकायलाई निर्देशन। सत्ता गठबन्धनमा खटपट र फ्लोर क्रसको डरले मधेसका मुख्यमन्त्री यादवको विश्वासको मत लिने कार्यक्रम स्थगित। अब जेठ 8 गते मात्रै मत लिने। बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य। असार 1 गतेदेखि कक्षा 11 को नयाँ भर्ना अभियान शुरू हुने। भर्ना सम्बन्धी औपचारिक निर्णय सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको तयारी। शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित। आकस्मिक बाहेकका सबै सेवा ठप्प। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फिर्ता। दुई मुलुकबीच उत्कृष्ट व्यापार सम्झौता। भारतीय प्रधानमन्त्री मोदी युएई भ्रमणमा। एलपीजी ग्यास आपूर्ति सहमति। र नेपालमै पहिलो पटक 3-on-3 फुटबल प्रतियोगिता आयोजना हुँदै हेटौडाको गौरीटारमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान तयार।

राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ्स गुड

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजी सँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। महालेखा परीक्षकको प्रतिवेदन सम्बन्धी खबरबाट राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन बुझाएको छ। आज शीतल निवासमा आयोजित एक विशेष कार्यक्रमका बीच महालेखा परीक्षक तोयम रायलले सो प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुभएको हो। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मुलुकमा बढ्दै गएको बेरोजगारप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभएको छ। लामो समयदेखि बेरोजगारको ग्राफो कालो लाग्नुले सार्वजनिक निकायमा जवाफदेहिता र पारदर्शिताको खडेरी परेको उहाँको टिप्पणी छ। महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदनले मुलुकको वित्तीय अवस्थाको भयावह चित्र प्रस्तुत गरेको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2080-81 मात्रै 91,59,79,00,000 रूपियाँ बेरोजगार देखिएको छ। यो अघिल्लो वर्षको तुलनामा 9.45% बढ़ी हो। अर्कोतर्फ मुख्य सचिव सुमनराज अर्यालको अध्यक्षतामा गठित बेरोजगार फर्स्यौट अनुगमन समितिले पनि आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। समितिले वित्तीय सुशासनका लागि सरकारवाला पक्षको सहभागिता कमजोर हुँदा अपेक्षित नतिजा आउन नसकेको निष्कर्ष निकालेको छ। समितिले सार्वजनिक कोषको दुरूपयोग र वित्तीय उत्तरदायित्व जिम्मेवारीपूर्वक वहन गर्न सबै सार्वजनिक निकायलाई आग्रह समेत गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव आज विश्वासको मत लिनबाट पछि हट्नु भएको छ। सत्ता गठबन्धनभित्रको बढ्दो असन्तुष्टि र आन्तरिक खटपटका कारण मुख्यमन्त्री यादवले अन्तिम समयमा आएर विश्वासको मत लिने कार्यक्रम स्थगित गर्नुभएको हो। आज बिहान 11 बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची थियो, तर नेपाली कंग्रेसका प्रमुख सचेतक कुमार कान्त झाले अब मुख्यमन्त्रीले आगामी जेठ 8 गते मात्रै विश्वासको मत लिने जानकारी दिनुभएको छ। मुख्यमन्त्री पछि हट्नुको मुख्य कारण सत्ता साझेदार दल जनता समाजवादी पार्टी जसपा नेपालको अनिर्णित र नेपाली कंग्रेसभित्रकै केही सांसदले फ्लोर क्रस गर्न सक्ने जोखिमलाई मानिएको छ। विश्वासको मत लिने कार्यक्रम सरे पनि आजको प्रदेशसभा बैठक भने अन्य नियमित कार्यसूचीमा प्रवेश गरेर अगाडि बढ़ने जनाइएको छ। मुख्यमन्त्री यादवले जेठ 8 गतेका लागि आवश्यक व्यवस्था मिलाउन सभामुख राम अशेष यादवलाई पत्र पठाइसक्नु भएको छ। बागमती प्रदेश सरकारले प्रदेशसभाको चालू हिउँदे अधिवेशन आज मध्यरातीदेखि अन्त्य हुने जनाएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले जेठे गते आज राति 12 बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष सिफारिश गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार अब सरकारको सम्पूर्ण ध्यान आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुनेछ। गएको चैत 24 गते आह्वान गरिएको यो हिउँदे अधिवेशनमा जम्मा 4 वटा बैठक बसेको छ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसएको नतिजा छिटो सार्वजनिक भएसँगै शैक्षिक सत्र पनि छिटो शुरू हुने भएको छ। सरकारले आगामी असार 1 गतेदेखि कक्षा 11 को भर्ना अभियान औपचारिक रूपमा शुरू गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले यसपटक 1 महिनाभित्रै नतिजा सार्वजनिक गरेपछि भर्ना प्रक्रिया पनि विगतको तुलनामा केही अगाडि सरेको हो। शिक्षा मन्त्रालयले शैक्षिक सत्रलाई समयमै अगाडि बढ़ाउन आन्तरिक गृह कार्य अन्तिम चरणमा पुर्याएको छ। मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका सहसचिव रुद्र प्रसाद अधिकारीका अनुसार असार 1 गतेदेखि नयाँ भर्ना खोल्ने गरी मन्त्रालयले तयारी गरिरहेको छ। यसको औपचारिक निर्णय अबको केही दिनमै सार्वजनिक हुनेछ। कतिपय विद्यालयहरूले नतिजा आएको भोलिपल्टदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन दिन शुरू गरिसकेका छन्। यता काठमाडौँ महानगरपालिकाले पनि छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन फारम खुल्ला गरिसकेको छ। यद्यपि अघिल्लो शैक्षिक सत्रको कक्षा 11 को पठन पाठन र परीक्षा अझै बाँकी रहेकाले एउटै विद्यालयमा 2 वटा ब्याच कसरी व्यवस्थापन गर्ने भन्नेमा अभिभावक र विद्यार्थीमा केही अन्योल देखिएको छ। काठमाडौँको कलङ्की स्थित शहीद मेमोरियल अस्पतालका स्वास्थ्य कर्मीहरू उचित पारिश्रमिकको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। आजदेखि अस्पतालका करिब 40 जना नर्स र हेल्थ असिस्टेन्टहरूले आकस्मिक बाहेक अन्य सेवा बहिष्कार गरेका हुन्। लामो समयदेखि न्यून पारिश्रमिकमा काम गर्दै आएका स्वास्थ्य कर्मीहरूले अस्पताल प्रशासनले आफूहरूको श्रम शोषण गरेको आरोप लगाएका छन्। अस्पताल परिसरमा नर्सलाई उचित पारिश्रमिक देऊ र श्रम शोषण गर्न पाइँदैन जस्ता नारा लेखिएका पर्चा बोकेर उनीहरू धरनामा बसेका छन्। आफूहरूले मासिक 19,000 रूपियाँमा काम गरिरहनु परेको र पटक पटक अस्पताल प्रशासनलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन अनुरोध गरे पनि बेवास्ता गरेको उनीहरूको गुनासो छ। सरकारले निजी अस्पतालमा कार्यरत स्टाफ नर्सहरूका लागि मासिक न्यूनतम 34,700 रूपियाँ पारिश्रमिक तोकेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: जितने मौका। नागरिकता भए पुग्छ, सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।

वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ। नयाँ

0: राइट यो नयाँ वर्ष एलजीका घर आशी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाँकी खबर जंगलबाट ल्याएको विषालु च्याउ खाँदा बिरामी परेका चितवनको इच्छा कामना गाउँपालिकाका एक एक घरका तीन बाल बालिका मध्ये एकजनाको मृत्यु भएको छ इच्छा कामना गाउँपालिका एक कुलबाङ गाउँका नमुना छेपाङको आज उपचारका क्रममा मृत्यु भएको हो सोही घटनामा मनिता छेपाङ र सजन छेपाङ गम्भीर बिरामी परेका छन् उनीहरूको अहिले भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ वडाध्यक्ष सन्त बहादुर मगरका अनुसार उनीहरूले गत मंगलबार साँझ जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए च्याउ खाएको केही समयपछि उनीहरूमा बान्ता हुने र पखाला लाग्ने जस्ता लक्षण देखिएको थियो बालबालिकाका बुबा आमा श्याम बहादुर र पदम मायाले पनि च्याउ खाए तापनि उनीहरूको अवस्था भने सामान्य रहेको छ लामो समयदेखि स्थानीयको अवरोध र मुआवजा विवादका कारण रोकिएको हेटौडा ढल्केबर दुह विचार सकेभी प्रसारण लाइनको निर्माण कार्य पुनः शुरू भएको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको विशेष पहल र स्थानीय सरकारवालासँगको निरन्तर छलफलपछि हेटौडा क्षेत्रमा रोकिएको काम अघि बढ़ेको हो सन् 2012 निर्माण शुरू भएको यो आयोजनाको 288 किलोमिटर मध्ये पूर्वी खण्ड सञ्चालनमा आइसकेको भए पनि हेटौडा ढल्केबर खण्ड भने वर्षौंदेखि अलपत्र छ नेपाल विद्युत प्राधिकरणका अनुसार हेटौडाको हटिया क्षेत्रमा जग्गा धनीहरू मुआब्जा लिन सहमत भएपछि अहिले धमाधम टावर ठड्याउने काम भइरहेको छ काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सड़क सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियान अन्तर्गत यान्त्रिक अवस्था कमजोर रहेका 17 सवारी साधनका चालक कारवाहीमा परेका छन् काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार क्षेत्रमा विशेष सवारी जाँच अभियान सञ्चालन गरेको हो सो अभियानका क्रममा 47 सवारी साधनको प्राविधिक तथा यान्त्रिक अवस्था परीक्षण गर्दा 17 सवारी साधन मापदण्ड अनुसार नरहेको पाइएपछि चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ हामीसँग खबर अझै पनि बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: डिस्पेन्सर को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट्स, वॉशिंग मशीन में 6 केजी एरियल मैटिक, एसी में फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ। सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 टीसीएल, इंस्पायर ग्रेटनेस।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रम 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: माइडिया सँग स्मार्ट लाइफ यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल टप लोडमा फ्री 2 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरीदमा श्योर शॉट गिफ्ट र बम्परमा माइडिया 5 से 19 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरीद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। भ्रमणको अन्तिम दिन आज राष्ट्रपति ट्रम्प र चीनिया राष्ट्रपति शी जिनफिङ बीच बेजिङमा निर्णायक वार्ता भएको छ। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले चीनसँग केही उत्कृष्ट व्यापार सम्झौताहरू भएको जानकारी दिएका छन्। भ्रमण सकेर फर्कने क्रममा ट्रम्पलाई बेजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य विदाई गरियो। यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी UAE भ्रमणमा निस्केका छन्। भ्रमणका क्रममा आज अबुधाबी पुगेका मोदी र UAEका राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयान बीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटका क्रममा दुवै देशबीच LPG आपूर्ति सम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ। UAEले भारतीय पूर्वाधार RBL बैंक र सम्मान क्यापिटलमा $5 अर्ब लगानी गर्ने घोषणा पनि गरेको छ। अब खेल खबर। नेपालमा पहिलो पटक नयाँ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। टिपोटी स्पोर्ट्स एकाडेमीको आयोजनामा शनिबारदेखि 2 दिन 3-on-3 फुटबल क्लिनिक एण्ड च्याम्पियनशिप शुरू हुन लागेको हो। विशेष गरी युरोप र एसियाका अन्य देशहरूमा निकै लोकप्रिय रहेको यो खेल शैली नेपालमा भित्रिएको यो पहिलो पटक हो। प्रतियोगिताको पहिलो दिन शनिबार फुटबल क्लिनिक अर्थात प्रशिक्षण सञ्चालन हुनेछ भने दोस्रो दिन आइतबार मुख्य प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा 14 वर्ष मुनि र 16 वर्ष मुनि उमेर समूहका 32 टीमले सहभागिता जनाउनेछन्। यता बागमती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको हेटौडा स्थित गौरीटार रंगशाला राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण सम्पन्न भएको छ। झण्डै 16 वर्ष अघि शिलान्यास भएर बजेट अभावका कारण अलपत्र परेको यो आयोजना प्रदेश सरकारले स्वामित्व लिएपछि अहिले आएर पूरा भएको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। राष्ट्रपति पौडेल समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश। देशभर बेरोजगारको चाङ बढेकोमा राष्ट्रपतिको गम्भीर चिन्ता। आर्थिक वर्ष 2080-81 मात्रै 91 अर्ब भन्दा बढी बेरोजो। वित्तीय अनुशासन कायम गर्न सार्वजनिक निकायलाई निर्देशन। सत्ता गठबन्धनमा खटपट र फ्लोर क्रसको डरले मधेसका मुख्यमन्त्री यादवको विश्वासको मत लिने कार्यक्रम स्थगित। अब जेठ 8 गते मात्रै मत लिने बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य। असार 1 गतेदेखि कक्षा 11 को नयाँ भर्ना अभियान शुरू हुने। भर्ना सम्बन्धी औपचारिक निर्णय सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको तयारी। शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित। आकस्मिक बाहेकका सबै सेवा ठप्प। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फिर्ता। दुई मुलुकबीच उत्कृष्ट व्यापार सम्झौता। भारतीय प्रधानमन्त्री मोदी UAE भ्रमणमा LPG ग्यास आपूर्ति सहमति। र नेपालमै पहिलो पटक 3-on-3 फुटबल प्रतियोगिता आयोजना हुँदै हेटौडाको गौरीटारमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान तयार। हौस् त यसका साथी काठमाडौँ उपत्यकामा रेडियो NRN 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली network.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: FM 94.2 समुदायको आवाज
1: दमोले बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो के खाजा खाने होला खै
2: जान्न त मीनाक्षी चटपट एन पानीपुरी पसलमा
3: हजुर हामी कहाँ सफा छिटो र मिठो पानीपुरी चटपट दहीपुरी आइसक्रिम र चिसो पाइन्छ
2: प्रोपाइटर चन्दन बानिया ब्यास 2 गणेशमान चोक बाल मन्दिर गेट अगाडि सम्पर्क नम्बर 98 26 60 09 91 97 0074 042 34

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563666।
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658-563-715 र 98-41-12-07-40।
3: दमौली FM 94.2, समुदायको आवाज।

0: सोफा दराज पलाङ पर्दा कार्पेट विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग
1: ब्यास 4 मेन रोड दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326 9843006605 9819113727

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली तनहु। फोन नम्बर 9856-63-363, 9856-60-9017 र 9856-60-8-67।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोपाइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-51-31-36, 0656-51-04-59, मोबाइल नम्बर 9803-80-384, 9846-37-39-1।

0: ओली एफएम 94.2 समुदायको आवाज।
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डढेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोसी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डढेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98058007000,
6: 98460 40 304।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805641437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
4: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
5: 9560443234।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजु भाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9646379।

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5518 र 9865-15332।

पीरको भारीले मलाई बासना दिएन, कुशल बेलबासे र शान्तिश्री परियारको आवाज राखेका हौ। तीन घण्टा अगाडि मात्रै बजारमा आएको गीत हो यो, यो कुरा म तपाईँलाई जानकारी गराए। र आज शुक्रबार, आज तपाईँले सुनिरहनु भएको रेडियो

स्टेशनबाट प्रसारण हुने लोकगीत सम्बन्धी कार्यक्रम तपाईँले चलाउन पाउनुहुन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आइसकेपछि होल्डमा बसिसकेपछि फोन काट्ने काम चाहिँ नगर्नुहोला। धेरैजना साथीहरूलाई फोन उठाएन भने फोन उठाउँदै उठाउनुहुन्न, रिसिभै गरिदिनुहुन्न भन्नुहुन्छ। फोन उठायो भने फोन काट्दै भाग्दै गर्नुहुन्छ, गाह्रो छ। अब होल्डमा बस्न चाहने साथीहरूले होल्डमा पूरा पूरा बसिदिनुहोला, म तपाईँलाई आग्रह गर्छु। यदि होइन भने फोन रिसिभ हुँदैन भन्ने गुनासो चाहिँ नगर्नुहोला है, म तपाईँलाई आग्रह गर्छु। 9867 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौं, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। आज शुक्रबार बसाई हो, आज तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनबाट प्रसारण हुने कार्यक्रम लोकगीत सम्बन्धी कार्यक्रम चलाउन पाउनुहुन्छ। जुन जुन रेडियोबाट कार्यक्रम लोक सारथी प्रसारण भइराखेको छ सोही रेडियोको नाम लिएर मात्रै कार्यक्रम चलाउन पाउनुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। 9867 60 39 40 के छ साथी हुनुहुन्छ? हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर, हेलो, नमस्कार हजुर। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, यो जिस्किने हँस्ने अनि खितितित्त गर्ने अनि फोन काट्ने ठाउँ होइन साथीहरू है, यो रेडियो हो। रेडियोमा फोन गरिसकेपछि अलिकति भनौँ न सभ्य भएर बोलिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। 9867 60 39 40 के छ साथी हुनुहुन्छ? हुनुहुन्न भन्नुभएको छ। म सामाजिक सञ्जाल फेसबुकबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ हामीलाई, कार्यक्रम लोक सारथी लेख्नु भयो भने तपाईँले त्यहाँबाट पनि हामीलाई फोन डायल गर्न सक्नु, भनौँ न कमेन्ट गर्न सक्नुहुन्छ। सामाजिक सञ्जाल फेसबुकमा हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ। भन्दै गर्दा यति बेला हामीलाई पहिलो कमेन्ट परेको छ, हामीलाई टिकाराम सुनवारले लेख्नुहुन्छ, दर्शन नमस्कार हजुर भन्नुभएको छ। म टिकाराम सुनवार भन्नुभएको छ, रामेछाप घर भई अहिले चाहिँ काठमाडौँमा छु भन्नुभएको छ। सबै साथीहरूलाई सम्झिएको जानकारी गराउनु भएको छ उहाँले, धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा क्षेत्रीय आयुषले हेलो दाई नमस्ते, म कार्यक्रम सुन्दैछु, रामेछापबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धन्यवाद ज्ञापन गर्छु। रिता बाछाले म पनि फेसबुक लाइभबाट सुन्दैछु, रुकुम पश्चिमबाट सम्पूर्ण साथीहरूमा मिठो सम्झना भन्नुभएको छ, धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा अभागी सृजनाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, हेलो दर्शन नमस्ते, म सृजना विश्वकर्मा घर धनकुटा हालकुबेत कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धन्यवाद ज्ञापन गर्छौ। नमस्कार लोक सारथी फेसबुक सुन्दैछु भोजपुरबाट भन्नुभएको छ, धेरै धन्यवाद ज्ञापन गर्छु। हेरेरी घरतीले पनि सुन्दैछु केटिएमबाट भन्नुभएको छ, हिरा मगरले, रेजिना जोशी पुन मगरले पनि दाई नमस्ते म पनि सुन्दैछु हरिशबाट भन्नुभएको छ। फोन पनि गर्नु पर्यो रेजिनाजी, सुनेर मात्र भएन। सजिना विश्वकर्माले नमस्ते, म सजिना विश्वकर्मा भन्नुभएको छ, मोरङबाट सुन्दैछु भन्नुभएको छ, धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा रामजी घिमरेले पनि नमस्कार सम्झना सबैमा सुन्दैछु चितवनबाट भन्नुभएको छ, धेरै धन्यवाद ज्ञापन गर्छु। टेपेन्द्र खड्काले कार्यक्रम सुन्दै हुनुहुन्छ, हजुर दाई दर्शन नमस्ते, के छ खबर, कार्यक्रम सुन्दैछु भन्नुभएको छ, दैलेखबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो? कहाँबाट को बोल्नुभयो भनेको? यो नम्बर टिपेर मलाई पठाउनुहोस् त, म अहिले फोन गरेर को रहेछ भन्ने कुरा बुझ्नु पर्ला होइन। यसरी नाना भाती बोल्ने अनि त्यसपछि जिस्किने यो ठाउँ होइन, मैले अगाडि नै भनिसकेका छु होइन।
फोन गर्न मन छ राम्रोसँग बोल्न मन छ भने बोल्नु होला हैन हैन भने कार्यक्रममा जिस्किनका लागि फोन डायल नगर्नु होला यो तपाईको जिस्किने ठाउँ होइन म तपाईलाई आग्रह गर्छु है यति बेला कार्यक्रम राम्रो लाग्छ म पनि सुन्दै छु खोटाङ बाट सबिन मगर भन्नु भएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं यसै क्रममा हामीलाई अर्को कमेन्ट छ नमस्कार म शान्त तामाङ शान्त तामाङ हाल काठमाडौँबाट फेसबुक लाइभबाट कार्यक्रम सुनिराखेको छु कार्यक्रम अति नै मनपर्छ यो हजुरको कार्यक्रम भनेर लेख्नुभन्दा तपाईँ हाम्रै कार्यक्रम हो यो एकजनाको कार्यक्रम हुँदैन है रेडियो कार्यक्रम भनेको एकजनाको कार्यक्रम हुँदैन रेडियोबाट प्रसारण हुने कार्यक्रम समग्र सबैको कार्यक्रम हो रेडियो संचार माध्यम एकजनाको निजी सम्पत्ति पनि हुँदैन यो सार्वजनिक सम्पत्ति हुन्छ होइन संचार माध्यम अनि त्यसपछि पत्र पत्रिका अनलाइन टेलिभिजन लगायतका विभिन्न संचार माध्यमहरू यो सार्वजनिक सम्पत्ति हुन्छ त्यहाँबाट सामग्री प्रसारण हुने कुनै पनि सामग्री कुनै एकजनाको हुँदैन यो कुरा तपाईँहरूले याद गर्नुहोला नमस्ते म पनि प्युठानबाट युएबाट प्युठानको मान्छे हाल भने युएबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ 98 68 60 39 40 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला नम्बर तपाईँको लागि हामी खुला गरेका छौं र फोन आएको छैन केही अरू कमेन्टहरू पनि छन् म कमेन्टहरू वाचन गर्छु बिन्दु कुमारले लेख्नुहुन्छ नमस्कार दाई सन्चै हुनुहुन्छ म पनि सुन्दैछु रेसुङ्गा नगरपालिका गुल्मीबाट बिन्दु कुमार छेत्री सबैमा मिठो सम्झना भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा नेपाली सुमनले हेलो हजुर दर्शन नमस्ते म पनि सुन्दैछु गुल्मीको तमघासबाट सुमन नेपाली भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा अलिसा खड्काले हेलो दादा दर्शन नमस्ते म पनि सुन्दैछु गंगादेवबाट अलिसा खड्का भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा मेरो राजाले हजुरको कार्यक्रम दामी छ यो हजुर मैले भनिहाले हजुरको भन्ने हुँदैन कार्यक्रम एकजनाको हुँदैन समग्र सबैको हुन्छ त्यसैले यो हजुरको भन्दा नि कार्यक्रम लोकसारथी राम्रो छ भन्न सक्नुहुन्छ तपाईँ हाम्रो कार्यक्रम एकदमै राम्रो छ भन्न सक्नुहुन्छ है गंगाराम पुन मगरले लेख्नुहुन्छ त्यही त नि उहाँले ठिक लेख्नुभयो गंगाराम पुनले ठिक लेख्नु भएको छ कार्यक्रममा आइसकेपछि कार्यक्रमको मर्यादामा रहेर रहनुहोला कार्यक्रमको मर्यादामा रहनुभयो भने असाध्यै राम्रो हुन्छ समिन तामाङ हो भन्नुभएको छ ठिक छ धेरै धेरै धन्यवाद छ आरती मगरले लेख्नुहुन्छ झोरले नमस्ते दाई म पनि सुन्दैछु खोटाङबाट आरती मगर हो मिस यु अल भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु हामीलाई आउनु भएको छ हामीलाई कमेन्ट गर्नुभएको छ अंकित सिंहले दर्शन नमस्ते म पनि सुन्दैछु गुल्मी धुर्कुटबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ तपाईँलाई पनि र एकजनाले एउटा मात्रै कमेन्ट गर्नुहोला कहिलेकाहीँ गल्ती कमी कमजोरी भन्ने हुन्छ होइन त्यो त्यसलाई हामीले सच्याएका छौ यसै क्रममा हामीलाई यात्रै यात्राका जिन्दगी भन्ने फेसबुक आइडीबाट कार्यक्रम दामी छ भन्नुभयो कुनै एकजनाको कार्यक्रम हुँदैन सरको म्याडमको भन्ने हुँदैन कार्यक्रम सबैको हुन्छ है म तपाईँलाई आग्रह गर्छु यसै क्रममा हिमाल भूषालले लेख्नुहुन्छ म पनि सुन्दैछु गुल्मी तमघासबाट भन्नुभएको छ तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनबाट प्रसारण हुने कुनै पनि लोगी सम्बन्धी कार्यक्रम चलाउन पाउनुहुन्छ आजको कार्यक्रममा सहभागी हुनुभयो भने 195 जना साथीहरूले कार्यक्रमलाई अहिलेसम्म हेरिसक्नु भएको छ यो समयसम्म आइरहँदाखेरि 20 जनाले अहिले हेर्दै हुनुहुन्छ तपाईँ कमेन्ट गर्नुहोला कार्यक्रमलाई सेयर गर्नुहोला र कार्यक्रमलाई
शेयर गर्ने साथीहरुको नाम हामी वाचन गर्नेछौं। 24 जना साथीहरुले शेयर गर्नुभएको छ, अहिले म शेयर गर्ने साथीहरुको नाम पनि वाचन गर्नेछु। हेलो नमस्ते हजुर, म पनि सुन्दै छु, कुमार प्रजा चितवनबाट, कार्यक्रम राम्रो छ भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। अब 24 जनाले को कोले शेयर गर्नुभयो म शेयर गर्ने साथीको नाम वाचन गर्छु, त्यसपछि गीत राख्नेछु। आरती मगरले कार्यक्रमलाई शेयर गर्नुभएको छ, बिन्दु कुवरले कार्यक्रमलाई शेयर गर्नुभएको छ, यसै क्रममा हामीलाई सबैको कार्यक्रम सबैको शेयर गरेकोमा कार्यक्रम लोकसारथीको तर्फबाट हामीले लाइक गरेका छौं। दिपेश खत्रीले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ, टिकाराम सुनवारले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ, टिकाराम सुनवारले दुई ठाउँमा कार्यक्रमलाई शेयर गर्नुभएको छ, सबिन तामाङले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ, कृष्ण प्रसाद शर्माले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ, कृष्ण प्रसाद शर्माले कति ठाउँमा एक दुई ठाउँमा धेरै ठाउँमा शेयर गर्नुभएको रहेछ, उहाँले धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं कृष्ण शर्मालाई कार्यक्रमलाई शेयर गरिदिनु भएकोमा। र उहाँले चाहिँ 8, 9, 10, 11, 12 ग्रुपमा चाहिँ शेयर गर्नुभएको रहेछ है कार्यक्रमलाई, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ कृष्ण शर्मालाई। सबभन्दा धेरै उहाँकै शेयर छ है, कृष्ण शर्माको शेयर छ, यो कुरा म तपाईँलाई जानकारी गराए। कार्यक्रमलाई धेरै शेयर गर्नुभएको छ उहाँले। यसै क्रममा हामीलाई कमेन्ट गर्ने टिक सञ्जितले पनि सर कार्यक्रम राम्रो छ हामी सबैको, बल्ल ठिक लेख्नुभयो तपाईँले होइन, यो कार्यक्रम सबैको कार्यक्रम हुन्छ। मुस्कान केसीले हेलो हजुर नमस्ते, म पनि सुन्दैछु गुल्मीबाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। ल आजको कार्यक्रममा साथीहरूको सहभागिता भइराखेको छैन, ल ठिक छ, तपाईँहरू कमेन्ट गर्नुहोस् म कमेन्ट वाचन गर्छु। यदि साथीहरूको सहभागिता भएन भने हामी कार्यक्रमलाई परिमार्जित गरेर कमेन्ट मात्रै वाचन गर्ने बसाई पनि राख्न सक्छौ है, यो कुरा म तपाईँलाई जानकारी गराए। अब पहिला हामीले मनपर्ने गायक र गायिकाको नाम र मन पर्नुको कारण राखेका थियौं, धेरै साथीहरूले लाई परिमार्जित गरेर कमेन्ट मात्रै वाचन गर्ने बसाई पनि राख्न सक्छौ है, यो कुरा म तपाईँलाई जानकारी गराए। अब पहिला हामीले मनपर्ने गायक र गायिकाको नाम र मन पर्नुको कारण राखेका थियौं, धेरै साथीहरूले हामी पहिलाको बसाई ल्याउनु पर्यो, कार्यक्रम चलाउने बसाई ल्याउनु पर्यो, हामीले केही कुराहरू सिक्न पाउँछौं भन्ने कुरा गर्नुभयो, त्यसपछि हामीले यो बसाई ल्यायौं। तर अब न्यून सहभागिता भयो भने त बसाईलाई परिमार्जित गर्नुपर्ने नै हुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। अब एउटा गीत राख्छौं, गीतपछि तपाईँको माझमा फेरि आउँछौं, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

0: विष्णु खत्रीको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो।
0: नमस्कार हजुर।
1: ए नमस्कार हजुर। हेलो।
0: को बोल्नुभयो, कहाँबाट?
1: म यता इलामबाट पदम लिम्बू बोलेको।
0: पदम लिम्बू इलामबाट बोल्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर।
0: के छ इलामतिरको हालखबर पदमजी?
1: इलामतिरको मौसम ठिकै छ, पानी अहिले 3 बजीतिर हल्का वर्षा भयो, त्यहाँ चाहिँ अलिकति रहेको छ पानी।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कार्यक्रममा के गर्छौँ भन्ने कुरा तपाईँलाई जानकारी छ कि छैन हजुर?
1: हजुर अवश्य अवश्य अवश्य।
0: आज कुन कार्यक्रम चलाउनुहुन्छ?
1: अनि आज कार्यक्रम भन्दा पनि मैले यो फागुन 19 गतेदेखि मैले कति ट्राई गर्न खोजेको, आज मात्रै यो के अरे वैशाख जेठ
0: आज कुन कार्यक्रम चलाउनुहुन्छ? पहिला कार्यक्रमको विषयवस्तुतिर जाउँ न हजुर। आज कुन कार्यक्रम चलाउनुहुन्छ भन्नुहोस् त?
1: ए कार्यक्रम भन्नाले है तपाईँले अस्ति पहिलोचोटि सल्लाह सुझावको लागि भन्दै हुनुहुन्थ्यो,
0: आउनु भएको थियो साथी। आज सल्लाह सुझाव त पछि फोन गरेर पनि दिन सकिन्छ होइन, अथवा आज यो कार्यक्रमको विषयवस्तुमा तपाईँ समावेश हुनुभयो भने बल्ल सुझाव सल्लाह दिएको पनि हुन्छ। तपाईँले कार्यक्रमको बारेमा बुझ्नु नै भएको छैन, कार्यक्रममा के गरिन्छ भन्ने कुरै तपाईँलाई थाहा छैन, अनि त्यसपछि अब के भनौँ त मैले होइन, त्यो कारणले गर्दाखेरि आउने बेलामा तपाईँले कार्यक्रममा आइसकेपछि पहिला कार्यक्रमको विषयवस्तु अनुसार कार्यक्रमको फर्म्याट अनुसार सहभागिता जनाउनु होला। आज कार्यक्रम चलाउने बसाई हो, तपाईँले आजको विषयवस्तुमा समावेश भइसकेपछि बरु सुझाव सल्लाह वा प्रतिक्रिया दिन पाइन्छ। म तपाईँलाई आग्रह गर्छु, मैले अन्तिममा नम्बर भनेको हुन्छु, अफियरमा पनि तपाईँले मलाई सुझाव सल्लाह वा प्रतिक्रिया दिन पाउनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। यद्यपि तपाईँले यहाँ आइसकेपछि हामीले कार्यक्रममा के गर्छौं भन्ने कुरा तपाईँलाई जानकारी हुनुपर्छ, र हामीले जानकारी गराउँदा गराउँदै पनि कार्यक्रम भन्दा पनि म अरू नै केही भन्नको लागि फोन गरेको हो भन्नुहुन्छ भने त्यो मिल्दैन है। म तपाईँलाई आग्रह गर्छु, पहिला विषयवस्तु, पहिला कार्यक्रममा कुन बसाईमा हामी आएका छौं त्यो बसाई हुन्छ, त्यसपछि बल्ल हामीले तपाईँलाई कार्यक्रममा अन्य कुराकानी गर्छौं। यो कुरा म तपाईँलाई जानकारी गराउँछु, र यति बेला म फेरि पनि कमेन्टतिर लाग्छु। फेसबुकमा धेरै कमेन्ट, धेरै साथीहरूले कमेन्ट गर्नुभएको हुन्छ होइन, ती कमेन्टहरूलाई हामी वाचन गर्नुपर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। हामी कार्यक्रम लोकसारथीसँगै छौँ। आज तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनबाट प्रसारण हुने कार्यक्रम लोकसारथी तपाईँले चलाउनु पर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। तपाईँले सुनिरहनु भएकै रेडियो स्टेशनको नाम लिएर कार्यक्रम चलाउनु होला म तपाईँलाई आग्रह गर्छु, र हामीलाई धेरै कमेन्टहरू पनि आएका छन्, म ती कमेन्टहरूलाई वाचन गर्दैछु। हामीलाई कतिजना साथीले सेयर गर्नुभएको छ? 65 जना साथीले सेयर गर्नुभएको छ। म पहिला सेयर गर्ने साथीको नाम वाचन गर्छु। हामीलाई पूर्णा बहादुर मगरले कार्यक्रमलाई सेयर गर्नुभएको छ, कृष्ण प्रसाद शर्माले फेरि पनि कार्यक्रमलाई सेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। कृष्ण प्रसाद शर्माले धेरै ग्रुपमा कार्यक्रमलाई सेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। यसै क्रममा हामीलाई अर्को सेयर गर्ने साथी हुनुहुन्छ, कुमार प्रजा चितवनबाट हुनुहुन्छ, उहाँले पनि कार्यक्रमलाई सेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं कुमार प्रजालाई। टिक सञ्जालले 8 मिनट अगाडि सेयर गर्नु भएको छ कार्यक्रमलाई, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। र अब म कमेन्टहरू वाचन गर्छु, तपाईँहरूका कमेन्टहरू पनि धेरै छन् र ती कमेन्टहरूलाई मैले स्थान दिइराखेको छु, र तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनबाट प्रसारण हुने कुनै पनि कार्यक्रम, लोकगीत सम्बन्धी कार्यक्रम तपाईँले चलाउन सक्नुहुन्छ। आजको कार्यक्रममा फोन डायल गर्नुभयो भने म तपाईँलाई जानकारी गराउँछु, फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। र आज म सामाजिक सञ्जालबाट आएका कमेन्टहरूलाई पनि स्थान दिइराखेको छु, यो कुरा म तपाईँलाई जानकारी गराए। र अब म कमेन्टतिर लाग्छु। हामीलाई धेरैजना साथीहरूले कमेन्ट गर्नुभएको छ, ती कमेन्टहरू वाचन गर्छु मैले। अफिसियल केशवले कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ। कार्यक्रममा सहभागिता अलिक कम भयो किन होला सर भन्नुभएको छ। कार्यक्रममा हाम्रो टेलिफोन सम्पर्कमा साथी अलिकति कम नै हुनुहुन्छ, आज कार्यक्रम चलाउने बसाई भएर होला, झ्याप्पै कसैले पनि कार्यक्रममा सहभागिता जनाउन खोजिरहनु भएको छैन, होइन। र तपाईँ यदि चाहनुहुन्छ कार्यक्रम चलाउन सक्नुहुन्छ, अभ्यास गर्नुहुन्छ भने तपाईँ पनि जोडिन सक्नुहुन्छ, फोन गर्नुहोस्, तपाईँहरूले नै सहभागिता जनाउने। सहभागिता कम भयो किन भन्दा प्रश्न गर्नुभन्दा बरु सहभागिता म पनि कार्यक्रममा सहभागिता जनाउँछु भन्नु चाहिँ ठूलो कुरा हो, म तपाईँलाई आग्रह गर्छु। सप्रेम घरती मगरले लेख्नुहुन्छ, हेलो दाई नमस्ते, म सुरेन्द्र घरती मगर रोल्पाको मान्छे हाल मलेसियाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। गुड आफ्टरनुन हजुर, यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
2: हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
2: हजुर सल्यानबाट, कृष्ण प्रसाद शर्मा।
0: कृष्ण प्रसाद शर्मा सल्यानबाट।
2: हजुर हजुर,
0: के छ कृष्णजी खबर तपाईँको?
2: हजुर एकदम ठिक ठाक छ, अनि तपाईँको के छ?
0: ठिक छ, आज के गर्छौ तपाईँलाई जानकारी छ नि होइन?
2: हजुर जानकारी छ।
0: कुन कार्यक्रम चलाउनुहुन्छ आज?
2: हजुर कार्यक्रम लोक,
0: कार्यक्रम लोक के भन्नुभयो?
2: लोक
0: चौतारी, लोक चौतारी ल सुरु गर्नुहोस् है त कार्यक्रम। टोन बजाउनको लागि म प्राविधिक मित्रलाई आग्रह गरे।
2: नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक स्वागत एवं न्यानो न्यानो लोक साङ्गीतिक अभिवादन छ कार्यक्रम लोक चौतारीको पर्खाई अनि प्रतीक्षाकभरिमा बस्नुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण श्रोता साथीहरूमा सदाको बसाई दिने सदाको श्रृङ्खला चाहिँ आज पनि नयाँ अनि नवीनतम श्रृङ्खलाको साथमा उपस्थित भइसकेका छौँ। मलाई प्रविधि कक्षबाट साथ लिएको छ प्राविधिक साथी प्रिया मगरको, भने म तपाईँकै हाँसो रोदनको साथी कार्यक्रम प्रस्तुता कृष्ण प्रसाद शर्मा। कार्यक्रम लोक चौतारी तपाईँ सुन्न सक्नुहुनेछ हरेक हप्ताको पाँच दिन आइतबारदेखि बिहिबारसम्म मात्र सिआरसी सल्यानद्वारा सञ्चालित जनताका लागि, जनताका लागि जनताको रेडियो, रेडियो मध्य पहाड 88.2 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.radio.mdpahad.com.np विभिन्न मोबाइल एप्स र हाम्रो पात्र मार्फत विश्वभरि चासो सुनिरहनु भएको छ। लोक चौतारी समाजमा लुकिका मिठा आवाज भएको प्रतिभालाई उजागर गर्ने उद्देश्यले हरेक हप्ताको पाँच दिन आइतबारदेखि बिहिबारसम्म फरक बार फरक प्रस्तुतिका साथमा आउने गर्छ। आज हामी बिहिबार श्रृङ्खलाको साथमा तपाईँको माझमा उपस्थित भइसकेका छौँ। बिहिबार श्रृङ्खलामा के गर्नुपर्छ, कस्तो गर्नुपर्छ भन्ने कुरा त सधैँ सुन्ने, सधैँ सहभागिता जनाउने साथीलाई जानकारी दिँदैछ। आज मात्र सुन्दै हुनुहुन्छ भने आज बिहिबार श्रृङ्खलामा तपाईँले कार्यक्रम चलाउनु पर्ने हुन्छ, लोकगीत सम्बन्धी कार्यक्रम चलाउनु पर्ने हुन्छ, जसबाट विजेताले पाउनुहुनेछ रिचार्ज कार्ड। हजुर यो त भयो कार्यक्रम लोक चौतारीको बिहिबार श्रृङ्खला सम्बन्धी नियम। अब तपाईँले सहभागिताको लागि 98 68 40 40 98 68 40 40 को बाटो भएर आउन सक्नुहुनेछ। म पनि कार्यक्रमको शुभारम्भ स्वरूप एउटा गीत राख्छु, त्यसपछि पुनः तपाईँको माझमा उपस्थित हुनुहुनेछु।
0: ल ठिक छ, कार्यक्रममा आउनुभयो, प्रयास राम्रो छ तपाईँको, अभ्यास निरन्तर गर्दै जानुहोला।

0: शेयर गर्ने सबै सबैलाई। यसै क्रममा हामीलाई धेरै साथीहरूले कमेन्ट पनि गर्नु भएको छ, म कमेन्ट वाचनतर्फ लाग्छु फेरि पनि, तपाईँ फोन डायल गर्दै गर्नुहोला। मनिषा आरसीले हेलो सर नमस्ते, कार्यक्रम सुन्दैछु भन्नुभएको छ हामीलाई। विपना राईले मिस यु अल भन्नुभएको छ, धेरै धेरै धन्यवाद। नानु निर्मला शाहले नमस्ते हजुर भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। भूमल रावतले नमस्ते नमस्कार हजुर, म पनि सुन्दैछु, कार्यक्रम एकदमै राम्रो छ। दाङ घोराईबाट दाङ घोराई 19 को मान्छे अल्बनी इन्डियाबाट भुवन रावत भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। मनिषा आरसीले म पनि सुन्दैछु है कार्यक्रम लोक सारथीलाई। मनिषा आरसीले आज किन फोन गर्नु भएन, फोन गर्नु पर्यो मनिषाजी कार्यक्रममा, अनि सहभागिता जनाउनु पर्यो। मनिषाजीले टिकटकतिर पनि कार्यक्रम चलाएर अपलोड गरिरहनु भएको हुन्छ होइन, यहाँ पनि अभ्यास गर्नु पर्यो। मिठु चेपाङले हाम्रो नयाँ गायिका मिठु चेपाङले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ है, ला कुन नयाँ गीतहरू आएछ यसो हामीलाई पनि जानकारी गराउनु होला मिठुजी। तपाईँको गीतलाई हामी यहाँबाट प्राथमिकताका साथ बजाउनेछौ, म तपाईँलाई आग्रह गर्छु। हाम्रो मिठु चेपाङ नयाँ गायिका हुनुहुन्छ। दिवेश खत्रीकोले फेरि शेयर गर्नुभएको छ है, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। कार्यक्रम शेयर भइराखेको छ, 70 जनाले शेयर गरिसक्नु भएको छ कार्यक्रमलाई, असाध्यै राम्रो छ तपाईँको शेयर गर्ने। सौरभ केसीले लेख्नुहुन्छ, हेलो दादा गुड आफ्टरनुन, म बाक्सो नगरपालिका 8 को मान्छे हाल भारतबाट सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। भावना मगरले मिस यु अल फ्रेन्ड्स भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु भावना मगरलाई पनि कार्यक्रम कमेन्ट गर्नुभएको छ। र फेरि पनि तीनजना साथीले कार्यक्रमलाई शेयर गर्नुभएको छ, तीनजना साथीले यति बेला फोन आएको छ, म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
1: कल्याण कपुरकोट वडा नम्बर 6 टिकम बुढा मगर बोल्दैछु।
0: टिकम बुढा मगर बोल्दै हुनुहुन्छ, के छ टिकम जी खबर?
1: हजुर एकदम ठिक छ, यताको अनि केताको के छ सुनाउनु?
0: एकदम ठिकठाक छ। कार्यक्रममा श्रोता तपाईँहरूको सहभागिता एकदमै कम भयो, के छ बसाई परिमार्जित गर्ने कि यही बसाईलाई निरन्तरता दिने, के भन्नुहुन्छ भन्नुहोस् त?
1: हजुर बसाई त यो एकदम ठिक छ, मैले कार्यक्रमहरूमा बोल्न सिकेकै यही कार्यक्रमबाट हो, यो एकदमै राम्रो बसाई छ, के अरे यसलाई चाहिँ हटाउनु हुँदैन जस्तो मन लाग्छ।
0: खोइ त साथीहरूले फोनै गर्नु भएन, सहभागिता नै भएन साथीहरूको होइन?
1: हजुर त्यहाँ साथीहरू पनि अरू कुरा चाहिँ बोलिजाने कार्यक्रम भनेपछि जस्तो छुट्टै अहिले काटो चलाक मान्छे भए पनि डराउँदो रहेछ कि।
0: त्यही त नि, ल अब कुन कार्यक्रम आज के छ, आज तपाईँको कार्यक्रमको नाम के लिएर चलाउनुहुन्छ, कुन कार्यक्रम चलाउनुहुन्छ?
1: हजुर म कार्यक्रम लोक बिसाउने चलाउनु,
0: ल लोक बिसाउने कार्यक्रम चलाउनुहोस्, ल सुरु गर्नुहोस्।
1: नमस्कार, अपराह्न 4 नेपाली भाषाको समाचार पछि प्रसारण हुने कार्यक्रम लोक बिसाउनेमा स्वागत छ। प्राविधिकमा प्रिया घरती मगर अनि कार्यक्रम सञ्चालकमा टिकम बुढा मगर। तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो जजला एफएम ब्यान्ड 96.4 मेगाहर्ज।
0: सार्वजनिक सेवा प्रसारण रेडियो जलजला भन्न मिल्दैन, यो रेडियो नेपालको स्लोगन हो, रेडियो नेपालको नारा हो, राष्ट्रिय रेडियोको नारा हो। त्यसैले बरु तपाईँले रेडियो जलजला तपाईँको मनको आवाज समुदायका लागि सामुदायिक रेडियो जलजला भन्न सक्नुहुन्छ, तर रेडियो नेपालको स्लोगन रेडियो नेपालको नारा हामीलाई हाम्रो रेडियोमा चाहिँ वाचन गर्न मिल्दैन, किनभने सार्वजनिक सेवा प्रसारण भनेको तपाईँको चाहिँ सरकारी रेडियो नेपाल भनेको राष्ट्रिय स्तरको रेडियो हो होइन, अनि त्यो तपाईँको चाहिँ सरकारी स्वामित्वमा रहेको रेडियो हो, त्यो कारणले गर्दाखेरि उहाँहरूले सार्वजनिक सेवा प्रसारण भन्नुभएको हो है, यो कुरामा विशेष ध्यान दिनुहोला। र रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण भयो भन्दैमा रेडियो जलजला लाई पनि त्यही भन्नुपर्छ भन्ने होइन है, त्यो त सरकारी रेडियो हो, सरकारी रेडियो

0: प्रसारण सार्वजनिक प्रसारण सेवा रेडियो नेपाल उहाँले भन्नुहुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
1: उदयपुरबाट
0: सरिता राई बोल्दै हुनुहुन्छ होइन? के छ सरिताजी उदयपुरतिरको हाल खबर?
1: एकदमै ठिक ठाकै छ भन्नुपर्छ। मौसमको बारेमा भन्नुपर्छ, हाम्रोतिर एकदमै पानी पर्ला पर्ला कस्तो भइरहेको छ। दादा हजुरको के छ?
0: ठिक ठाक छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्छौ तपाईँलाई थाहा छ नि होइन?
1: थाहा त छ, तर मलाई एकदमै डर लागिरहेको छ।
0: नडराउनुहोस् नडराउनुहोस्, निर्धक्क भएर चलाउनुहोस् है। दा कुन कार्यक्रम चलाउनुहुन्छ? कुन कार्यक्रम चलाउनुहुन्छ?
1: म त सुनिराखेको ए लोकसाराथी नै हो।
0: ल लोकसाराथी कार्यक्रम चलाउनुहोस्, ल सुरु गर्नुहोस्।
1: हजुर नमस्कार, हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँदै हामी आइसकेको छौँ लोकसाराथी लिएर। लोकसाराथी कार्यक्रम कति बेला आउँछ भनेर प्रतीक्षा गरिरहनु भएको थियो होला। तपाईँहरू कहाँ हुनुहुन्छ, के कस्तो अवस्थामा हुनुहुन्छ, जस्तो अवस्थामा भए तापनि कार्यक्रम कति बेला आउँछ भनेर पर्खाइमा रहनु भएको थियो होला। तपाईँहरूको एकदमै पर्खाइको घडी एकैसाथ समाप्त पार्दै आइसकेको छौँ। र एकदमै आज यो कार्यक्रम ठिक साँझको 4 बजीदेखि 5 बजीसम्म आउने गर्दछ। र अहिले मलाई साथ मिलिरहेको छ, प्राविधिक समर्थनबाट साथ मिलिरहेको छ वीरेन्द्र गिरीको भने म आवाजमा उपस्थित भइसकेको छु सरिता राई। र आज पनि एकदमै शनिबारी बसाइमा आइसकेको छौँ। शनिबारी बसाइमा के गर्छौँ भन्ने कुरा त सुन्ने साथीहरूलाई त एकदमै थाहा छ नै होला, र आज मात्रै रेडियो सुन्न अवसर मिलेका साथीहरूलाई केही थाहा नहुन सक्छ, तर केही छैन, म जानकारी गराइ नै हाल्नेछु। आज शनिबारी बसाइमा भने एकदमै पुरानो पुरानो लोकभाकाहरू गाउनु पर्ने हुन्छ। 2070 सालदेखि उताको गीतहरू गाउनु पर्नेछ, र 71 सालदेखि 82 सम्मको गाउन पाउनुहुने छैन। तपाईँहरूले यस्तो गीत गाउँदाखेरि तपाईँहरूले नयाँ गीत पऱ्यो भने तपाईँहरूको फोन कल काटिनेछ यहाँबाट, दुःख मन नगर्नुहोला। अब भने एकदमै अब तपाईँहरूले म नम्बर दिन चाहन्छु 98-68-39-40 कल फटाफट ट्राई गर्दै गर्नुहोला। मैले भने एकदमै अब सुरु आरम्भ यो गीतबाट सुरु गर्नु।
0: ल ठिक छ, कार्यक्रममा तपाईँको अभ्यास तपाईँको प्रयास एकदमै राम्रो छ। अझै कार्यक्रमलाई राम्रोसँग सुन्नुहोस् अनि अझै राम्रो अभ्यास गर्नुहोस् ल। हुन्छ, फेरि फेरि आउनुहोला, अहिलेको लागि बिदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। हामीलाई कार्यक्रमलाई सेयर गर्ने साथी हुनुहुन्छ भावना मगरले, 3 ग्रुपमा चाहिँ कार्यक्रमलाई सेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ भावना मगरलाई कार्यक्रमलाई सेयर गर्नु भएकोमा। र के छ, अर्को साथी आउनुभएको छ, आउनु भएको छैन भन्नुभएको छ। अब म साथीहरूको कमेन्ट वाचन गर्छु। सेयर गर्ने साथीहरू एकदमै बढिरहनु भएको छ है, धेरैजना साथीहरूले सेयर गर्नुभएको छ हामीलाई। भावना मगरले अझै 2 ग्रुपमा सेयर गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। धेरैजना साथीहरूलाई आज कति धेरै सेयर गर्नुभएको छ, साथीहरूलाई म हृदयदेखि धन्यवाद ज्ञापन गरिराखेको छु। धेरै ठाउँमा पुर्याइदिइरहनु भएको छ, यो सेयरलाई यस्तै सेयर धेरै सधैँभरि गर्नुहोला। एक दिन सेयर गर्ने अर्को दिन छोड्ने काम चाहिँ नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु है। हामीलाई 14 अहिले हेर्दै हुनुहुन्छ है कार्यक्रमलाई, अनि त्यसपछि 531 अहिलेसम्म कार्यक्रमलाई चाहिँ हेरिसक्नु भएको छ। म तपाईँलाई जानकारी गराउँछु। र केही कमेन्टहरू छन् मध्ये कमेन्टहरू वाचनतर्फ लाग्छु धेरै कमेन्टहरू आएका छैनन् हामीसँग जम्मा एउटा मात्रै नयाँ कमेन्ट आछ नमस्कार मिसिवाल निश्चल राईले लेख्नुहुन्छ नमस्कार मिसिवाल भन्नुभएको छ कमेन्ट गर्नु पर्यो कमेन्ट गर्न किन कन्जुसाई गर्नुहुन्छ यदि तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने नेपाली अक्षरमा कार्यक्रम लोकसारथी कार्यक्रम लोकसारथी लेखेर नेपाली अक्षरमा सर्च गर्नुभयो भने फेसबुकमा त्यहाँबाट हामीलाई अडियो लाइभ सुन्न सक्नुहुन्छ अडियो लाइभ भेटाउन सक्नुहुन्छ र सोही अडियो लाइभमा गएर तपाईँले हामीलाई कमेन्ट छोड्न सक्नुहुन्छ म तपाईँलाई आग्रह गर्छु र अब म तपाईँलाई कार्यक्रम उद्घोषण गर्ने बेलामा स्टेजमा कार्यक्रम चलाउने बेलामा ध्यान दिनुपर्ने दसवटा बुदाको बारेमा जानकारी गराउँछु है पहिलो कुरा तपाईसँग एक नम्बरको बुदा है तपाईसँग कार्यक्रमको कार्यतालिका तपाईँको हातमा हुनुपर्छ पहिलो नम्बरमा दोस्रो नम्बरमा तपाई कार्यक्रम कसरी चलाउने भन्ने कुरा पूर्व तयारी गर्नुपर्छ र पहिलो अनि त्यसपछि त्यो पूर्व तयारी गरिसकेपछि दर्शकहरूलाई अथवा त्यहाँ उपस्थितलाई आफूतिर ध्यान केन्द्रित गर्नुपर्छ अनि त्यसपछि दोस्रो तेस्रो नम्बरमा तपाईँले आसन ग्रहणको क्रमलाई जोड्नुपर्ने हुन्छ कार्यक्रमलाई औपचारिकता दिने बेलामा सभापतिको आसन ग्रहण पहिलो हुन्छ हाम्रो नेपालको सन्दर्भमा हेर्ने हो भने हुन त कार्यक्रम उद्घोषण दुई तरिकाले गर्न आसन ग्रहणको क्रमलाई दुई तरिकाले गर्न सकिन्छ एउटा ठूलो पदबाट सानो पदमा आसन ग्रहण गर्ने र अर्को सानो पदबाट ठूलो पदमा आसन ग्रहण गर्ने यो दुई तरिकाले गरिए तापनि हाम्रो नेपालमा भने ठूलो पददेखि सानो पदका उपस्थित भएका व्यक्तिहरू लाई आसन ग्रहण गराउने गरिन्छ पहिला सभापति त्यसपछि प्रमुख अतिथि लगायतका अतिथिहरूलाई आसन ग्रहण गराउनु पर्छ यसै क्रममा तपाईँको चाहिँ चौथो नम्बरमा कार्यक्रममा राष्ट्रिय गान बजाइन्छ होइन राष्ट्रिय गान चौथो नम्बरमा आसन ग्रहण गराइसकेपछि सरी माफ गर्नुहोला चौथो नम्बरमा अतिथिहरूलाई खादा माला अब के लगाउने कसरी अतिथिहरूलाई टीका लगाएर सत्कार गर्ने हो कि खादा माला लगाउने हो कि होइन त्यतातिर ध्यान दिनुहोला यसै क्रममा पाँचौं नम्बरमा राष्ट्रिय गान बजाएर कार्यक्रमको शुरूआत गर्नुहोला राष्ट्रिय गान बजाइन्छ कुनै पनि देशको अथवा नेपालको राष्ट्रिय गान बजाएर कार्यक्रमलाई शुरूआत गराइन्छ होइन अनि त्यसपछि छैठौं नम्बरमा स्वागत मन्तव्य राख्न लगाउनुहोला अनि स्वागत मन्तव्य राखिसकेपछि सातौं नम्बरमा कार्यक्रमको उद्घाटन हुन्छ र कार्यक्रमको उद्घाटन भइसकेपछि आठौं नम्बरमा शुभकामना मन्तव्य हुन्छ शुभकामना मन्तव्य दिने बेलामा यदि तपाईँले नेपालको सन्दर्भमा वरिष्ठ व्यक्ति ठूलो पददेखि सानो पदमा आसन ग्रहण गराउने पद्धति रोज्नु भएको छ भने तपाईँले मन्तव्यलाई सानो जो चाहिँ अलिकति सानो पदमा हुनुहुन्छ सानो पदका व्यक्तिहरू जो चाहिँ अलिकति उपस्थित हुनुभएको छ उहाँहरूलाई पहिला सुरुमा सबभन्दा अन्तिम आसन ग्रहण गरिएको व्यक्तिलाई मर्यादा क्रममा सबभन्दा अन्तिम आसन ग्रहण गराएको व्यक्तिलाई सबभन्दा पहिला शुभकामना मन्तव्य दिनुपर्छ त्यसपछि मर्यादा क्रमलाई हेर्दै हेर्दै पछि हुँदै प्रमुख अतिथिसँगमा पुग्नुपर्ने हुन्छ र प्रमुख अतिथि सबैको शुभकामना मन्तव्य भइसकेपछि यदि धन्यवाद ज्ञापन गर्नु छ भने धन्यवाद ज्ञापन मायाको चिनो सम्मानका कार्यक्रमहरूलाई जोड्नु छ भने त्यो जोड्नुपर्छ र त्यसपछि यदि तपाईँसँग नाचगान जन्य प्रस्तुतिहरू छन् भने त्यो अवस्थामा के गर्नुपर्छ भने एउटा शुभकामना मन्तव्य अनि एउटा सांस्कृतिक कार्यक्रम एउटा शुभकामना मन्तव्य एउटा सांस्कृतिक कार्यक्रम यसरी राख्नुपर्ने हुन्छ यदि राख्नुभयो भने कार्यक्रम रोचक तवरले अगाडि बढाउन तपाईँलाई सजिलो हुन्छ र दर्शकको उपस्थिति पनि राम्रो रहन्छ र दशौं नम्बरमा नवौं नम्बरमा कार्यक्रम समापन गर्नका लागि सभापतिलाई माइक हस्तान्तरण गरेर आफू कार्यक्रम उद्घोषक चाहिँ विदा हुनुपर्छ भने दशौं नम्बरमा कार्यक्रम सभापतिले समापन गर्नुहुनेछ। यो त भयो कार्यक्रम उद्घोषण गर्ने बेलामा उद्घोषकले ध्यान दिनुपर्ने दशवटा कुराहरू म तपाईँलाई जानकारी गराइसकेको छु। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया हामीलाई दिन सक्नुहुन्छ। मैले कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि कुनै कमी कमजोरी हुन सक्छन् त्यसका बारेमा तपाईँले मलाई फोन गरेर जानकारी दिनुहोला। 98644-17298-6446-17298 फोन गर्नुहोला भन्दै आजको लागि धन्यवाद दिन्छ हाम्रो प्राविधिक मित्र प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई। आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकेपल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं। रेडियो कार्यक्रमलाई माया गरौं।

0: यो समय दमौली एफएम को हो।
1: यति बेला साँझको 5 बजेको छ।
0: इट्स 5 पीएम।
2: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
3: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
2: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
3: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
2: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
3: उचित छात्रवृत्तिको व्यवस्था।
4: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
3: स्वस्थ चमेना गृहको व्यवस्था।
4: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
3: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98460-62803। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल,

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
4: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
5: 9856043234।
6: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
7: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
8: दाजुभाइको के को गफ गफ हुँदैछ?
6: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
8: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
6: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
8: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9646

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856253780, 9914852518 र 9865315332।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
2: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452820000।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98560273319।
3: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाच हानी होला खै?
4: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
4: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97, 97074, 042, 34.

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय भोलिको उज्जवल भविष्य।
1: तपाईलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नागकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-5760।

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मतेसँगै उषा किरणको नमस्कार।
1: नेपालको कुल बेरुजो 7 खर्ब 55 अर्ब नाग्यो। सार्वजनिक निकायमा जवाफदेहिता र पारदर्शिताको खडेरी परेको टिप्पणी। असार महिनामा मात्रै 18 अर्ब भन्दा बढी रकमान्तर। सुधारका लागि महालेखाद्वारा 8 क्षेत्रको प्रस्ताव।
0: सुनवाई प्रक्रियालाई संस्थागत गर्न छुट्टै संघीय कानून निर्माणको तयारी। नेपाल र थाइल्याण्ड बीच मानव बेचबिखन र साइबर अपराध नियन्त्रणमा सहकारी हुने। रासायनिक मलमा कालो बजारी गर्नेलाई कार्यवाही गर्ने सरकारको चेतावनी। किसानलाई सचेत रहन आग्रह।
1: लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइँदै साउनदेखि 8 वटा मात्र रहने। सुदूरपश्चिमको राजधानी टुङ्ग्याउन मुख्यमन्त्री कमल शाह काठमाडौँमा सक्रिय। कर्णाली प्रदेशका 16,88,000 नागरिकको सामूहिक विपद बीमा।
0: भारतमा 2 वर्षपछि पहिलो पटक पेट्रोल र डिजलको मूल्यमा वृद्धि। उपभोग्य वस्तु महँगिने चिन्ता। रूस र युक्रेन बीच 400 बढी युद्धबन्दी साटासाट। ब्रिक्स विदेश मन्त्रीहरूको बैठक साझा निष्कर्षमा नपुगी सम्पन्न।
1: र एन्फा नेतृत्वमाथिको निलम्बन फुकुवा। महिला साफ च्याम्पियनशीपमा नेपालको सहभागिता सुनिश्चित। आईपीएलमा आज चेन्नई र लखनऊ भिड्दै

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: जी का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट ऑफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनि। QR कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्षलाई अझ विशेष बनाउनुहोस् सीजी संग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो NRN 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। बेरोजो सम्बन्धी खबरबाट नेपालको कुल अध्यावधिक बेरोजो 7,55,17,00,00,000 रूपियाँ पुगेको छ। महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन अनुसार यस वर्ष मात्रै 88,09,00,00,000 रूपियाँ भन्दा बढ़ी बेरोजो थपिएको छ। महालेखाले बजेट अनुशासनमा समेत गम्भीर लापरवाही औल्याएको छ। नियमानुसार पहिलो त्रैमासिकमा रकम अन्तर गर्न नपाइने भए पनि सो अवधिमा 1,05,00,00,000 र असार महिनामा मात्रै 18,21,00,00,000 रूपियाँ रकम अन्तर गरिएको पाइएको छ। स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै व्यथिति देखिएको छ। स्वास्थ्य सेवा विभाग वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायमा 9,17,00,00,000 रूपियाँ बराबरको औषधि र स्वास्थ्य सामग्री म्याद नागेर प्रयोगविहीन भएका छन्। आपूर्तिकर्ताबाट प्रतिस्थापन गराउनुपर्ने प्रावधान भए पनि अस्पताल प्रशासनको लापरवाहीले राज्यको ठूलो लगानी खेर गएको प्रतिवेदनमा उल्लेख छ। यस्तै गत भदौमा भएको जेन्जी आन्दोलनका कारण 179 सरकारी कार्यालयका कागजात जल्दा झण्डै 1.5 खर्ब रूपियाँ बराबरको लेखा परीक्षण कार्य प्रभावित भएको छ। प्रतिवेदनले 3 प्रदेश कार्यालय र एउटा स्थानीय तहले अझै लेखा परीक्षण नगराएको देखाएको छ। महालेखा परीक्षकको कार्यालयले वित्तीय अनुशासन कायम गर्न कानूनी र संरचनात्मक सुधार सहित 8 क्षेत्रमा सुधारको प्रस्ताव अघि सारेको छ। सरकारी खर्चको गुणस्तर बढ़ाउन र नागरिक प्रति उत्तरदायी बन्न यी सुझावहरूको कार्यान्वयन अनिवार्य रहेको महालेखाले जनाएको छ।
3: संवैधानिक आयोगका पदाधिकारीहरूले सुनवाईका क्रममा रहेका प्रतिबद्धता र कार्ययोजनाको प्रगति विवरण नागरिक समक्ष सार्वजनिक गर्नुपर्ने व्यवस्थालाई बाध्यकारी बनाइने भएको छ। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले आज सिंहदरबारमा आयोजित छलफलमा नियुक्त भएर जाने व्यक्तिले आफ्नो सेल्फ रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्नेमा जोड़ दिनुभएको हो। सभापति श्रेष्ठले संसदीय सुनवाई प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन छुट्टै संघीय कानून निर्माण गर्नुपर्ने आवश्यकता उठाउनुभयो। कानून बनेपछि सुनवाई को मापदण्ड प्रश्नको स्वरूप र पदाधिकारीको जवाबदेताको स्पष्टता आउने उहाँको भनाइ छ। यस्तै सुनवाईका क्रममा सोधिने प्रश्नहरू मर्यादित हुनुपर्ने र त्यसका लागि छुट्टै आचार संहिता निर्माण गरिने पनि समितिले जनाएको छ। छलफलका क्रममा सभापति श्रेष्ठले उजुरीकर्ताको गोपनीयता र सुरक्षालाई समितिले पहिलो प्राथमिकतामा राख्ने गरेको प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
2: नेपाल र थाइल्याण्डले पछिल्लो समय बढ़दै गएको मानव बेचबिखन अनलाइन ठगी र साइबर अपराध नियन्त्रणका लागि संयुक्त रूपमा सहकार्य गर्ने भएका छन्। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र साई थाई प्रहरीको विशेष कार्यदलका निर्देशक थाचाई पिटानी लाबुट बीच आज बैंककमा भएको भेटवार्तामा यस्तो सहमति भएको हो। पछिल्ला वर्षहरूमा मानव बेचबिखनमा संलग्न गिरोहले पर्यटक भिजाको दुरूपयोग गर्दै थाइल्याण्डलाई ट्रान्जिट बनाएर छिमेकी देशका अनलाइन स्क्याम सेन्टरहरूमा पुर्याउने गरेको विषयमा दुवै पक्षले गम्भीर चासो व्यक्त गरेका बैंकक स्थित नेपाली दूतावासले जनाएको छ।
3: राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका क्रममा उहाँहरूका बीचमा नेपाल र संयुक्त राष्ट्रसंघ बीच रहिआएको दीर्घकालीन सम्बन्ध र आपसी सहयोगका विविध विषयमा छलफल भएको छ। भेटमा द्विपक्षीय हित विकास साझेदारी र सहयोगलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
2: सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि जापानका राजदूत माएडा तोरू बीच आज शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारमा भएको भेटका क्रममा नेपाल र जापान बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको छ। सभामुख अर्यालले नेपालको विकास पूर्वाधार शिक्षा र प्रविधि क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्नुभएको छ। उहाँले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ़ र परिणाममुखी हुने विश्वास समेत व्यक्त गर्नुभएको छ। सो अवसरमा राजदूत तोरूले नेपालसँग को सम्बन्धलाई जापानले सधैं उच्च महत्व दिएको उल्लेख गर्दै आगामी दिनमा आपसी सहकारीलाई थप मजबूत बनाउने प्रतिबद्धता जनाउनु भएको छ।
3: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो आगामी महाधिवेशनको तयारीलाई औपचारिक रूपमा अगाडि बढ़ाएको छ। आज पार्टी केन्द्रीय कार्यालय तुम्बराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले महाधिवेशनको कार्यतालिका निर्माणका लागि तीन सदस्यीय समिति गठन गरेको हो। समितिलाई आगामी केन्द्रीय कार्य समिति बैठकमा पेश गर्ने गरी महाधिवेशनको विस्तृत खाका तयार पार्ने जिम्मेवारी दिइएको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले निर्वाचनका कारण रोकिएका स्थानीय र जिल्ला अधिवेशनलाई अब तत्कालै अघि बढ़ाइने बताउनु भएको छ। पार्टीले साथै प्रदेशबाट आएका सांगठनिक सुझावलाई समेट्दै संगठन विस्तार र महाधिवेशनको अभियानलाई सँगसँगै लैजाने योजना बनाएको छ।
2: लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती गर्ने उद्देश्यले मन्त्रालयको संख्या घटाउने ठूलो निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले आगामी नयाँ आर्थिक वर्ष साउन एक गतेदेखि लागू हुने गरी हाल कायम रहेका 12 मन्त्रालयलाई घटाएर 8 झार्ने निर्णय गरेको हो। प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमल सिन्हाका अनुसार मन्त्रालय गाभ्नका लागि प्रमुख सचिव कृष्ण प्रसाद काफ्रीको नेतृत्वमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरिएको छ। सोही कार्यदलको प्रतिवेदनका आधारमा कुन मन्त्रालय कता गाभ्ने भन्ने टुङ्गो लाग्नेछ। यस्तै मन्त्री परिषद बैठकले सेवाग्राहीको सहजताका लागि गुल्मी, अर्घाखाँसे, बर्दिया, पूर्वी रूकुम, रोल्पा र प्युठानमा यातायात व्यवस्था सेवा कार्यालय खोल्ने निर्णय पनि गरेको छ। सो निर्णयसँगै अब लुम्बिनी प्रदेशका सबै 12 जिल्लामा यातायात सेवा पुग्ने भएको छ।
3: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह प्रदेशको राजधानीको अन्यल चिर्न र राजनैतिक सहमतिका लागि संघीय राजधानी काठमाडौँमा सक्रिय हुनुभएको छ। बिहिबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नुभएका मुख्यमन्त्री शाहले आज नेपाली कंग्रेसका सभापति गगन थापासँग भेटवार्ता गर्नुभयो। भेटका क्रममा उहाँले लामो समयदेखि अनिर्णित रहेको प्रदेश राजधानीको विषय टुंग्याउन शीर्ष नेताको ध्यान आकर्षण गराउनुभयो। यसअघि प्रदेश सभाले कैलालीको गोदावरीमा राजधानी बनाउने निर्णय गरे पनि रूख कटान लगायतका समस्याले कार्यान्वयन हुन सकेको छैन। मुख्यमन्त्री शाहले कांग्रेस, एमाले र माओवादी बीच धनगढ़ीमै राजधानी कायम गर्ने गरी भइरहेको गृह कार्यबारे नेताहरूसँग छलफल गर्नुभएको छ। भेटका क्रममा समसामयिक राजनीति र प्रदेश सरकारको भविष्यबारे छलफल भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खरीदमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट्स। वाशिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वाशिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाइ साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर शर्ट गिफ्ट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। कर्णाली प्रदेश सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि महत्वाकांक्षी सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच भएको सम्झौता अनुसार कर्णालीका 16,88,000 भन्दा बढ़ी नागरिकको विपद बीमा गरिएको हो। गत वैशाख 30 गतेदेखि लागू हुने गरी एक वर्षका लागि गरिएको यो सम्झौता अन्तर्गत प्राकृतिक विपदका कारण मृत्यु हुने व्यक्तिका परिवारले 2,00,000 रूपियाँ बीमा रकम पाउनेछन्। प्रदेश सरकारले प्रति व्यक्ति 9.33 रूपियाँका दरले कुल 1,57,00,000 रूपियाँ भन्दा बढ़ी बीमा शुल्क आफैले भुक्तानी गर्नेछ। यस बीमा योजनामा भूकम्प, बाढ़ी पहिरो, आग लगी र चट्याङ जस्ता प्राकृतिक विपद मात्र नभई यसपटकदेखि जंगली जनावरको आक्रमण, भेरबाट लड़ेर वा नदीमा डुबेर हुने मृत्युलाई पनि समावेश गरिएको छ।
4: प्युठानमा आज दिउँसो भएको सवारी दुर्घटनामा परि दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको मान्डवी गाउँपालिका एक डाम्री खोला स्थित देवी स्थानमा लु प्र 02/001/0104 नम्बरको बिहान दुर्घटना हुँदा प्युठान नगरपालिका 4 24 वर्षीय दिलीप परियार र मल्लरानी गाउँपालिका 5 26 वर्षीय अभिषेक कुवरको मृत्यु भएको प्रहरीले जनाएको छ। जीपमा दुईजना मात्रै सवार थिए।
3: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा सर तथा सुविधा सम्बन्धी नियमावली 2083 स्वीकृत गरी जारी गरेको छ। कोष संचालक परिषदका अध्यक्ष एवं पर्यटन मन्त्री खड्ग राज पौडेलले नयाँ नियमावली जारी गर्नुभएको हो। नयाँ नियमावलीको प्रमुख विशेषताका रूपमा कोषमा लामो समयदेखि कायम रहेको कार्यकारी निर्देशकको पद खारेज गरिएको छ। 2060 सालदेखि शुरू भएको यो पदमा हालसम्म 6 जिम्मेवारी सम्हालिसकेका छन्। नयाँ नियमावली लागू भएसँगै बहाल रहनुभएका कार्यकारी निर्देशक सुभाष चन्द्र जोशी पनि पदमुक्त हुनुभएको छ। अब कोषको सम्पूर्ण कार्यकारी जिम्मेवारी ऐन बमोजिम सदस्य सचिवमै निहित रहने व्यवस्था गरिएको छ।
4: सरकारले अनुदानको रासायनिक मलमा कालोबजारी गर्ने र तोकिएको गुणस्तर पालना नगर्ने व्यापारीलाई कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले सूचना जारी गर्दै रासायनिक मल नियन्त्रण आदेशको प्रावधान विपरीत गलत विवरण वा लेभल राखेर मल बिक्री वितरण नगर्न निर्देशन दिएको हो। मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले सरकारले अनुदानमा उपलब्ध गराएको मलमा अनियमितता गर्ने जो कोहीलाई प्रचलित कानून बमोजिम कार्यवाही गरिने जानकारी दिनुभएको छ। मन्त्रालयले निश्चित तत्वीय संरचना र तोकिएको स्तर भएको मल मात्र आयात तथा बिक्री गर्न पाइने स्पष्ट पारेको छ।
3: नेपाल निर्माण व्यवसाय महासंघले अत्यधिक मूल्य वृद्धिका कारण देशभरका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यान आकर्षण गराएको छ। महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले आज एकीकृत पूर्वाधार विकास मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पुगेर सचिवहरूलाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्र बुझाउँदै अध्यक्ष पाण्डेले इन्धन र निर्माण सामग्रीको मूल्य आकाशिएकाले वर्तमान दर रेटमा काम गर्न नसकिने बताउनु भएको छ। महासंघले बजार भाव अनुसार ठेक्काको मूल्य समायोजन गर्न र तोकिएका आयोजनाहरूको म्याद 2084 असारसम्म थप गर्न माग गरेको छ। यस्तै व्यवसायीहरूले आगामी बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको सुनिश्चितता हुनुपर्ने अडान राखेका छन्। सरकारले मूल्य समायोजन निर्देशिका तत्काल नल्याए र सहुलियतको व्यवस्था नगरेसम्म निर्माण कार्य अघि बढ़ाउन नसकिने व्यवसायीहरूले चेतावनी दिएका छन्।
4: कपिलवस्तुको तौलियोपा स्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश त्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज रैदासलाई 6 महिना कैद र बिगो बमोजिम 4,43,430 रूपियाँ जरिवानाको फैसला सुनाएको हो। प्रधानाध्यापक रैदासमाथि विद्यार्थीको दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति र शिक्षकको सामाजिक सुरक्षा कर बापतको रकम हिनामिना गरेको आरोप छ। अदालतले हिनामिना भएको रकम असुल उपर गर्न र सोही बराबरको जरिवाना तिर्न आदेश दिएको छ।
3: ललितपुरको नखु कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले बैतडीबाट पक्राउ गरेको छ। जेन्जी आन्दोलनका क्रममा कारागारबाट भागेका बैतडीको पुरसौरी नगरपालिका सात काफलीका 47 वर्षीय नरेन्द्र सिंह रतोकीलाई प्रहरीले आज उनकै घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिनुभयो। उनलाई अदालतले जबरजस्ती करणी र डाका चोरी मुद्दामा 17 वर्ष 6 महिना कैद सजाय सुनाएको थियो। उनलाई आवश्यक कार्यवाहीका लागि डडेलधुरा कारागार पठाइएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आएको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सरकारले उच्च प्राथमिकतामा राखेका राष्ट्रिय गौरवका आयोजनाहरूको भौतिक प्रगति निकै निराशाजनक देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार कुल 27 आयोजना मध्ये हालसम्म माथिल्लो तामाकोशी, गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम मात्र सम्पन्न भएको छ। बाँकी 24 आयोजनाहरू अझै निर्माणाधीन अवस्थामा रहेका छन्। प्रतिवेदन अनुसार बहुप्रतीक्षित काठमाडौँ तराई मधेस द्रुत मार्गको प्रगति जम्मा 42% मात्रै छ भने मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम 12% खुम्चिएको छ।
2: धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ पक्राउ गरिएको घटना प्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले गम्भीर आपत्ति जनाएको छ। सीवी फिनले आज विज्ञप्ति जारी गर्दै प्रचलित नियम कानूनका आधारमा गरिएका पेशागत कार्यलाई अपराधिक दृष्टिकोणबाट हेरिनु र पुष्टि नहुँदै अपराधीको शैलीमा धरपकट गरिनु समग्र बैंकिङ क्षेत्र त्रसित र भयभीत बनेको उल्लेख गरिएको छ।
1: साताको अन्तिम कारोबार दिन आज धितोपत्र बजार सामान्य अंकले बढ़ेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 1.77 अंकले बढ़ेर 2731.94 बिन्दुमा पुगेर बन्द भएको छ। आज बजारमा 79,34,000 भन्दा बढ़ी किता शेयर, 3,09,79,00,000 रूपियाँ बराबरमा कारोबार भएको छ। नेप्सेका अनुसार आज कारोबार भएका मध्ये 127 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 120 कम्पनीको मूल्यमा गिरावट आएको छ। 22 कम्पनीको मूल्य भने स्थिर रहेको छ।
2: अब विदेशका खबर। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतमा आजदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरिएको छ। भारतीय सरकारी तेल कम्पनीले पेट्रोल र डिजेल दुवैमा प्रति लिटर 3-3 रूपियाँ मूल्य बढ़ाएका छन्। नयाँ दर अनुसार अब राजधानी दिल्लीमा पेट्रोल प्रति लिटर 97.77 रूपियाँ र डिजेल 90.67 रूपियाँ कायम भएको छ। सन् 2022 भारतमा इन्धनको मूल्य बढ़ाइएको पहिलो पटक हो।
1: लामो समयदेखि जारी युद्धका बीच रूस र युक्रेनले 400+ युद्धबन्दी आदान प्रदान गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकसाथ अघि घोषणा गरेको ठूलो स्तरको युद्धबन्दी विनिमय योजना अन्तर्गत यो पहिलो चरणको साटासाट हो। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रिहा भएका युक्रेनी सैनिकहरू सन् 2022 रूसी नियन्त्रणमा रहेको र उनीहरूमा मारियुपोलको एजोस्टाल स्टील कारखाना एवं चेर्नोबिल क्षेत्रको रक्षा गर्ने लडाकुहरू समेत रहेको बताएका छन्। यो 1,000 कैदी साटासाट गर्ने बृहत्तर योजनाको शुरूआती हिस्सा भएको उनको भनाइ छ। यता रूसी रक्षा मन्त्रालयले पनि 205 रूसी सैनिक युक्रेनको नियन्त्रणबाट फिर्ता भएको जनाएको छ। उनीहरूलाई हाल सहयोगी राष्ट्र बेलारूस पुर्याइएको छ।
2: अब खेलकुद। राष्ट्रिय खेलकुद परिषद राखेपाले अखिल नेपाल फुटबल संघ एन्फाको नेतृत्वमाथि लगाएको निलम्बन आजदेखि फुका गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेप सदस्य सचिव रामचरित्र मेहता र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि निलम्बन फिर्ता लिने सहमति भएको हो। एन्फाका प्रवक्ता सुरेश शाहले राखेपले बिना शर्त निलम्बन फुका गरेको जानकारी दिएका छन्। यसअघि परिषदले दिएको निर्देशन पालना नगरेको भन्दै राखेपले गत चैत 11 खेलकुद विकास ऐन बमोजिम एन्फा नेतृत्वलाई 3 महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।
1: यता इण्डियन प्रिमियर लिग आईपीएलमा आज चेन्नई सुपर किङ्सले लखनऊ सुपर जायन्ट्सको सामना गर्दैछ। लखनऊमा हुने यो खेल नेपाली समयअनुसार बेलुका 7:45 शुरू हुनेछ। अंक तालिकाको 5 स्थानमा रहेको चेन्नईका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ। पछिल्ला 5 खेल मध्ये 4 खेल जितेर लयमा फर्किएको चेन्नईलाई मुख्य खेलाड़ीहरूको चोटले भने पिरोलेको छ। लखनऊको टोलीमा निकोलस पुरन र मोहम्मद सामी जस्ता अनुभवी खेलाड़ी भए पनि टोलीले अपेक्षित नतिजा निकाल्न सकेको छैन। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: नेपालको कुल बेरुजु 7,55,00,000,000 नेपालको कुल बेरुजु 7,55,00,000,000,000 नाग्यो। सार्वजनिक निकायमा जवाबदेता र पारदर्शिताको खडेरी परेको टिप्पणी। असार महिनामा मात्रै 18 अर्ब भन्दा बढी रकमान्तर। सुधारका लागि महालेखाद्वारा 8 क्षेत्रको प्रस्ताव।
1: सुनवाई प्रक्रियालाई संस्थागत गर्न छुट्टै संघीय कानून निर्माणको तयारी। नेपाल र थाइल्याण्ड बीच मानव बेचबिखन र साइबर अपराध नियन्त्रणमा सहकार्य हुने। रासायनिक मलमा कालोबजारी गर्नेलाई कार्यवाही गर्ने सरकारको चेतावनी। किसानलाई सचेत रहन आग्रह।
2: लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइयो साउनदेखि आठवटा मात्र मन्त्रालय रहने सुदूरपश्चिमको राजधानी टुङ्ग्याउन मुख्यमन्त्री कमल शाह काठमाडौँमा सक्रिय कर्णाली प्रदेशका 16,88,000 नागरिकको सामूहिक विपद बीमा
1: भारतमा दुई वर्षपछि पहिलो पटक पेट्रोल र डिजेलको मूल्यमा वृद्धि उपभोग्य वस्तु महगी नै चिन्ता रूस र युक्रेन बीच 400 बढी युद्धबन्दी साटासाट
2: र एन्फा नेतृत्वमाथिको निलम्बन फुकुवा महिला साफ च्याम्पियनशीपमा नेपालको सहभागिता सुनिश्चित आइपीएलमा आज चेन्नई र लखनऊ भेट्दै
1: हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ बिदा दिनुहोस् नमस्कार

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: अबदेखि गर्दिन, हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
1: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: दमौली एफएम 94.2 समुदायको आवाज।
4: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98462683। दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लो न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98063-73344।
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
12: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
12: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
11: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको

0: EFM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न, त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
9: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9814852518 र 9065153332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस। सम्पर्क नम्बर 065-563-715 र 98-41-12-07-40।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: सरी है नानी सरी
1: ए सरी भन्न पर्दैन
0: ए हो र आहा आज एक बिहानै यति राम्री नानीसित ठोकिन पाइयो
2: त्यही भएर मैले हिजो सपना पनि असाध्य राम्रो देखेको थिएँ एकचोटि मुइयाको अनुहार हेरौँ न ल के को लाग कोही छैन नि यहाँ नानी र म मात्रै हो क्या एकचोटि हेरौँ न ल
3: तँलाई ढाका

0: कुनै केटीसित लभ गरेर हिँडिरहेछ भने त
1: कार्की कुटी सुषमा कार्कीको अनुहार परे केटीसित पो लभ गरेर हिँडिरहेछ त गाथे।
0: मेरो छोरीको बुद्धि लभै गर्नु परे पछि अलि आएनसम्म केटा खोजेर लभ गर्नु नि, काम न काजको त्यो ढोड नाके पुरुकुन्तेसित लभ गरेर पहिले।

होइन तपाईँ तपाईँको छोरीलाई सम्झाउनु कि म सम्झाउ? तपाईँको छोरीले गर्दाखेरि मेरो छोरो बौला कुकुर बिग्रिँदै बिग्रियो, नकराउनुहोस् तपाईँ। मेरी छोरी हिरोइनी सुषमा कार्की जस्ती छोरीलाई तपाईँको त्यो ढोर नाके ब्रुगुन्जेलले गर्दाखेरि बिगार्यो। यहाँ धेरै ढोर नाके नभन्नुहोस्।

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
4: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौँ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: सम्पूर्ण जेन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जेन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 98 065 17 350, साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 98 065 17 350।
13: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली तनहुँ। फोन नम्बर 98 560 63 363, 98 560 60 917 र 98 560 60 867।
0: दमौली FM 94.2 समुदायको आवाज।

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। यस क्षेत्रकै चर्चित पपुलर मोडेल होस्टलमा अध्ययन गर्ने सुनौलो अवसर। एसीमा नन ग्रेड आएका विद्यार्थीहरूका लागि विशेष परीक्षा तयारी कक्षा सञ्चालन सुरु भइसकेको छ। असार 1 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन हुने ग्रेड वृद्धि पूरक परीक्षालाई लक्षित गर्दै अनुभवी शिक्षकद्वारा विशेष तयारी कक्षा सञ्चालन। हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षक, नियमित टेस्ट तथा अतिरिक्त अभ्यास, शान्त सुरक्षित र अनुशासित वातावरण, होस्टल तथा अध्ययनको उत्कृष्ट व्यवस्था, विद्यार्थी मैत्री शिक्षण पद्धति। आफ्नो सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस् पपुलर मोडेल होस्टल। सञ्चालक इन्दिरा हडखले कार्की, गोकुल थापा। सम्पर्क नम्बर 98463-72824, 98463-72824। आजको सही निर्णय, भोलिको उज्जवल भविष्य। ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98563-64444, 98563-66656।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिउँ।
3: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
2: मादक पदार्थ र लागु औषध सेवन नगरौँ।
3: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
2: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: फुलको आँखामा फुलै संसार।
5: कति राम्रो बगैँचा बनाउनु भएको! कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
6: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
5: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
6: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
5: प्रोप्राइटर गम्भीर दास नेपाल। मोबाइल नम्बर 98445-94436, 98065-41437।
6: ब्यास 3 प्रशासन चोक, दमौली।
7: दमौली FM 94.2, समुदायको आवाज।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98460062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
8: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
9: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
12: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
13: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरुम
12: व्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
13: फर्निचर उद्योग
12: व्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 98164666683,
11: 98563234.
14: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
10: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
15: दाजुभाइको के को गफ गफ हुँदैछ?
14: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
15: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
14: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
15: यो त हाम्रै दमौली बजारको व्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि।
5: सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली।
15: प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803803384, 9846739931।
12: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
16: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
12: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
16: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
12: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656537115 र 9841120740।
0: दमौलिया FM 94.2 समुदायको आवाज।

छ महिनापछि एङ्गेजमेन्ट। छ महिनापछि मेरो बिहे।

0: BFM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 0 25।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानुनी उपचार खोजौ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रीन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम नयाँ मोबाइलहरू आइफोन सामसुङ रेडमी ओप्पो भिभो रियलमी नथिङ ओनर नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स ब्यास 2 डाङ्री खोल्सी दमौली तनहुँ प्रोप्राइटर जीवन थापा। फोन
1: 9085800700
2: 9460 40 3014।

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज आवाज
1: आवाज हवस्त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यति नैसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

आदरणीय श्रोतृवृन्द, दमौली एफएम 94.2 मेगाहर्जबाट अब प्रस्तुत हुन्छ प्रभातकालीन कार्यक्रम धार्मिक अनुष्ठान।

श्रोतृवृन्द, धार्मिक अनुष्ठान कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै यी मंगल स्तुति र प्रार्थनाका साथ आजको धार्मिक अनुष्ठान आरम्भ गर्दछौँ।

आदरणीय श्रोतृवृन्द, यी मङ्गल स्तुतिहरूको प्रस्तुति पछि अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ सङ्गीतमय गायत्री भजन।

आदरणीय श्रोतृवृन्द, संगीतमय गायत्री वदन पछि अब यहाँ समक्ष प्रस्तुत गरिन्छ शाश्वत सन्देश। स्कन्द पुराणमा भनिएको छ, पशुन विसृजिता तेन पूर्वम गावो विनिर्मितः तेन तासाम पयः सस्तम श्राद्धे सर्व विशेषतः। ब्रह्माजीले पशुहरूको सृष्टि गर्ने क्रममा सबैभन्दा पहिले गाईको नै सृष्टि गर्नुभयो। त्यसकारण श्राद्धका समयमा गाईकै दुध दही र घिउ काममा ल्याउनु पर्दछ। शाश्वत सन्देशको प्रस्तुतिपछि आदरणीय श्रोतृवृन्द, अब यहाँहरू समक्ष प्रस्तुत गरिन्छ आधुनिक भजन, कृष्ण जपेर जीवन बिताउन पाए हुन्थ्यो।

0: प्रस्तुत आधुनिक भजन पछि आदरणीय श्रोतृवृन्द अब यहाँहरू सुन्न सक्नुहुनेछ धार्मिक सांस्कृतिक र भाषिक चिन्तन। धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत आज यहाँहरू श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 28 अध्यायको बाँकी अंश मध्येको कथा सुन्न सक्नुहुनेछ। हिजोको प्रसङ्गमा भगवान् श्रीकृष्णले उद्धवजीलाई परम तत्त्वका सन्दर्भमा बताउनु भएको प्रसङ्ग आएको थियो। आज पनि त्यही प्रसङ्गको निरन्तरता। उद्धवजीलाई भगवान् श्रीकृष्ण भन्नुहुन्छ, यहाँ के शङ्का हुन्छ भने शास्त्रहरूमा ब्रह्म निर्माण मृच्छति अर्थात् उसले ब्रह्म निर्माण प्राप्त गर्दछ। सत्येन लभ्यस् तपसा हेष आत्मा अर्थात् यो आत्मा सत्य र तपस्याद्वारा प्राप्य छ, उपलब्ध छ आदि किन भनियो त? फेरि आत्मप्राप्ति गर्नै नपर्ने भए गुरु सेवन, वेदान्त श्रवण, भगवत शरणागति, त्याग, वैराग्य आदि किन चाहियो त? यी प्रश्नहरूको उत्तर के हो भने आत्मप्राप्ति गर्ने भनेको कुनै आफूभन्दा अलग वस्तुलाई प्राप्त गर्ने होइन। आत्मा त आफै भएकाले नित्य प्राप्त छँदैछ, त्यसैले प्राप्त भएकै वस्तुलाई प्राप्त गर्ने हो। त्यसैले भनिन्छ ब्रह्मैव सन् ब्रह्माप्येति अर्थात् ब्रह्म भएर नै ब्रह्मलाई प्राप्त गर्दछ। आफैले आफैलाई पाउनुको तात्पर्य बीचमा अज्ञानवश आफू बिर्सिएको या हराए नै भएकोमा ज्ञानद्वारा आफू नित्य प्राप्त नै रहेछ भनी बुझ्नु हो। यसलाई वेदान्तमा कण्ठगत मणि प्राप्ति अर्थात् घाँटीमा रहेको हार पाउनु भन्ने दृष्टान्तद्वारा बुझाइएको छ। घाँटीमा लगाइएको हार बिर्सनाले हराए नै भएको थियो, पछि ऐनामा हेर्दा देखियो र त्यो त्यहीँ रहेको पाइयो। यसै गरी पहिलेदेखि नै रहेको तर बीचमा बिर्सिएको आत्मालाई अपरोक्ष रूपले जान्नु नै त्यसलाई प्राप्त गर्नु हो। आत्मा अप्राप्त भएको भ्रमलाई हटाउने अपरोक्ष ज्ञान हुनका लागि पनि अनेक साधनको आवश्यकता पर्ने भएकाले वेदान्त श्रवण आदि सबै सार्थक रहेका छन्। आत्मालाई जान्न किन प्रयास गर्ने? किनभने आत्मालाई त सबै सामान्य मानिसहरूले पनि म छु भनी जानिरहेकै छन् भन्ने शङ्का पनि हुन सक्छ। यसको उत्तर हो आत्मालाई सामान्य मानिसहरूले शरीर, इन्द्रिय, मन आदिदेखि पृथक भनेर स्पष्टत जानेका छैनन्। शरीर आदिसँग मिश्रित आत्मालाई जान्नु त शास्त्रीय दृष्टिमा आत्मालाई नजान्नु नै हो। त्यसैले सबैले आफूलाई जान्ने भए तापनि शास्त्रमा तिनीहरूलाई अज्ञानी, आत्महा आदि भनी निन्दा गरिएको छ। भगवान भन्नुहुन्छ अविविक्तम अज्ञानम अर्थात् आत्मालाई शरीर आदिसँग विवेक गरी नबुझ्नु यही अज्ञान हो। यसमा शरीर मन आदिसँग तादात्म्य अध्यास गरी आत्मालाई बुझिन्छ। पछि इच्छया अर्थात् केवल आत्मदृष्टि भएपछि भने अज्ञानवश भएको त्यो अविविक्त आत्मबोध पनि नष्ट हुन्छ। यसरी अज्ञानीले शरीर आदिसँग मिसमास पारी जानिरहेको आत्मालाई ज्ञानीले त्यसदेखि विविक्त गरी जान्दछ। आत्मा त नित्य प्राप्त आफू नै भएकाले न त अज्ञानीले त्यसको त्याग गर्न सक्दछ न त ज्ञानीले त्यसको ग्रहण गर्न सम्भव छ। त्यसैले शास्त्रमा आत्मालाई हेयोपादेय विवर्जित भनी बताइएको पाइन्छ। आत्मप्राप्ति या आत्मज्ञान भनेको अनात्म पदार्थको निरसन नै हो। वस्तुतः साधकले आत्मज्ञानका लागि नभई अविद्या निवृत्तिकै लागि प्रयास गर्नुपर्छ। जब अविद्या हट्दछ तब स्वयं प्रकाश आत्मा स्वयं अपरोक्ष रूपमा प्रतिभाषित भइहाल्दछ। त्यसैले आत्मालाई ज्ञानले विषय गरी अपरोक्ष बनाउने होइन। उपनिषद्मा भनिएको छ यत साक्षात् अपरोक्षात् ब्रह्म अर्थात् आत्मा साक्षात् अपरोक्ष छ, अरू साधनद्वारा अपरोक्ष हुने होइन। त्यसैले सूर्यलाई देख्न बादल हटे मात्र पुग्ने, टर्च लाइट बाल्न नपर्ने भने जस्तै आत्मालाई अपरोक्ष गर्न पनि अज्ञान हटे मात्रै पुग्ने कुरा सिद्ध छ। अज्ञानका कारण संश्रेष्ठ रूपमा अर्थात् शरीर आदिसँग मिसमास गरी बुझिएको आत्मालाई अविद्या निवृत्ति रूप केवल आत्मदृष्टिद्वारा पृथक रूपमा साक्षात्कार गर्नु यही नै आत्मप्राप्ति हो। त्यसैले मोक्ष भनेको पनि अविद्या निवृत्ति उपलक्षित आत्मा नै हो, कुनै नयाँ वस्तु होइन। भगवान् श्रीकृष्ण उद्धवजीलाई फेरि अगाडि बढ्नुहुन्छ। यथा इभानो हृदयो नृचक्षुषाम तमो निहन्यान्न तु सद्विधत्ते एवं समीक्षा निपुणा सती मे हन्या तमिश्रम पुरुषस्य बुद्धे। जसरी सूर्यको उदय भएपछि त्यसले मनुष्यहरूको आँखालाई ढाक्ने अन्धकारलाई नष्ट गर्दछ तर पहिलेदेखि नै विद्यमान घट आदि पदार्थहरूको सृष्टि गर्दैन, केवल भएकै पदार्थलाई देखाइदिन्छ। त्यसै गरी मेरो निश्चयात्मक यथार्थ साक्षात्कार अर्थात् आत्मज्ञानले मनुष्यहरूको बुद्धिमा रहेको अज्ञानलाई हटाइदिन्छ र पहिलेदेखि नै सत्रूपमा विद्यमान आत्मानुभव गराउँछ, कुनै नभएको कुराको अनुभव गराउँदैन। एष स्वयं ज्योति रजो प्रमेयो महानुभूति सकलानुभूति एको द्वितीयो वचसाम विरामे येने सीता बाघ सबश्चरन्ति। आत्मा नित्य प्राप्त स्वयं प्रकाश र जन्म आदि विकारले रहित छ, यसलाई प्रत्यक्ष आदि प्रमाणद्वारा जान्न सकिँदैन। आत्मा अपरिच्छिन्न ज्ञान र ऐश्वर्यले सम्पन्न छ, यो सर्वात्मा सर्वसाक्षी अद्वितीय छ। वाणी, प्राण तथा अन्य इन्द्रियहरूले यसलाई प्राप्त गर्न सक्दैनन् र निवृत्त हुन्छन्। निवृत्त भएका ती इन्द्रियहरू पुनः यही आत्माद्वारा प्रेरित भएर आआफ्नो विषयहरूमा प्रवृत्त हुन्छन्। यदा वानात्म सम्मोहो यद् विकल्पस्तु केवले आत्मन्द्रिते समात्मा नवलम्बो न यस्य हि। अद्वितीय आत्मामा यो जुन भेद व्यवहार अर्थात् विविधताको प्रतीत भइरहेको छ यो सब मनको भ्रम हो। भ्रमको अधिष्ठान पनि आफ्नै आत्मा हो। अध्यस्त वस्तुको सत्ता अधिष्ठानको सत्तादेखि अतिरिक्त हुँदैन। अतः प्रतीयमान भेद व्यवहारको अधिष्ठान आत्मा नै भएकाले यहाँ आत्मादेखि भिन्न कुनै पनि वस्तु छैन। यन्नामा कृतिभिर्ग्राह्यम पञ्चवर्णमवादितम व्यर्थे नाप्यर्थवादोयम द्वयम् पण्डितमानिनाम। आफूलाई पण्डित ठान्ने केही अभिमानीहरू के भन्दछन् भने पञ्चमहाभूतात्मक प्रतीयमान द्वैत अर्थात् देहादि जो छ यो सत्य हो किनभने विभिन्न नाम र रूपद्वारा यसको ग्रहण हुन्छ। तर यहाँ के बुझ्नु पर्दछ भने वेदशास्त्रमै वर्णित यस्ता विषयहरू अर्थवाद मात्र हुन् किनभने द्वैत प्रतीति अर्थशून्य छ अवास्तविक छ र यो भ्रम सिवाय केही पनि होइन। योगिनो पक्व योगस्य युञ्जन्त काय उत्तिथै उपसर्गैर विहन्ने त तत्रायम विहितो विधि। योग साधना पूर्ण नभएको योगाभ्यास गरिरहेको योगीलाई योगाभ्यास अपूर्ण भएकै बेलामा शरीरभित्रबाट अचानक उत्पन्न भएका रोग आदि विघ्नहरूले योगीको शरीर आदि पीडित भयो भने ती विघ्नहरूको प्रतिकार गर्न यो विधि बताइएको छ। योग धारणया काश्चित् दासनैर् धारणान्वितैः तपो मन्त्रौ सधैं काश्चित् दुपसर्गान् विनिर्दहेत। जाडो गर्मी आदि विघ्नहरूलाई चन्द्र सूर्य आदिको धारणाद्वारा वातादि रोगलाई वायुको धारणायुक्त आसनद्वारा र ग्रह सर्पादिजन्य विघ्नहरूलाई तप मन्त्र तथा औषधिहरूद्वारा नष्ट गर्नुपर्दछ। काश्चिन् ममानुध्यानेन नाम संकीर्तनादिभिः योगेश्वरानुवृत्त्या वा हन्या दशुवदान छनहि। काम क्रोध आदि विघ्नहरूलाई मेरो चिन्तन नाम जप र संकीर्तनद्वारा नष्ट गर्नुपर्दछ। त्यसै गरी योग भ्रष्ट गराउने दम्भ अभिमान मद आदिलाई महापुरुषहरूको सेवा उपासना आदिद्वारा बिस्तारै बिस्तारै नष्ट गर्नुपर्दछ। केचित् देहमिमम धीरा सुकल्पम वयसी स्थिरम विधाय विविधोपाय रथ युञ्जन्ति सिद्धये। केही जितेन्द्रिय योगीहरू यस्ता पनि छन् जो योग सम्बन्धी विभिन्न उपायले यो शरीरलाई बुढ्याई रोग आदिले रहित सुदृढ बनाउनका साथै युवा अवस्थामै स्थिर गराउँछन् र विभिन्न किसिमका सिद्धि प्राप्त गर्नका लागि योगाभ्यास गर्दछन्। नहि तत् कुशला धृत्यम तदा यासो ह्यपार्थक अन्तभत्वा शरीरस्य फलसेव वनस्पतेः। त्यस्तो शारीरिक सिद्धिका लागि गरिएको योगाभ्यासलाई विवेकीहरूले आदरणीय मान्दैनन् किनभने शरीर फल झैँ नाशवान छ। अत वृक्षमा फल्ने फल झैँ नश्वर देहलाई सुदृढ बनाउन गरिने योग व्यर्थ छ। त्यसैले आत्मलाभका लागि नै योग गर्नुपर्दछ। योगम निषेवतो नित्यम कायश्चित् कल्पतामियात् तत्श्रद्धान्नमतिमान योगमुत्सृज्य मत्परः। धेरै दिनसम्म निरन्तर योगको अभ्यास गर्दै जाँदा यदि कदाचित संकल्प बिना नै शरीर सुदृढ भइहाल्यो भने पनि मेरो आराधनामा संलग्न विवेकीले चित्तको एकाग्रता रूप योगाभ्यासलाई छोडेर त्यो शारीरिक सिद्धिमा विश्वास नगरोस्। योगचर्या मिमाम योगी विचरण मदपाश्रय नान्तरायैर्विहन्ने त निष्पृह ससुखानुभूः। विषयहरूमा अलिकति पनि अभिलाषा नराख्ने र ममा पूर्णत आश्रित हुने योगीले मैले बताएको यो योगचर्याको अनुष्ठान गर्दछ भने त्यो योगीलाई कुनै पनि प्रकारको विघ्नले दुःख दिन सक्दैन। उसले सदैव आत्मसुखको अनुभव गर्दछ। अस्तु आदरणीय श्रोतृवृन्द, अहिले यहाँहरू धार्मिक सांस्कृतिक र भाषिक चिन्तन अन्तर्गत श्रीमद् भागवत महापुराण एकादश स्कन्दको 28 अध्यायको बाँकी अंशको कथा सुन्दै हुनुहुन्थ्यो। यस सम्बन्धमा हामीले डाक्टर स्वामी रामानन्द गिरीद्वारा नेपाली भाषामा अनुवादित श्रीमद् भागवत महापुराण ग्रन्थको 7 खण्डलाई सन्दर्भ सामग्रीका रूपमा लिएका छौँ। आदरणीय श्रोतृवृन्द, आजको धार्मिक अनुष्ठानको समय सकिनै लागेको छ। कार्यक्रमको अन्तमा आरती भजन प्रस्तुत गर्दै भोलि बिहान 5 बजे पुनः कार्यक्रम मार्फत भेट हुने बाचासहित विदा हुन चाहन्छौ। प्राविधिक सहकर्मी भवि सरा सहित म गोपाल भण्डारीलाई पनि आज्ञा दिनुहोस्। हस्त सुप्रभातम।
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास २ गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोपाइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
1: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
2: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजुभाइको केको गफ गफ हुँदैछ?
1: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
1: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
4: यो त हाम्रै दमौली बजारको ब्यास २ सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक दमौली। प्रोपाइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656540459। मोबाइल नम्बर 9803880384, 9846739141।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: आज 2083 जेठ 2 गते शनिबार, जेठ कृष्ण चतुर्दशी 16 मई 2026, नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै रिदम सिंहको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: गुप्तचर निकाय फेरि प्रधानमन्त्री माथत, एमालेमा नयाँ अन्तर संघर्ष, ओली हटाउने गृह कार्यमा शंकर विष्णु, ऋण तिर्न नसक्दा थला पर्यो नेपाल एयरलाइन्स, एक वर्षमै थपियो बेरुजो 88 अर्ब, ट्रम्पको चीन भ्रमणमा भएनन् ठूला सम्झौता लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालयन टाइम्समा छापिएको संघर्षदेखि सफलतासम्म सुमनको कृषि उद्यम यात्रा शीर्षकको शुभ समाचार।
0: धनकुटाको पहाड़ी भेकमा बिहानको चिसो हावासँगै खेतबारीमा लाग्ने किसानहरूको दिनचर्या कुनै नौलो कुरा होइन, तर यही माटोमा केही फरक गर्ने सोच बोकेका युवाहरू भने अझै कमै देखिन्छन्। धेरै जसो युवाहरू विदेशी नै सपना देखिरहेका बेला आफ्नै गाउँठाउँमा भविष्य खोज्ने साहस गर्नु आफैमा चुनौतीपूर्ण काम हो। यही चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने एक नाम हो छथर जोरपाटी गाउँपालिका सिधुवा बजार धनकुटाका सुमन पौडेल। कृषि विषयमा स्नातकसम्मको अध्ययन पूरा गरेपछि उनीसँग पनि विकल्पहरूको कमी थिएन, चाहेको भए सजिलै विदेशी नै बाटो रोज्न सक्थे, तर उनले रोजेनन्, फरक बाटो रोजे। आफ्नै माटोमा केही गर्ने किसान सँगै उभिने र कृषि क्षेत्रमै नयाँ सम्भावना खोज्ने, यही सोचले उनको यात्राको आधार तय गर्यो। उनको जागिरे जीवन कर्मा कृषि केन्द्र सिन्धुवा शाखाबाट सुरु भयो। यहाँ काम गर्ने क्रममा उनले केवल प्राविधिक ज्ञान मात्रै प्रयोग गरेनन्, बरु गाउँ गाउँमा पुगेर किसानहरूका लागि वास्तविक समस्या बुझ्ने, उनीहरूको अनुभव सुन्ने र समाधान खोज्ने काम पनि गरे। उनको पहलमा यस क्षेत्रमा बन्दा खेतीमा गाँठी रोग लागेर उत्पादन नै कम भइरहेका बेला कर्मा ग्रुपको सहकार्यमा गाँठी रोग सहने नयाँ बन्दाको प्रजाति किसानहरूको लागि रोग लागेका बारीमा अनुसन्धान गरी खेतीलाई विस्तार गरियो। बालीमा लाग्ने रोगदेखि मल बिउको अभावसम्मका विषय उनले नजिकबाट निहाल्न थाले। यसले उनलाई एउटा कर्मचारी भन्दा बढी कृषकका साथी र सहयात्री बनायो। यही अनुभव र फिल्डमा भएको सिकाइले उनले दृष्टिकोण नै बदले। उनले स्पष्ट रूपमा महसुस गरे नेपालमा कृषि क्षेत्रको सम्भावनाले भरिएको छ, तर त्यसलाई व्यवस्थित रूपमा अघि बढाउने हातहरू अझै अपर्याप्त छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: शर्मा क्रॉम्प्टन ब्रांड का एयर कूलर सीलिंग फैन स्टैंड फैन मिक्सर र आयरन को खरीद में एक्साइटिंग ऑफर पाउन होस हर एक 15 दिन में क्रॉम्प्टन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनी नागरिकता मात्र भई पुग्स सहज ईएमआई मार्फत खरीद करना सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार गुप्तचर निकाय फेरि प्रधानमन्त्री कार्यालय माथत शीर्षकमा नागरिक दैनिकले खबरले छापेको छ प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय माथत ल्याउनु भएको छ नेपाल सरकार कार्य विभाजन नियमावली 2083 मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको यो विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत लगिएको हो यो विभागले मुलुकको शान्ति सुरक्षा अपराध नियन्त्रण तथा संवेदनशील सूचना संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ यसअघि 2074 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विभागलाई गृह माथतबाट अलग गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय माथत राख्नु भएको थियो जेएनजी आन्दोलनपछि सुशीला कार्के प्रधानमन्त्री भएपछि विभागलाई गृह मन्त्रालय माथत ल्याइएको थियो अहिले विभागलाई पुनः प्रधानमन्त्रीको कार्यालय माथत राखिएको हो यसबाट शाह पनि ओली पथमा लागेको देखिन्छ प्रधानमन्त्री शाहले आफ्नो कार्यकारी नियन्त्रण बलियो बनाउने उद्देश्य सहित विभागलाई पुनः प्रधानमन्त्री कार्यालय माथत राख्नु भएको हो यो विभागलाई राजनीतिक नेतृत्वले पटक पटक आफ्नो अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ कहिले गृह मन्त्रालय त कहिले प्रधानमन्त्री कार्यालय माथत राख्दा विभागको दीर्घकालीन संरचना व्यावसायिकता र अनुसन्धान क्षमता प्रभावित भएको बताइन्छ लामो समयसम्म गृह माथत रहेको यो विभागलाई ओलीका पालामा प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्दा आधुनिक तथ्य र प्रभावकारी गुप्तचर निकाय बनाउने भनी गरिएको घोषणा कागजमै सीमित छ
3: यस्तै सोही समाचारलाई मध्याह राष्ट्रिय दैनिकले थप शक्तिशाली बने बालेन चारै सुरक्षा अंग प्रधानमन्त्रीको मातहतमा शीर्षकमा लेखेको छ सुरक्षाका चारै अंग आफैसँग राखेर प्रधानमन्त्री बालेन्द्र शाह थप शक्तिशाली बनेका छन् रक्षा मन्त्रालयदेखि शुरूदेखि नै उनीसँगै छ गृह मन्त्री सुदन गुरूङले राजीनामा दिएपछि गृह मन्त्रालय पनि प्रधानमन्त्री आफैसँग राखेका छन् यस्तै गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय माथत लगिएपछि सुरक्षाका चारवटै अंग प्रधानमन्त्री शाहसँग हुने भएको छ रक्षा अन्तर्गत नेपाली सेना र गृह मन्त्रालय अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग रहेका छन् गत बुधबारको मन्त्री परिषद बैठकबाट कार्य विभाजन नियमावली 2083 स्वीकृत गरिएको थियो त्यसैमा राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राखिएको छ स्वीकृत नामावलीले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको कार्यक्षेत्र विस्तार गर्दै 48 निकाय तथा कामका क्षेत्रमा आफू मातहत राखिएको छ विवादास्पद व्यवसायहरूसँगको साझेदारी सम्पत्तिको स्रोत र हदबन्दी भन्दा बढ़ी जग्गाबारे प्रश्न उठेपछि गुरूङले राजीनामा गरेका थिए गुरूङले सरकार छाडेको 3 साता भइसक्दा पनि प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री नियुक्त गरेका छैनन् विवादमा तानिएर राजीनामा दिएका पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन भने भएको छैन त्यसबारे उनी आफैले टिप्पणी गरेपछि बिहिबार पूर्व न्यायाधीशको नेतृत्वमा एक समिति गठन गरिएको छ प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस सहित विपक्षी दलहरूले भने गुरूङलाई चोख्याएर मन्त्रीमा फर्काउन गृह मन्त्रालय नेतृत्वविहीन राखिएको टिप्पणी गर्दै आएका छन्
2: महालेखाको 63 प्रतिवेदन बेरुजु 7.5 खर्ब शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ हरेक वर्ष मुलुकको बेरुजु बढ़ेको बढ़ी छ महालेखा परीक्षकको कार्यालयले 63 वार्षिक प्रतिवेदन अनुसार मुलुकको कुल बेरुजु 7.5 खर्ब नागेको जनाएको छ महालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त प्रतिवेदन बुझाएको छ प्रतिवेदनमा आर्थिक वर्ष 81/82 बेरुजु रकम 7.55 खर्ब रूपियाँ बराबर पुगेको जनाइएको छ महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष 81/82 संघीय प्रदेश स्थानीय तह असंगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संस्था तथा समितिको गरी 94,84,50,00,00,00 बराबरको लेखा परीक्षण गरिएको छ। कार्यालयका अनुसार गत भदौ 23 र 24 चेन्जिया आन्दोलन र घटनाका कारण 179 कार्यालय तथा निकायको पनि लेखा परीक्षण गरिएको छैन। ती कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएको तथा कागजात चलेका कारण 1,47,90,00,00,00 बराबरको लेखा परीक्षण भएको छैन।
3: गत मंगसिर 27-29 एघारौं महाधिवेशनबाट केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बनाएको नेकपा एमालेमा नयाँ अन्तर्संघर्षको संकेत देखिएको छ। त्यसले संस्थापन र इतर समूह बीच दूरी मात्रै बढ़ाएको छैन, सिंगो पार्टी पंक्तिमा उकुस मुकुस बढ़ेको छ। प्रतिनिधि सभामा नमिठो हार बेहोरेको एमालेभित्र नेतृत्व परिवर्तनको मुद्दामा मोर्चाबन्दी शुरू भएको हो। 21 फागुनको चुनावबाट एमाले 25 सीटमा खुम्चिएको छ। निर्वाचन परिणामपछि एमालेभित्र नीति र नेतृत्व परिवर्तनको बहस शुरू भएको हो। अध्यक्ष ओलीलाई हटाउन विगतमा उनकै विश्वासपात्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहितका नेताहरू एक ठाउँमा उभिएका छन्। तत्काल पार्टीको बैठक बस्यो भने हामी ओलीलाई राजीनामा दिन खुल्ला रूपमा भन्छौं, कार्यकर्तासँग उपाध्यक्ष विष्णु पौडेलले भनेका छन्। दोस्रो पुस्ताका यी नेताहरू पार्टी हारको समीक्षासँगै नेतृत्व फेरेर जानुपर्ने निष्कर्षमा पुगिसकेका छन्। उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले ओलीलाई भेटेरै नेतृत्व हस्तान्तरणको विधि र प्रक्रिया सुझाउन पनि आग्रह गरिसकेका छन्। अघिल्लो शनिबार गुण्डुमै पुगेर उनीहरूले ओलीलाई भेटेका थिए। उनीहरूको प्रस्तावमा ओलीले ठोस जवाब त दिएनन्, तर एउटा अर्थपूर्ण टिप्पणी भने गरेका छन्, ठिक छ लाग्नुहोस् तर पार्टी चाहिँ नफुटाउनुहोला। ओलीको भनाइलाई उद्धृत गर्दै एकजना एमाले नेताले भनेका छन्, गुण्डुमा पोखरेल र पौडेलले गरेको संयुक्त भेटमा मुलुकको समग्र राजनैतिक अवस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र पार्टीभित्र युवाहरूको बढ़दो दबावका सम्बन्धमा ओलीलाई ब्रिफिङ सहित आफ्नो विचार खुलस्त पारिएको थियो। सोही परिवेशलाई मध्यनजर गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्व छाड्ने वातावरण निर्माणको उपायका बारेमा समेत छलफल भएको एमालेका एक पदाधिकारीले बताएका छन्।
2: कफिनमा फर्किए 1273 शीर्षकको खबर छ। घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्जवल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि विदेश जान्छन्। तर त्यही सुनौलो सपनाको खोजीमा विदेशिएका कतिपय नेपालीका लागि वैदेशिक रोजगारी कमाईको अवसर नभएर जीवनकै अन्तिम यात्रा बन्न पुगेको छ। रोजगारीको खोजीमा गएका धेरै युवा बाकसमा फर्किन थालेपछि वैदेशिक रोजगारीको यथार्थ क्षण पीड़ादायी बनेको छ। वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु हुने क्रम 3 प्रतिदिन बढ़दो छ। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 82-83 साउनदेखि वैशाख 28 10 महिनामा मात्रै वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका 1273 नेपालीले ज्यान गुमाएका छन्। तीमध्ये 44 महिला छन्। आफ्नो परिवारको आर्थिक अवस्था सुधार्ने आशामा विदेशिएका महिला तथा पुरूष दुवैले विदेशमै अकालमा ज्यान गुमाउनु परेको बोर्डको तथ्याङ्कले देखाएको छ। यो तथ्याङ्क केवल श्रम स्वीकृति लिएर गएका र बोर्डबाट क्षतिपूर्ति पाउनेहरूको हो। अवैध रूपमा वा श्रम स्वीकृति नवीकरण नगरी बसेकाहरूको मृत्यु संख्या जोड्ने हो भने यो आँकडा अझै भयावह हुने निश्चित छ। तर सरकारसँग त्यसको यकिन तथ्याङ्क छैन। औसतमा दैनिक 4 शव बाकसमा आउने गरेको बोर्डका अधिकारीहरू बताउँछन्। वैदेशिक रोजगार बोर्डका निर्देशक भूपेन्द्र सापकोटाका अनुसार मृत्युदर बढ्नुमा विदेश जाने श्रमिकको संख्या पनि बढ्दै जानु प्रमुख कारण रहेको छ।
3: विभागले व्यवसाय गर्नै त्रसित बनाएको व्यवसायीहरूको गुनासो शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। वैदेशिक रोजगार विभाग र म्यान पावर व्यवसायीहरू बीचको सम्बन्ध चिसिने खतरा बढ़ेको छ। विगतमा वैदेशिक रोजगारीका क्रममा देखा पर्ने समस्या समाधानका लागि पत्राचार गर्ने, त्यसपछि परस्पर छलफल र सहकार्यका आधारमा समाधान खोज्ने गरेका विभागका कर्मचारी नयाँ सरकार गठन लगत्तै समस्या समाधानका लागि लचक हुनुभन्दा प्रधानमन्त्री कार्यालयको कमिशन भन्दै कानून देखाएर व्यवसायी तर्साउने क्रम बढेको व्यवसायीहरूको आक्रोश छ। शुक्रबार वैदेशिक रोजगार व्यवसायीहरू अनुगमनका नाममा विभागका कर्मचारीबाट छापा मार्ने र तर्साउने गैर प्रशासनिक शैलीको व्यवहार भइरहेको गुनासो लिएर विभागमा पुगेका थिए। प्रधानमन्त्री कार्यालयमा रहेको हेल्लो सरकारमा गुनासो आएको र सोही गुनासो सम्बोधनका लागि माथिको निर्देशन अनुसार भन्दै केही कर्मचारीले मेन पावर व्यवसायमाथि फौजदारी अपराधको अनुसन्धान शैलीमा कार्यालयमा छापा मार्ने क्रम बढेको भन्दै त्यस्ता गतिविधिले समस्या समाधान नहुने व्यवसायीहरूको गुनासो छ।
2: एकै वर्षमा 8,000 भन्दा बढी बाल बालिका अपहरणमा परेको पाइएको छ। आर्थिक वर्ष 81-82 राष्ट्रिय बाल अधिकार परिषदले हराएका वा अपहरणमा परेका 8,179 जना बाल बालिकाको उद्धार नै गरेको हो। हराएका बाल बालिका मध्ये 575 जनाको खोज तलास जारी रहेको राष्ट्रिय बाल अधिकार परिषदले जनाएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार व्यवहारी से फेला परेका 409 जना, सड़क बालबालिका 204 समेत गरी कुल 8,792 बालबालिकाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 2,285 बालक र 5,690 बालिका समेत गरी 7,975 जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ। 216 जना अस्थायी पुनर्स्थापना केन्द्रमा राखिएको छ भने 601 जना बालबालिकाको स्पष्ट विवरण खुल्ने गरी प्रतिवेदन तयार पनि गरिएको छैन।